प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: कानूनले वर्जित गरेको लागू औषधिको प्रयोग र ओसार पसार नगरौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: टाइम चेक।
3: It's 6 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: नमस्कार, क्यापिटल समाचारमा स्वागत छ। म मल्लिका थापा। शुरूमा मुख्य समाचारका शीर्षकहरू। हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद सीमापारसम्म प्रभाव पार्ने साझा चुनौती भएको परराष्ट्र मन्त्री खनालको दावी। जलवायु जन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीन मिलेर काम गर्नुपर्नेमा जोड। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। 20 वर्षमा सिक्टा सिंचाईको 51% मात्र काम पूरा। नयाँ भाका 5 वर्ष 24 अर्ब सकियो। नयाँ दिल्लीमा 18 ब्रिक्स सम्मेलन भइरहँदा काठमाडौँमा भने कूटनीतिक सन्नाटा। दुवै छिमेकी मुलुक सम्मिलित बहुध्रुवीय आर्थिक मञ्चबाट नेपाल टाढिँदा पूर्वाधार र जलवायु वित्तमा लिन सकिने ठूलो लाभ गुम्ने जोखिम। इराकबाट भएको ड्रोन आक्रमणपछि साउदीद्वारा पूर्व पश्चिम तेल पाइपलाइन पनि बन्द। होर्मुज पछि विकल्पमा रहेको लाल सागरको बाटो पनि अवरुद्ध हुन सक्ने। र नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै अर्को वर्ष हुने एसिया कपका लागि छनौट। फाइनल खेलमा युएई 44 रनले पराजित।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
0: क्यापिटल समाचार। काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 MHz, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 MHz, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 MHz सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै cfmonia.com तथा रेडियो सारङ्गी .com मार्फत पनि क्यापिटल समाचार सुन्न सकिन्छ। यस्तै क्यापिटल टीभी एसडी, क्यापिटल टीभी एसडी को फेसबुक पेज र युट्युब च्यानलमा पनि क्यापिटल समाचार हेर्न सक्नुहुन्छ। अब समाचार विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। शनिबार काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भुटेकोशी विपदबाट देखिएको बताउनु भएको छ। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देश बीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभएको छ। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सन् 2019 स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार, प्रविधि सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उहाँले बताउनु भएको छ। चीनको प्रविधि र नवप्रवर्तनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायु जन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकाले हिमाली क्षेत्रमा हुने बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनु भएको छ। चिनिया राष्ट्रपति शी जिनपिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा शनिबार गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति गरेको र अब पुनस्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभएको छ। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ़नुपर्ने उहाँले बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँले बताउनुभयो। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णभीर खण्डमा मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डको आयोजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको जानकारी दिनुभएको छ। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णभीर क्षेत्र अवरूद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। नेपालको राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना शुरू भएको 20 बितिसक्दा पनि आधा मात्र काम पूरा भएको छ। आर्थिक वर्ष 2062-63 शुरू भएको यस आयोजनामा हालसम्म 24 अर्ब रूपियाँ खर्च भइसक्दा भौतिक प्रगति जम्मा 51% मात्रै पुगेको छ। बाँकेका 42,766 हेक्टर जमीनमा सिंचाई पुर्याउने लक्ष्य राखिएको यस परियोजनाबाट हाल 25,000 हेक्टरमा मात्र सुविधा पुगेको छ। ठेकेदार कम्पनीको विवाद अदालती प्रक्रिया र पूर्वाधार विस्तारका कारण पटक पटक गुरु योजना र लागत परिमार्जन हुँदै आएको छ। 2064 पहिलो गुरु योजनामा 12,80,00,00,000 लागत अनुमान गरिएकोमा हाल स्वीकृत गुरु योजना अनुसार आयोजनाको कुल लागत 52,89,00,00,000 रूपियाँ पुगेको छ। बजेट र जनशक्ति अभाव नभए आगामी 5 आर्थिक वर्ष 2089-90 बाँकी काम सम्पन्न गर्ने आयोजनाका निर्देशक राजु अर्यालले बताउनु भएको छ। गत आर्थिक वर्ष 2082-83 विनियोजित 1,57,00,00,000 बजेटको 89% वित्तीय र 96% भौतिक प्रगति भएको छ। 53 किलोमिटर पूर्वी मूल नहर र पश्चिम नहरका शाखा प्रशाखाहरू पूर्ण रूपमा नबन्दा किसानहरू भने अझै समयमै सिंचाई पाउनबाट वञ्चित रहेका छन्। भारतको नयाँ दिल्लीमा ब्रिक्स सम्मेलन चलिरहँदा छिमेकी नेपाल भने कुनै स्पष्ट कूटनीतिक तयारी वा उच्चस्तरीय सहभागिता बिना पछाडि परेको देखिन्छ। चीन र भारत जस्ता उदयमान शक्तिहरूसँग जोडिएर न्यू डेभलपमेन्ट बैंक जलवायु वित्त र पूर्वाधार विकासमा लाभ लिने अवसर नेपालले गुमाइरहेको छ। विश्व व्यवस्था तीव्र रूपमा बदलिरहेका बेला नेपालले कूटनीतिक सन्तुलन कायम राख्दै ब्रिक्ससँग साझेदारका रूपमा जोडिन ढिलाइ गर्नुहुँदैन।
2: छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन भइरहँदा नेपाल भने यस क्षेत्रीय तथा वैश्विक आर्थिक मञ्चबाट लगभग टाढै देखिएको छ। सेप्टेम्बर 12-13, 2026 भारतमा भइरहेको सम्मेलनमा ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स, साउदी अरब र इण्डोनेशिया सहित 11 प्रमुख उदयमान अर्थतन्त्र सहभागी छन्। विश्व जनसंख्याको करिब 45% र विश्व अर्थतन्त्रको लगभग 35% हिस्सा ओगट्ने यो समूहको सम्मेलनलाई बदलिदो बहुध्रुवीय विश्व व्यवस्थाको महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ। भारतको अध्यक्षतामा भइरहेको यस पटकको सम्मेलनको मूल नाराले लचिलोपन, नवप्रवर्धन, सहकार्य र दिगोपनमा जोड़ दिएको छ। नेपालका लागि ब्रिक्सको महत्व दुई शक्तिशाली छिमेकी भारत र चीनसँगको सम्बन्धका कारण अझ बढ़ी छ। यी दुवै देश ब्रिक्सका प्रमुख शक्ति हुन् र व्यापार, डिजिटल भुक्तानी, जलवायु वित्त तथा अन्तर्राष्ट्रिय आर्थिक संरचना सम्बन्धी बहसमा प्रभावशाली भूमिका खेलिरहेका छन्। त्यसैले ब्रिक्सले निर्माण गर्ने आर्थिक नियम र संरचनाबाट नेपाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुने निश्चित छ। तर नेपालले अहिलेसम्म यस मञ्चबाट जोडिने स्पष्ट संस्थागत रणनीति बनाउन नसकेको कूटनीतिक वृत्तमा चिन्ता व्यक्त भइरहेको छ। ब्रिक्ससँग जोडिएको अर्को महत्वपूर्ण पक्ष न्यू डेभलपमेन्ट बैंक हो। चीनको सांघाईमा मुख्यालय रहेको यस बैंकले पूर्वाधार तथा विकास परियोजनामा वित्तीय सहयोग उपलब्ध गराउँदै आएको छ। नेपाल यसको सदस्य वा साझेदार मुलुक होइन। जलविद्युत, सुरुङ मार्ग, सड़क, रेल, डिजिटल पूर्वाधार लगायत क्षेत्रमा वैकल्पिक वित्तीय स्रोत खोजिरहेको नेपालका लागि बैंकसँग साझेदारीको सम्भावना अध्ययन गर्नु उपयोगी हुन सक्छ। यस्तै अन्तर्राष्ट्रिय व्यापारमा स्थानीय मुद्राको प्रयोग र अमेरिकी डलरमाथिको निर्भरता घटाउने बहस तीव्र भइरहेका बेला नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले विश्व वित्तीय प्रणालीमा आउन सक्ने परिवर्तनबारे पूर्व तयारी गर्नुपर्ने देखिन्छ। जलवायु परिवर्तनको असर भोगिरहेको नेपालका लागि ब्रिक्सको जलवायु एजेण्डा पनि महत्वपूर्ण हुन सक्छ। हिमनदी पग्लिने, हिमताल विस्फोट, बाढ़ी पहिरो र अन्य जलवायु जन्य विपदको जोखिम बढ़िरहेको अवस्थामा नेपालले हिमाली मुलुकका सरोकारलाई ठूला उदयमान अर्थतन्त्रहरूसँग जोड्न सक्ने अवसर खोज्नुपर्छ। यसै गरी नयाँ दिल्लीमै विश्वका प्रभावशाली नेताहरू भेला भएका बेला द्विपक्षीय तथा बहुपक्षीय साइडलाइन वार्ताका माध्यमबाट नेपालको व्यापार, ऊर्जा, पूर्वाधार, पर्यटन र जलवायु वित्तका विषय उठाउन सक्थ्यो। तर सम्मेलन शुरू भइसक्दा पनि नेपालको सक्रिय उपस्थिति वा उच्च स्तरीय सहभागिताबारे स्पष्ट देखिएको छैन। परराष्ट्र मन्त्रालयको तयारी भने सेप्टेम्बर 22 28 न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको सहभागितामा केन्द्रित देखिन्छ। विगतमा नेपालले ब्रिक्ससँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाएको उदाहरण पनि छ। सन् 2016 गोवामा आयोजित ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। नेपालले ब्रिक्समा नजिकिँदा भने कूटनीतिक सन्तुलन कायम गर्नुपर्ने चुनौती छ। भारत चीन बीचको प्रतिस्पर्धा र विवादलाई ध्यानमा राख्दै नेपालले कुनै एक पक्षतर्फ ढल्किएको सन्देश दिनुहुँदैन। त्यस्तै ब्रिक्ससँग सहकार्य बढ़ाउँदा पश्चिमा मुलुकसँगको सम्बन्धमा असर नपर्ने गरी सन्तुलित नीति आवश्यक देखिन्छ। नेपालले

0: सहभागिताको सम्भावना खोज्ने, न्यू डेभलपमेन्ट बैंकसँग सहकार्य गर्ने तथा जलवायु, पर्यटन, ऊर्जा र डिजिटल पूर्वाधारलाई आफ्नो प्राथमिक एजेण्डा बनाउने तर्फ नेपालले पहल गर्न सक्छ। विश्व व्यवस्था तीव्र गतिमा परिवर्तन भइरहेको वर्तमान समयमा सरकारले कूटनीतिक अलमल त्यागेर विश्व समुदायसँग सक्रिय, सुझबुझपूर्ण र गतिशील कूटनीति अप्नाउनु अपरिहार्य भइसकेको छ। मधेस प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष 2083-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत सातौं वच्चेलाल शाह तेलीले हस्ताक्षर गरेको पत्रमा 2083 असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको उल्लेख छ। मन्त्रालयका अनुसार प्रदेश मन्त्री परिषदको 2083/4/28 निर्णय अनुसार अस्थायी दरबन्दी सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न लागिएको उल्लेख रहेको छ। सोही निर्णयबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै निर्देशन पालना गर्न भनिएको छ। पत्र प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र तथा प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय र प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूलाई पठाइएको छ। मन्त्रालयले अस्थायी दरबन्दीमा रहेका कर्मचारीको कामकाज र हाजिरी सम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्न यस्तो निर्देशन जारी गरेको जनाएको छ। वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई शनिबार बिहान उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभएको छ। 2016 माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको आइतबार अन्तिम संस्कार गरिने भएको छ। जेएनजी आन्दोलन र चुनावी पराजयपछि संकटमा परेको एमालेमा नेतृत्व परिवर्तनलाई लिएर तीव्र ध्रुवीकरण बढेको छ। महासचिव ईश्वर पोखरेलले 65 पृष्ठको प्रतिवेदन मार्फत अध्यक्ष ओलीको राजीनामा मागेका छन् भने उपाध्यक्ष बादलले बाह्य षड्यन्त्र देखाउँदै ओलीको बचाउ गरेका छन्। एक रिपोर्ट।
1: गत वर्षको जेएनजी आन्दोलन र फागुन 21 निर्वाचन पश्चात नेकपा एमाले गम्भीर अस्तित्व रक्षाको संकटबाट गुज्रिरहेको छ। राष्ट्रिय राजनीति र जनस्तरमा पार्टीको लोकप्रियता तीव्र रूपमा खस्किएको छ भने यो निराशा तल्लो तहका कार्यकर्ता, जनसंगठनदेखि पार्टीको केन्द्रीय तहसम्मै फैलिएको छ। अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली, सांगठनिक कार्यक्षमता र बढ्दो जनअस्वीकार्यताका कारण पार्टीभित्रै नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग सर्वाधिक जोडका साथ उठ्न थालेको छ। पार्टीभित्रैबाट उठेका आवाजहरूले वर्तमान नेतृत्वको निरन्तरतामाथि कडा प्रश्न चिन्ह खडा गरेका छन्। पार्टीद्वारा गठित निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले तयार पारेको 65 पृष्ठ लामो प्रतिवेदनले एमालेको वर्तमान संकटलाई गम्भीर रूपमा उजागर गरेको छ। महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत उक्त प्रतिवेदनमा पार्टी संकटमा पर्नुको मुख्य नैतिक जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट विदा लिनुपर्ने स्पष्ट निष्कर्ष निकालिएको छ। निर्वाचनमा भएको पराजयलाई सामान्य सांगठनिक धक्का मात्र नभई जनसम्बन्धको क्षयीकरण, आर्थिक अपारदर्शिता र प्रचार प्रणालीको असफलताको परिणाम भनिएको छ भने कार्यकर्ताको मनोबल उकास्न र जनस्तरमा गुमेको विश्वास पुनर्स्थापना गर्न विधिमा आधारित नेतृत्व परिवर्तन र पुस्तान्तरणलाई अपरिहार्य ठानिएको छ। महासचिव पोखरेलले प्रतिवेदनमा अध्यक्षको राजीनामा माग गरिएपछि त्यसको काउन्टरका रूपमा उपाध्यक्ष रामबहादुर थापा बादलले 39 पृष्ठ लामो छुट्टै प्रतिवेदन कार्यदलमा पेश गरेका छन्। उक्त प्रतिवेदनमा निर्वाचनमा पार्टी पराजित हुनुको मुख्य कारक आन्तरिक नेतृत्व वा अध्यक्ष ओली नभई राजनीतिक कारण र बाह्य षड्यन्त्र रहेको जिकिर गरिएको छ। साथै 2015 सालमा स्थापक नेता पुष्पलाल श्रेष्ठ पराजित भएको र 2064 सालमा माधव कुमार नेपालले राजीनामा दिएको दृष्टान्त दिँदै एउटा निर्वाचन हार्दैमा अध्यक्षले राजीनामा दिन नपर्ने दावी गरिएको छ। साथै महासचिवको प्रतिवेदनलाई निर्वाचन समीक्षा भन्दा पनि अध्यक्ष ओलीलाई हटाउने प्रायोजित दस्तावेजका रूपमा व्याख्या गरिएको छ। केन्द्रीय सचिवालयदेखि केन्द्रीय कमिटीसम्म अल्पमतमा पर्दा र जनस्तरमा अविश्वास बढ्दा पनि अध्यक्ष ओली

0: नेतृत्व नछाड्ने कडा अडान लिएका छन्। पार्टीभित्र देखिएको यो तीव्र ध्रुवीकरणले एमालेको आन्तरिक लोकतन्त्रलाई गम्भीर मोडमा पुर्याएको छ, जहाँ जनभावना र कार्यकर्ताका सुझावलाई कागजी दस्तावेजमै सीमित राखेर कुनै एक व्यक्तिको सत्ता जोगाउन समानान्तर प्रतिवेदन खडा गरिनुले संस्थागत पद्धतिमाथि ठूलो प्रश्न चिन्ह खडा गरेको छ। हाल कार्यदलका दुवै प्रतिवेदनमाथि अध्ययन गर्न समय छुट्याइएको छ र आवश्यक रूपमा बसेर ती प्रतिवेदनहरूलाई एक रूपता दिँदै एकीकृत प्रतिवेदन तयार पार्ने निर्णय गरिएको छ। कुनै एक व्यक्तिको पद जोगाउनु वा अन्ध समर्थन गर्नुले मात्रै पार्टी पुनर्गठन हुन सक्दैन। वर्तमान राजनीतिक डिस्कोर्स र जनचाहनालाई आत्मसात गर्दै परम्परागत यथास्थितिबाट मुक्त हुनुपर्ने देखिन्छ। तसर्थ केवल व्यक्तिको विदाई वा बचाउमा सीमित नभई सैद्धान्तिक, वैचारिक, सांगठनिक र नीतिगत शलक्रिया नै नेकपा एमालेका लागि नयाँ राजनीतिक पुनर्जागरणको एकमात्र ठोस प्रस्थान बिन्दु बन्न सक्छ।
1: तपाईँ क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ क्यापिटल समाचार सुन्दै हुनुहुन्छ। यस्तै क्यापिटल टिभी एचडी, क्यापिटल टिभी एचडीको फेसबुक पेज र युट्युब च्यानलमा पनि क्यापिटल समाचार हेरिरहनु भएको छ।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: हिमाल वरिपरि
2: सन्देशजार बेस्टको गलवान उपत्यकामा भएको घातक झडपपछि भारत र चीनबीच चिसिएको सम्बन्ध विस्तारै सामान्य अवस्थातर्फ फर्कन थालेको छ। नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सात वर्षपछि भारत भ्रमणमा गएका चिनिया राष्ट्रपति शी चिनफिङबीच भएको भेटवार्तालाई सम्बन्ध सुधारको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। अक्टोबर 2024 भएको सैन्य फिर्ता सम्बन्धी सहमतिपछि दुई देशबीच राजनीतिक तथा कूटनीतिक संवादले निरन्तरता पाएको छ। सीमा क्षेत्रमा अझै पूर्ण विश्वासको वातावरण नबने पनि र अरूणाचल प्रदेश तथा चिनिया लगानीमाथि भारतीय कडाई जस्ता विवाद कायम रहे पनि दुवै देश आर्थिक आवश्यकताका कारण नजिकिएका छन्। हाल भारतले चीनसँग प्रत्यक्ष हवाई सेवा पुनः सञ्चालनमा ल्याएको छ भने व्यावसायिक भिसा प्रक्रियालाई खुकुलो बनाएको छ। आर्थिक वर्ष 2025-26 चीन भारतको सबैभन्दा ठूलो आयात स्रोत बन्दै 132 अर्ब डलरको व्यापार भएको छ। समग्रमा भारत चीन सम्बन्ध सुरक्षा चिन्ता र अविश्वासकै बीच सावधानीपूर्ण सुधारको चरणमा प्रवेश गरेको छ। चिनिया राष्ट्रपति शी चिनफिङ शनिबार नयाँ दिल्ली पुग्नु भएको हो। सात वर्षपछि ब्रिक्स सम्मेलनमा भाग लिन उहाँ भारत जानुभएको हो। नेपाल र चीनको सीमा क्षेत्र हिल्सा नाकाबाट पहिलो पटक औपचारिक रूपमा नेपाली जडीबुटी चिराइतो निर्यात भएको छ। व्यापारीले काठमाडौँको भन्सार विभागबाट क्वारेन्टाइनको पत्र ल्याएपछि हिल्सा नाकाबाट यो जडीबुटी निकासी गरिएको हो। पहिलो पटक औपचारिक रूपमा नेपालको मध्य पहाड़मा उत्पादन हुने जडीबुटी चिराइतो हिल्सा नाकाबाट चीनतर्फ निकासी भएको नामखा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनु भएको छ। हिल्सामा क्वारेन्टाइन स्थापना नभएकाले काठमाडौँबाटै व्यापारीले पत्र ल्याएपछि हिल्साबाट चीनको ताक्लाकोटतर्फ यो चिराइतो निकासी भएको उहाँले जनाउनु भएको छ। सुर्खेत हुँदै सिमकोटबाट हिल्सा नाकामा नेपाली ट्रकमा ढुवानी भएको यो चिराइतो हिल्साको सिमानाबाट चिनिया ट्रकमा लोड गरेर पठाइएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जोशीले जानकारी दिनुभएको छ। इराकबाट भएका श्रृंखलाबद्ध ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो महत्वपूर्ण पूर्व पश्चिम अर्थात इस्ट वेस्ट तेल पाइपलाइन बन्द गरेको छ। बिहिबार भएका यी आक्रमणमा पाइपलाइनका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। हालसम्म कसैले जिम्मेवारी नलिएको यस घटनाको क्षतिको मूल्यांकन र सुरक्षाका लागि साउदी ऊर्जा मन्त्रालय खटिएको छ। इरान युद्धका कारण मुख्य व्यापारिक मार्ग हो होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले दैनिक करिब 50 लाख ब्यारेल तेल पश्चिमी तटको यानबुर बन्दरगाह पुर्याउन यसै पाइपलाइनको सहारा लिएको थियो। तर यो विकल्प पनि बन्द भएपछि विश्वव्यापी तेल आपूर्तिमा गम्भीर संकट पैदा भएको छ। नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ। साथै इतिहास दोहोर्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसिसी प्रिमियर कपको क्रिकेटको आज भएको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई नै हराएर एसिया कप खेलेको थियो। खेल समाचार सँगै अहिलेलाई क्यापिटल समाचार सकियो। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू फेरि एकपटक। हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद सीमापारसम्म प्रभाव पार्ने साझा चुनौती भएको परराष्ट्र मन्त्री खनालको दावी। जलवायु जन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीन मिलेर काम गर्नुपर्नेमा जोड। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। 20 वर्षमा सिक्ता सिंचाईको 51% मात्र काम पूरा। नयाँ भाका 5 वर्ष 24 अर्ब सकियो। नयाँ दिल्लीमा 18 ब्रिक्स सम्मेलन भइरहँदा काठमाडौँमा भने कूटनीतिक सन्नाटा। दुवै छिमेकी मुलुक सम्मिलित बहुध्रुवीय आर्थिक मञ्चबाट नेपाल टाढिँदा पूर्वाधार र जलवायु वित्तमा लिन सकिने ठूलो लाभ गुम्ने जोखिम। इराकबाट भएको ड्रोन आक्रमणपछि साउदीद्वारा पूर्व पश्चिम तेल पाइपलाइन पनि बन्द। होर्मुज पछि विकल्पमा रहेको लाल सागरको बाटो पनि अवरुद्ध हुन सक्ने। र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै अर्को वर्ष हुने एसिया कपका लागि छनौट। फाइनल खेलमा युएई 44 रनले पराजय। हवस् त, अहिलेलाई क्यापिटल समाचार सकियो। म मल्लिका थापा बिदा हुन्छु।

0: नेपाली
1: प्रिभेन्सन इज बेटर देन क्योर. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आगलागी. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम. र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.
0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ. सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट. यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्. खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन.

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।
2: प्रश्न सटीक, सफा जवाब, एउटा सिधापनको खोज, सिधा कुरा।
3: नमस्कार, कार्यक्रम सिधा कुरामा यहाँलाई हार्दिक स्वागत छ। म विमल थापा। कार्यक्रम सिधा कुरा तपाईँले काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल FM 92.4 MHz, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 MHz, मोरङ गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 MHz, पोखरा सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैपटक सुनिराख्नु भएको यो कार्यक्रम तपाईँले क्यापिटल टिभी HD का सामाजिक सञ्जालबाट र टेलिभिजनबाट पनि तपाईँले हेर्न सक्नुहुनेछ। सँगै यो कार्यक्रम cfmonia.com र radiosarangi.com अनि हाम्रा विभिन्न सामाजिक प्लेटफर्महरूबाट पनि प्रत्यक्ष रूपमा यो प्रसारण भइरहेको यो कार्यक्रममा मूलत हामी समसामयिक विषयवस्तुमा केन्द्रित रहेर नियमित रूपमा संवादमा जोडिँदै आएका छौँ र आजको श्रृङ्खलामा चाहिँ खास गरी यो भाद्र 10 गते भोटेकोसीमा जुन खालको बाढी भोटेकोसी बाढी आयो त्यसको प्रभाव चाहिँ रसुवा, नुवाको, धादिङ लगायत देशका विभिन्न ठाउँहरूमा पर्यो र प्रत्यक्ष रूपमा कुरा गर्ने हो भने चाहिँ अहिलेसम्म पनि त्यसको नेपालकै इतिहासमा सबैभन्दा बढी प्रभाव परिरहेको जस्तो देखिन्छ। अब यसको यकिन तथ्याङ्क अझै पनि आउन सकिरहेको छैन, उद्धार कार्यहरू अझै जारी छ, अब राहत र पुनर्स्थापनाका कार्यहरू चुनौतीपूर्ण बनिरहेको छ। अब यो राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसको विषय बन्दै गर्दाखेरि मूलत यो प्रभावित क्षेत्रका बालबालिकाहरूको परिस्थिति चाहिँ कस्तो रहन सक्छ, अहिले तत्काल त्यहाँ कस्तो देखिएको छ, भोलि गएर दीर्घकालीन रूपमा चाहिँ उहाँहरूलाई कस्तो प्रभाव पर्न सक्छ, आजको मूल विषयवस्तुमा हामी केन्द्रित यसरी रहनेछौँ कि नेपालमा यो अहिले पछिल्लो परिस्थिति जुन आयो भोटेकोसी बाढी र त्यसले सिर्जित गरेको परिस्थिति समग्र र त्यसमाथि पनि बालबालिकाको विषयवस्तुमा बढी केन्द्रित रहेर हामी आज संवाद गर्दैछौँ। हामीसँग हुनुहुन्छ एकजना अधिकार कर्मी जो बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका चाहिँ उहाँ राष्ट्रिय अध्यक्ष हुनुहुन्छ, तिलोत्तम पौडेल अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग संवादमा जोडिँदैछु। पौडेलजी, यहाँलाई स्वागत छ कार्यक्रम सिधा कुरामा।
4: धन्यवाद, नमस्कार।
3: अब अलिकति मैले पृष्ठभूमिमा जोडिहालेँ, अब यो अत्यन्त विपदको घडीमा छौँ हामी। अब यसै हप्ता चाहिँ फेरि अब राष्ट्रिय बाल दिवस पनि परेको छ। तपाईँहरू बाल अधिकारको क्षेत्रमा क्रियाशील रहनुभएको, अब लामो समयदेखि क्रियाशील रहनुभएको एउटा अभियन्ता अधिकार कर्मी, यो घटनालाई चाहिँ कसरी हेर्नु भएको छ? यो रसुवामा जुन खालको यो विपद हामीले बेहोऱ्यौँ अकस्मात, पहिला चाहिँ सुरुवात त्यसरी गरी यो घटनालाई कसरी हेर्नु भएको छ? त्यहाँबाट सुरुवात गरौँ।
4: अब नेपाल को सन्दर्भमा यो विभिन्न समयमा विभिन्न खालका विपदहरू जोखिमहरू आउने गरेका छन् र हामीले त्यो बिहोर्दै आइरहेका छौँ। हामीले केही समय केही वर्ष अगाडि भूकम्प बिहोर्यो र नियमित रूपमा भारी पहिरोहरू आउने गरेका र विभिन्न प्रदर्शन हिंसा दुर्व्यवहारमाका कारणले गर्दाखेरि बालबालिकाहरू सधैँ पीडित र प्रभावित हुने गरेका छन् र यो वर्ष जुन भाद्र 10 गते जुन भोटेकोसीको बाढीका रूपमा परिचित छ, अब यो चाहिँ अहिलेसम्म चाहिँ हाम्रो पुस्ताले देखेको भन्दा अलिकति फरक ढङ्गको त्यो किसिमको यसले देखियो र यसले समग्र मानिसहरू पीडित र प्रभावित त हुने भए, अब त्यो सँगसँगै बालबालिका चाहिँ थप बढी पीडा भएको प्रभावित भएको रूपमा चाहिँ हामी यसलाई अहिले हेर्न सक्छौँ। यो भाद्र महिना हामीले पोहोर गत वर्षको भाद्र महिनामा चाहिँ हामी जिन्दी पर्दासँगको कारणले हामीले केही बालबालिकाहरू गुमायौँ र त्यसको त्यो त्यति बेलाको घटनाक्रमले बालबालिकालाई एक किसिमको मनोसामाजिक समस्याहरू सिर्जना भएको थियो भने अहिले मानिसको ज्यान सहित यो यसले अर्को समस्या सिर्जना गरेको छ जस्तो लाग्छ।
3: अब यसले चाहिँ जस्तो अब दीर्घकालीन फेरि यसको समस्या यसको चाहिँ त्यो यसको असरहरू त देखिने नै छ। तपाईँलाई अलिकति मैले जोड्न खोजेँ, तपाईँ पनि आफै पनि प्रभावित क्षेत्रमा पुग्नुभयो होइन, त्यहाँ तपाईँ पुग्दाखेरिको परिस्थिति कस्तो थियो त्यहाँ?
4: म 11 गते नै यो रसुवाको उत्तर गयामा पुगेँ र म आफू पनि यो प्रभावित परिवारकै सदस्य हो. मैले पनि मेरो परिवारको सदस्य मेरो बहिनी ज्वाइँलाई यो घटनामा गुमाएको छु र मेरा पनि थुप्रै इष्ट मित्रहरू चाहिँ पारिवारिक परिवारसँग जोडिएका व्यक्तिहरू कुनै न कुनै हिसाबले पीडित प्रभावित हुनुहुन्छ र म त्यहाँ जाँदै गर्दाको अवस्था र अब अहिलेको अवस्थामा धेरै परिवर्तन आइसकेको छ र त्यहाँ मानिसहरूमा एकदमै अब के हुने हो अब यसपछि के हुने हो कति बेला यो बाढी थप अझ बढी भएर आउने हो भन्ने चिन्ता चासो एकातिर थियो भने अर्कोतिर चाहिँ अझै पनि मान्छेहरूले चाहिँ मान्छेहरूले अझै पनि के हुने हो अब आफ्ना मान्छेहरू बेपत्ता भएका मान्छेहरू अहिले पनि भेटिन सकेको स्थिति छैन र स्पेसल्ली तपाईँको यो आम छेदिङको गाउँपालिकाको 1, 2, 3, 4, 5 र उत्तर गयाको 1, 2, 3 वडामा त अहिले पनि राम्रोसँग चाहिँ अब त्यो त्रिशुलीमा चाहिँ जबसम्म बेली ब्रिज अथवा चाहिँ कुनै हिसाबले त्यसलाई जोड्न सकिँदैन नत्र आवत सहज पनि छैन र त्यहाँका मानिसहरूका पर्याप्त राहतहरू पुगेको छैन र अभियसली त्यहाँ बालबालिकाहरू पनि पर्ने भए बालबालिकाहरू पनि जोखिममा पर्ने भए एकातिर भने अर्कोतिर बालबालिकाहरूको स्थिति चाहिँ एकदमै साइको सोसियल काउन्सिलिङको पाटो चाहिँ एकदम इम्पोर्टेन्ट देखिन्थ्यो. बालबालिकाहरू डराउने तर्सने घरमा अनि सबैको आँखामा आँसु र सबैकोमा एकदम पीडा चाहिँ देखिएको थियो र स्थानीय सरकारले आफ्नो गच्छे अनुसार चाहिँ उनीहरूलाई चाहिँ नजिकैको सेल्टरहरूमा राख्ने त्यस्तो खालको केही प्र्याक्टिसहरू केही कामहरू चाहिँ गरिरहेको थियो. तथापि त्यो स्थानीय तहको स्थानीय सरकारले मात्रै गरेको चाहिँ त्यति त्यो पहलले मात्रै प्राप्त हुन सक्ने स्थिति थिएन तर आजका दिनमा केही सुधारहरू भएको पनि आकलन गर्न सकिन्छ.
5: त्यसमा जस्तो अहिले पछिल्लो समयमा अब जस्तो यो 10 गते चाहिँ त्यो अकल्पनीय एउटा घटना घट्यो र अहिलेसम्म तपाईँसँग संवादमा जोडिँदै गर्दाखेरि करिब करिब यो 15 दिनको अवधिमा चाहिँ त्यहाँ खास मूलत बालबालिकालाई अथवा पुनर्स्थापनाको लागि भनौँ अथवा त्यहाँ पीडित पक्षहरूको लागि चाहिँ त्यहाँ राज्यका संयन्त्रहरूले चाहिँ कतिको प्रभावकारी काम गरिरहेको जस्तो पाउनुहुन्छ तपाईँले देखिरहनु भएको छ सरस्वती?
4: अब यस्तो के अब यो अहिले के छ भने 32 जिल्लाका 32 विद्यालयहरू चाहिँ नि प्रभावित भएका र 9,000+ आरारीमा बालबालिकाहरूको संख्या प्रभावित भएको भन्ने तथ्याङ्क आएको छ. अहिलेसम्मको पछिल्लोलाई हिजोसम्मकोलाई अलिकति टार्गेट गरेर हेर्ने हो भने चाहिँ 32 विद्यालय चाहिँ नि अलिक प्रभावित देखिएका छन्. ती मध्ये त्यहाँ चाहिँ नि 9,400+ बालबालिका प्रभावित छन् भन्ने एउटा चाहिँ प्रारम्भिक तथ्याङ्क हो. यो यसको तथ्याङ्क विवरणहरू पुरा आउन सक्छ.
5: अब उनीहरू जस्तो अहिले तपाईँले भनेको यो तथ्याङ्क भनेको चाहिँ ती बालबालिकाहरू चाहिँ यो शैक्षिक हिसाबले चाहिँ उहाँहरूको अब पूर्ण रूपमा उहाँहरू त्यहाँबाट विमुख हुनुपर्ने परिस्थिति रह्यो होइन. अब त्यहाँ अध्ययन गर्ने त्यो कुनै संरचनाहरू छैन. अब उहाँहरूलाई
4: यो सँगसँगै छ. अब त्यहाँ एकदमै धेरै अझ त्यो 9,000 पनि करिब 4,000 हाराहारीमा चाहिँ एकदमै डाइरेक्ट प्रत्यक्ष नै प्रभावित भएका छन्. उनीहरूको घर परिवार स्कुल मात्र होइन घर परिवारहरू पनि घुमेको त्यस्तो खालको स्थिति देखिन्छ भने चाहिँ अब करिब चाहिँ नि 14,000-15,000 हाराहारीमा बालबालिकाहरू चाहिँ कुनै न कुनै हिसाबले होल्डिङ सेन्टरमा बसिरहेको स्थिति देखिन्छ र अझै पनि 400+500 बालबालिकाहरू चाहिँ सम्पर्कविहीन रहेको भन्ने चाहिँ अब शिक्षासँग जोडिएका सरकारले लिएर आएका तथ्याङ्क र स्थानीय तहसँग बुझ्दाखेरि चाहिँ नि त्यस्तो खालको बालबालिकाहरू अझै पनि भन्नलाई हामी 488 भनिरहेछौँ तर यहाँ 500 बालबालिकाहरू अझै पनि सम्पर्कविहीन भएको छ. जस्तै म जहाँ उत्तर गया गाउँपालिकामा जति बेला म गएको थिएँ त्यहीँ मेरै परिवारका सदस्यसँग पर्ने मेरो चाहिँ भान्जा आफू चाहिँ बच्नुभयो 12 वर्षको तारको जालीबाट हाम फालेर तर उहाँसँगैकै उहाँले भन्दाखेरि हामी 40-50 चाहिँ जोगियौँ. अब अरू त लाई त अरू त भए जस्तो लाग्दैन भन्ने छ भनेको यस्ता थुप्रै तथ्याङ्कहरू छन्. अब त्यो यात्राका क्रममा रहेका बालबालिकाहरू बसमा रहेका बालबालिकाहरू को थिए कति थिए भन्ने पनि त्यस्तो चाहिँ त्यसको आँकडा आउन सकेदेखि देखिँदैन. अब
6: केही अब केही शवहरू त फेला परेका छन्, तर ती शवहरू फेला पऱ्यो भने पनि अब कति अझै बेपत्ता भएका छन्, 5,000 भन्दा बढी चाहिँ नागरिकहरू बेपत्ता भएको चाहिँ अभिलेखमा देखिन्छ।
5: त्यो समग्रमा अब 5,000 हारा अझै पनि बेपत्ता भनेर त अब सरकारी तथ्याङ्क अहिले पनि आइरहेको छ, त्यसमध्येमा पनि बालबालिकाको तथ्याङ्क चाहिँ त्यस्तो तपाईँले स्पेसिफिक छ?
6: बालबालिकामा बालबालिकाहरूको तथ्याङ्क हेर्दाखेरि चाहिँ अब 1,500 बालबालिकाहरू चाहिँ यो भित्र बालबालिकाहरू पनि छन् भन्ने एउटा आँकडा
5: मिसिङ भइरहेको तथ्याङ्कमा त्यति जति बालबालिकै छन् भन्ने देखिन्छ।
6: देखिन्छ, तर अब के छ भने एकिन तथ्याङ्क चाहिँ हराउनेहरूले पनि त्यो जसरी उजुरीहरू जति अब उजुरी पनि नभनौँ यसलाई, यो त राज्यले खोज्ने जिम्मेवारी कुरा हो, त जति आउनुपर्ने हो तथ्य तथ्याङ्क व्यवस्थित ढङ्गबाट आएको छैन, अब लाग्न चाहिँ लागिराख्नु भएको छ, विभिन्न सङ्घ संस्थाहरू नागरिक सङ्घ संस्थाहरू लागिराख्नु भएको छ, तथापि तथ्याङ्क जबसम्म तथ्याङ्क यकिन हुँदैन, तथ्याङ्क यकिन नहुने बेलासम्म चाहिँ ठ्याक्कै यही भन्न सक्ने स्थिति छैन।
5: यसमा चाहिँ जस्तो यो यो अब यस्तो यो अकल्पनीय घटना घटिसके पछाडि मूलत हामी अलिकता बालबालिकाको अधिकारको उनीहरूको दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ अब यो परिस्थितिबाट अब खास मूलत खास गर्नुपर्ने चाहिँ के हो, के गर्दाखेरि चाहिँ उनीहरूको लागि चाहिँ अलिकता सहज हुन्छ बालबालिकाको एङ्गलबाट हेर्दाखेरि, हामीले दृष्टिकोणबाट हेर्दाखेरि के देखिन्छ, के गर्नुपर्छ?
6: सुरु त यस्तो भयो, बालबालिकाको एङ्गलबाट हेर्दा त पहिला त तथ्य तथ्याङ्कहरू नै व्यवस्थित गर्नु पर्यो, र कति बालबालिकाहरू चाहिँ कति बालबालिकाहरू मिसिङ छन्, कति बालबालिकाहरूले बाउ आमा गुमाएका छन्, कतिपय आमाले चाहिँ नि बाउ मात्र अथवा आमा मात्रै गुमाएका छन्, कति चाहिँ नि परिवारसँग भोलि बस्न सक्ने अवस्थामा छन्, कति छैनन् भन्ने एकिन तथ्याङ्क निकाल्नु पर्यो एउटा। अर्को कुरो चाहिँ नि उनीहरूलाई मनोविमर्श सेवा हुनु पर्यो, राति डराउने, हिँड्ने, झस्कने, अनि उत्तिखेर रुने, उत्तिखेर हाँस्ने, ल आयो आयो आयो आयो, ल बाढी आयो बाढी आयो बाढी आयो बाढी आयो भनेर बालबालिकाहरूले भनेका दृश्यहरू, यो अब उनीहरूलाई एकदमै मेन्टल्ली त्यो छ, त्यो भएको हिसाबले चाहिँ त्यस्तो कुराहरूलाई चाहिँ नि एकदमै त्यो मनोविमर्शलाई चाहिँ एकदम प्रभावकारी बनाउने तिनटै तहको सरकार मिलेर स्पेसल स्थानीय तह र शिक्षा मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद लगायत साङ्गलिक सङ्घ संस्थाले गरिराख्नु भएको छ। हामी पनि जागृति बाल तथा युवा सरकार नेपालले विश्वास नेपालसँगको सहकार्यमा हिमालयन पिस हिमालयनसँगको सहकार्यमा हामी पनि गरिरहेको छौँ त्यो काम, अरू सिविङ लगायतका संस्थाहरूले पनि गरिराख्नु भएको छ, ती सबैप्रति हामी आभारी पनि छौँ। र अब तर सँगसँगै चाहिँ मनोविमर्श सँगसँगै चाहिँ अब अहिले हामी सबै त के छैन, रसुवा नुवाकोट धादिङ केन्द्रित भइरहेका छौँ, तर बालबालिकाहरू काठमाडौँमा छन्, किनभने उनका चाहिँ 100 बढी परिवार त रसुवाका चाहिँ किरिया नै उहाँहरू काठमाडौँ बस्नु भएको थियो, किरिया बस्दाखेरि त उनका छोराछोरी बच्चाहरू जो जसले किरिया गरे उनीहरूको परिवार त काठमाडौँमा छ, र कतिपय बेपत्ता भएका बालबालिकाहरूका परिवारका सदस्यहरू चाहिँ नि जो मान्छे बेपत्ता भएका छन् उनका परिवार त 77 जिल्लामा कुनै न कुनै हिसाबले छन्, जस्तै नवलपुरमा हामी त्यहाँ चाहिँ बालिका किशोरी पोषणसँग हामी पनि काम गरेर बसिरहेको छौँ, हाम्रो अभिलेखमा 14-15 घर त 15 त त्यहीँको पनि मिसिङ छन्, भनेपछि त्यहाँ उनका परिवारका पनि बालबालिका छन्, तर हामी चाहिँ के अलिक बढी केन्द्रित चाहिँ रसुवा नुवाकोट र धादिङ चाहिँ बढी प्रभावित भनेर त्यतातिर केन्द्रित भइरहेको छौँ, तर यसको असर चाहिँ छ, अब सबहरू बगेर गइरहेछ, यो गाईबस्तुहरू बगेर गइरहेछ, अब विभिन्न नदी खोलाको छेउछाउमा पुगेर त्यो बेबारी के छ त्यहाँ बालबालिकाहरू पनि जाने गर्छन्, त्यसले भोलि बालबालिका र मानव स्वास्थ्यमा पर्ने असरको कुराहरू छ। अर्कोतिर जो मिसिङ भएका छन् अनि जो जीवित छन् बाबुआमा गुमाएका छन् अथवा उनीहरूको त कागज पत्र समेत भगाएको छ, उनीहरूको जन्म दर्ताको कुराहरू, उनीहरूको चाहिँ नि राष्ट्रिय परिचय पत्रको सँग नाबालक प्रमाण पत्रका कुराहरू, अब उनीहरूलाई बिस्तारै बिस्तारै यो मनोटनोबाट चाहिँ नि माथि निकालेर मनोसामाजिक उनीहरूलाई काउन्सिलिङ गरेर उनीहरूलाई भोलि विद्यालयमा ल्याउने कुराहरू चाहिँ नि यो बालबालिकाको एउटा यस्तो छ भने, अर्को अहिले एकदमै तर्कार रूपमा देखिएको बालबालिकाको कुरा गर्दै गर्दाखेरि चाहिँ अब यसले गर्दाखेरि चाहिँ अब यहाँ त बालबालिका विपद मात्रै होइन, त्यहाँ त अब यहाँ उपत्यकामा बस्ने परिवारले पनि ग्यास नपाएका घटनाहरू आइरहेछन्, अनि मान्छेहरूमा मनोटनस हुने, भोलि बालबालिका पनि यो आत्महत्यातिर गर्ने हुन् कि यो डिप्रेसनमा
5: एक खालको चाहिँ मानसिक स्वास्थ्यको समस्या चाहिँ जटिल देखिन्छ अहिले अहिले यो घटनाले झन्
6: एकदमै एकदमै जटिल देखिन्छ, यसलाई राज्यले समयमा सम्बोधन गरेन, यसलाई व्यवस्थित गरेन भने चाहिँ यसले ठुलो मानवीय क्षति चाहिँ नि हामीले बिहोर्नुपर्छ, हाम्रो देशले गुमाउनुपर्छ, अहिलेका बालबालिका वर्तमानका भविष्यका कर्णधार मात्रै होइन अहिलेका साझेदार पनि हुन्, त्यसले गर्दाखेरि यो बालबालिकामा मात्रै होइन, अब मनोविमर्श हामी बालबालिकामा मात्रै गर्नु गरेर हुँदैन, अहिले मनोविमर्श गर्ने भनेको त हाम्रो परिवारका सदस्यहरूलाई गर्नु पर्यो, पीडित प्रभावित भएका मान्छेलाई, बालबालिका सँगसँगै हाम्रा शिक्षक शिक्षिकाहरूलाई पनि काउन्सिलिङ जरुरी छ, उहाँहरू पनि तनावमा हुनुहुन्छ, अनि हाम्रा जनप्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिहरू धन्न धन्न चाहिँ यतिको कामहरू गर्नुभएको छ, सहयोग गर्नुभएको छ, सहकार्य गर्नुभएको छ, आफूसँग भएको उपलब्ध स्रोत साधनलाई प्रयोग गर्नुहुन्छ, उहाँहरूलाई पनि मनोविमर्श जारी छ, थुप्रै जनप्रतिनिधिको ज्यान गुमेको छ, थुप्रै शिक्षकहरूको ज्यान गएको छ, थुप्रै राष्ट्र सेवा कर्मचारीको गएको छ, तिनका पनि बालबालिका छन्। त्यसले गर्दाखेरि हामीले हेर्दाखेरि चाहिँ अलिकति फराकिलो ढङ्गबाट चाहिँ हेर्नु पर्यो र फराकिलो ढङ्गबाट
5: चरणबद्ध हिसाबले काम गर्नुपर्छ। अहिले जस्तो तपाईँलाई लागिरहेको छ कि जस्तो पहिलो चरणमा त अब तत्काल चाहिँ त्यहाँबाट रेस्क्यु गर्ने, उद्धार गर्ने नै कार्य रह्यो, दोस्रो त्यस पछाडि अब त्यो यदि घाइतेहरू भयो भने त्यस पछाडि उहाँहरूको उपचारको कुरा रहला, तेस्रो पक्ष अब उहाँहरूलाई फेरि समाजमै पुनस्थापित गर्ने पक्ष, अहिले चाहिँ खास गरी हामीले कुन चरणबाट चाहिँ अगाडि बढिरहेछौँ, राज्यका संयन्त्रहरू, हामी गैर सरकारी सङ्घ संस्थाहरू, नागरिक समाजहरू चाहिँ कसरी अगाडि बढिरहेछ अहिले?
6: अब अहिले हामी सबैको ध्यान चाहिँ राहतमै केन्द्रित छ र केही सामाजिक सङ्घ संस्थाहरूले मनोविमर्श सेवाहरू गर्नुभएको छ, राहत र अब उद्धारको कुरा अझै बाँकी छ। मान्छेलाई चाहिँ के छ भने अझै पनि सुरुङभित्रका जीवनहरू चाहिँ जीवित रहन सक्छन् भन्ने आश छ मान्छेहरूलाई, अझै पनि हामीलाई चाहिने कि सास कि आ कि लास भन्नेमा छ, अब त्यो मान्छेको एकातिर त्यो खालको चाहिँ छ भने अर्कोतिर चाहिँ के छ भने अहिले बालबालिका किशोर किशोरीहरू महिला समस्त पीडित वर्गले चाहिँ सरकार खोजिरहेको छ। अहिले सरकार चाहिँ केही प्रयास गरिरहेछ, पर्याप्त भएन भने सरकार खोजिरहेछ अहिले त्यही, र उनीहरू चाहिँ
5: उपस्थिति त्यहाँ सन्तोषजनक छैन, त्यसमा तपाईँले त्यस्तो पनि लाग्छ?
6: सरकारले सरकारको उपस्थिति के भयो भने चाहिँ हेलिकप्टरबाट केही उद्धार गर्ने काममा हेलिकप्टरमाथि देखियो, अनि स्थानीय तहका जनप्रतिनिधि स्रोत साधनहरू त खट्नुभयो, तर सङ्घीय सरकार चाहिँ र प्रदेश सरकारको थप त्यहाँ जाने हेर्ने कुरा गर्ने मात्रै होइन कि योजनाबद्ध ढङ्गबाट चाहिँ नि अबको प्लान एबिसिओ भन्ने खालको कुराहरू चाहिँ खोजिरहेछन्, नत्र भने यी पीडित मान्छेहरू त्यहाँ नबस्ने र भोलि गाउँ रित्तो हुने सम्भावना पनि सँगसँगै छ। अर्कोतिर हामीले के हेरिरहेछौँ भने चाहिँ हाम्रा देशका नागरिक मात्रै छैनन्, यहाँ भारतका, चाइनाका, कोरियाका नागरिकहरू पनि परेका छन् यो घटनामा, त्यस कारणले गर्दाखेरि उनका बालबालिकाहरूसँगका कुरा, उनीहरूका कुराहरू पनि सँगसँगै जोडिएर आउँछन्। अनि अर्को हामीसँग जोडिएको अर्को के छ भने अहिले शोकमा डुबेका परिवारलाई चाहिँ त्यो दृश्यहरू याद भइराख्ने, धेरै मान्छेहरू जाने, धेरै कुराहरू सोध्ने, धेरै पटक फोटोहरू लिने, अनि त्यो फोटोलाई चाहिँ नि यो आजभोलि जुन आइरहेको छ यो मोनिटाइज गर्ने हिसाबले चाहिँ नि त्यसको बढी प्रचार प्रसार हुने खालको कुराहरूबाट पनि उहाँहरू चिन्तित र दुखित हुनुहुन्छ।
5: जस्तो तपाईँले अहिले यो प्रसङ्ग उठाइहाल्नु भयो, कतिपय चाहिँ यस्तो विषयवस्तुहरू अत्यन्तै संवेदनशील विषयवस्तुहरू चाहिँ चाहे त्यो सामाजिक सञ्जालबाट होस्, चाहे चाहिँ सञ्चार माध्यमबाट होस्, अहिले यस्तो विपदको घडीमा खास गरी बालबालिकाको उनीहरूको चाहिँ बारेमा सूचनाहरू सम्प्रेषण गर्दै गर्दाखेरि कहीँ कतै उनीहरूकै अधिकार पो हनन भइरहेको छ कि, अथवा उहाँहरूलाई झन् एउटा मानसिक तनाव पो भइरहेको छ कि, त्यस्तो एङ्गलबाट तपाईँले चाहिँ हेरिराख्नु भएको छ अहिले सम्प्रेषण भएको समग्र सामग्री चाहिँ के हो?
6: म यसमै आउँदैछु। यो बालबालिकाको गोपनीयताको अधिकारका कुराहरू हनन भइरहेका छन् र बालबालिकाहरू यो धेरै फोटोहरू खिच्ने र यो सबै जुन कामहरू भइरहेछ यसले चाहिँ त्यहाँ बालबालिकाहरूलाई झनै एउटै कुरा कतिजना मान्छेलाई बचाउने भन्ने कुरा सँगसँगै छ भने यिनी बालबालिकाहरू भोलि बाल श्रममा पर्ने हुन्थे, बेचबिखनमा पर्ने हुन्थे, बाल विवाहमा पर्ने हुन्थे भन्ने खालको अर्को पनि कुरा सँगसँगै यसैसँग जोडिएर आएको स्थिति छ।
5: हजुर, यो यसमा चाहिँ हामी सबै संवेदनशील हुनुपर्छ भन्ने रह्यो। प्रणवजी, मेरो नेता समय सकिएको छ, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, महत्त्वपूर्ण विचार राखिदिनु भएको छ, म यहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु।
6: यो मलाई यो अवसर दिनुभयो, यो अवसरको निम्ति म धेरै धेरै धन्यवाद दिन चाहन्छु र राज्यले महिला, बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपाङ्गता भएका बालबालिकाहरूलाई विशेष ध्यानमा राखेर यो विपद र जोखिममा थप काम गर्नका निम्ति म तिनै तहका सरकार, सहायता संस्था, निजी क्षेत्र सबैलाई म हार्दिक आग्रह गर्न चाहन्छु। धन्यवाद,
5: धेरै धेरै धन्यवाद छ यहाँलाई। हस्, उहाँ हुनुहुन्थ्यो एकजना अधिकार कर्मी जो खास गरी बाल अधिकारको क्षेत्रमा चाहिँ उहाँ क्रियाशील रहनुभएका एकजना अभियन्ता तिलोत्तम पौडेल, जो चाहिँ बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालका चाहिँ उहाँ राष्ट्रिय अध्यक्ष पनि हुनुहुन्छ। हामीले यो भाद्र 10 गते रसुवा बाढीले जसरी प्रभाव पारेको छ, देशव्यापी रूपमा प्रभाव पारेको छ, यसले समुदायलाई मात्रै होइन
3: समग्रमा बालबालिकाहरूलाई झन् यसको गम्भीर असर पारिरहेको देखिन्छ र यसले अझ दीर्घकालीन रूपमा बालबालिकाहरूलाई पारिरहेको प्रभाव र त्यसको निम्ति राज्यले समुदायले हामीले गर्नुपर्ने कुराहरू चाहिँ के हो, हामीले के कुरामा ध्यान दिनु जरुरी छ भन्ने विषयमा बढी केन्द्रित रह्यो। हामीसँग हुनुहुन्थ्यो एकजना अभियन्ता जो बाल अधिकारको क्षेत्रमा उहाँ क्रियाशील रहनुभएका एकजना अभियन्ता तिलोत्तम पौडेलसँग आज हामीले संवाद गर्यौँ। आजको सिधा कुरा यति, सिधा कुराबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: प्रिभेन्सन इज बेटर देन क्योर, यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन, तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम, र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।

0: डाक्टरको परामर्श बिना औषधि सेवन नगरौं, आफ्नो स्वास्थ्य प्रति सचेत रहौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 7 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Percentios.
1: मित्रता सद्भाव र संस्कृतिको पुल कार्यक्रम हिमाल वारी पारी क्यापिटल मीडिया ग्रुपको विशेष प्रस्तुति कार्यक्रम हिमाल वारी पारी।

नमस्कार, हिमाल वारिपारीमा यहाँलाई स्वागत छ। म प्रस्तुता मल्लिका थापा। कार्यक्रम हिमाल वारिपारी तपाईँ काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै सीएफएम अन्य.com तथा रेडियो सारङ्गी.com मार्फत पनि हिमाल वारिपारी सुन्न सक्नुहुन्छ। यो सँगै क्यापिटल टीवी एचडी, क्यापिटल टीवी एचडी को फेसबुक पेज र युट्युब च्यानलमा पनि तपाईँले हिमाल वारिपारी हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम हिमाल वारिपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा चर्चा गर्छौ। कार्यक्रममा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्ध, एक अर्को देशका पारस्परिक मित्रता र नेपाल चीन बीचको आर्थिक, सामाजिक, सांस्कृतिक, भाषा र चीन झल्काउने विभिन्न सामग्री प्रस्तुत गर्छौ। आजको कार्यक्रममा चीन नेपाल बीचका विभिन्न गतिविधिका साथै चीनलाई चिनाउने एक वृहत परिचय र चिनिया भाषाको गीत पनि रहनेछ। यसका साथै आजको कार्यक्रममा भोटेकोसी बाढ़ीपछि चीनको सहयोगमा नेपाल आएको ड्रोन मार्फत राहत वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको सम्बन्धी एक विशेष रिपोर्ट र जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू जोखिममा रहेको सन्दर्भमा चिनिया विज्ञान प्रतिष्ठानबाट भूगर्भ शास्त्रमा विद्यावारिधि गर्नुभएका नेपाली विज्ञ डाक्टर उपेन्द्र बरालको कुरा सुन्छौं।

श्रोता, नेपाल र चीन बीचको सम्बन्ध भौगोलिक मात्रै होइन ऐतिहासिक रूपमा पनि अत्यन्त लामो रहेको छ। नेपाल र चीनको सम्बन्ध अविच्छिन्न पारस्परिक रूपमा अघि बढ़िरहेको छ। चीनले आर्थिक समृद्धिमा गरेका महत्वपूर्ण उपलब्धिहरू, चीनका भोगाई तथा त्यसबाट नेपालले लिन सक्ने लाभहरू प्रचुर मात्रामा रहेका छन्। एउटा छिमेकी राष्ट्र मात्रै भएर होइन, चीनले आफैमा गरेको समृद्धिको लाभ नेपालले पनि लिन सक्छ। यो सँगै चीनले नेपालको विकासमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ। अबको क्रममा नेपाल चीन सम्बन्धी समाचार गतिविधि।

0: राष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकी विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। फाउन्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोशलिजमले शनिबार काठमाडौँमा आयोजना गरेको काष्ठमण्डप डायलगमा मन्त्री खनालले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकी विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले विपदको समयमा चीन सरकारले तुरन्त उपलब्ध गराएको आपतकालीन सहायता प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले हिमताल विस्फोट र अन्य प्राकृतिक प्रकोपबाट बच्न रियल टाइम सैटेलाइट डेटा आदान प्रदान संयुक्त मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले नेपाली चिया कफी र जड़ीबुटीलाई चिनिया बजारमा सहज पहुँच दिन नेपालमै अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टीन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहकार्य आवश्यक रहेको धारणा राख्नु भएको छ। उहाँले भ्रेकुटी र प्राचीन व्यापारिक मार्गको स्मरण गर्दै विद्वान विद्यार्थी अनुसन्धानकर्ता र व्यापारी मार्फत जनस्तरको सम्बन्धलाई थप प्रगाढ़ बनाउनु पर्ने उल्लेख गर्नुभएको छ। नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा शनिबार आयोजित काष्ठमण्डप संवादमा उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकाले हिमाली क्षेत्रमा हुने बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने उल्लेख गर्नुभएको हो। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै देशको सीमाभित्र मात्र सीमित नरहने भन्दै विपद व्यवस्थापनमा क्षेत्रीय र सीमापार सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभएको छ। राजदूत झाङले हिमाली विपदको जोखिम न्यूनीकरणका लागि नेपाल र चीनबीच जल तथा मौसम सम्बन्धी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। विपदको पूर्व सूचना प्रणाली विकास अत्याधुनिक प्रविधिको प्रयोग तथा संयुक्त आपतकालीन उद्धार अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ। चीनले विपदका बेला नेपाललाई गरेको सहयोगले दुई देशबीचको सहकार्यको महत्व देखाएको उहाँले स्पष्ट पार्नुभएको छ। गत अगस्त 26 बाढ़ी तथा पहिरोपछि चीनले नेपाललाई 24 लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराएको उहाँले जानकारी दिनुभएको छ। यसका साथै ड्रोन बेलेब्रिज डीएनए परीक्षण उपकरण र उद्धार डुंगा लगायत सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनु भएको छ। विपद व्यवस्थापनका लागि सुरुङ उद्धार डीएनए पहिचान तथा फोरेन्सिक पहिचानमा विशेषज्ञता भएका 24 जना विज्ञ समेत नेपाल पठाइएको उहाँले जानकारी दिनुभएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम आगामी दिनमा थप गम्भीर बन्न सक्ने भएकाले पूर्व तयारी सूचना आदान प्रदान र उद्धार क्षमतालाई बलियो बनाउनु पर्ने उहाँले बताउनु भएको छ। नेपाल र चीनले हिमाली विपदलाई साझा चुनौतीका रूपमा लिएर हरित विकास स्वच्छ ऊर्जा वातावरण संरक्षण र विपद प्रतिरोधी पूर्वाधार निर्माणमा सहकार्य विस्तार गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। करिब 6 वर्षदेखि रोकिएको भारत चीन बीचको प्रत्यक्ष यात्रुवाहक हवाई सेवा पुनः शुरू हुने भएको छ। चाइना साउदर्न एयरलाइन्सले आगामी 21 सेप्टेम्बरदेखि ग्वान्झाउ नयाँ दिल्ली नियमित उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको हो। कोविड 19 महामारीपछि अन्तर्राष्ट्रिय उडान खुले पनि सन् 2020 गलवान झडपपछि बढ़ेको सीमा तथा कूटनीतिक तनावका कारण भारत चीन बीच प्रत्यक्ष हवाई सम्पर्क सामान्य बन्न सकेको थिएन। त्यसैले नयाँ उडानलाई दुई देश बीच सम्बन्ध क्रमशः सुधार हुँदै गएको व्यावहारिक संकेतका रूपमा हेरिएको छ। चाइना साउदर्नका अनुसार नयाँ दिल्ली उडान शुरू भएपछि दक्षिण एसियामा उसका 8 आउने जाने मार्गमा प्रत्येक साता 100 भन्दा बढ़ी उडान सञ्चालन हुनेछन्। प्रत्यक्ष उडानले यात्रुलाई तेस्रो देश हुँदै यात्रा गर्नुपर्ने बाध्यता घटाउनुका साथै व्यापार पर्यटन र जनस्तरको आवत सावत सहज बनाउने अपेक्षा गरिएको छ। घोषणा चीनिया राष्ट्रपति शी जिनपिङको भारत भ्रमणको पूर्व सन्ध्यामा आएको हो। करिब 7 वर्षपछि हुने उनको भारत भ्रमणलाई दुई देशबीच उच्च स्तरीय संवाद पुनः सक्रिय बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यद्यपि सीमा विवाद लगायत सबै समस्या समाधान भइसकेका छैनन्, तर प्रत्यक्ष उडान उच्च स्तरीय संवाद र व्यापारिक सम्पर्क पुनः बढ़नुले दुई एसियाली शक्ति बीचको सम्बन्धलाई व्यावहारिक रूपमा सामान्य बनाउने बाटो खोल्न सक्ने देखिएको छ। चीनमा लगानी र व्यापारका अवसरप्रति विश्वका बहुराष्ट्रिय कम्पनीको आकर्षण बढ्दै गएको देखिएको छ। सेप्टेम्बर 8 देखि 11 बेजिङमा आयोजित 26 चीन अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला CIFIT सहभागी व्यवसायी तथा सरकारी प्रतिनिधिहरूले चीनलाई दीर्घकालीन रणनीतिक साझेदारका रूपमा हेर्न थालेको बताएका छन्। साउदी ओरामकोका डाउनस्ट्रीम व्यवसायका अध्यक्ष मोहम्मद अल कतानीले चीनमा कम्पनीको लगानी 33 अर्ब अमेरिकी डलर भन्दा बढ़ी पुगेको बताउँदै चीनलाई महत्वपूर्ण बजारसँगै दीर्घकालीन रणनीतिक साझेदारका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार चीनसँगको सहकार्य व्यवसाय र लगानीमा मात्र सीमित नभई पारस्परिक विश्वास तथा साझा मूल्य सिर्जनासँग पनि जोड़िएको छ। यस वर्षको मेलामा 129 देश तथा क्षेत्रका 1200 भन्दा बढ़ी सरकारी निकाय तथा व्यावसायिक प्रतिनिधि मण्डल र 30 अन्तर्राष्ट्रिय संस्था सहभागी भएका थिए। यो मेलाको इतिहासमै सबैभन्दा ठूलो सहभागिता भएको आयोजकले जनाएको छ। मेलामा सहभागी बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूले चिनिया उद्योग तथा कारखानाको भ्रमणलाई स्थानीय बजार बुझ्ने र नयाँ अवसर पहिचान गर्ने माध्यमका रूपमा उपयोग गरेका थिए। विश्व अर्थतन्त्रमा अनिश्चितता बढ़िरहेका बेला चीनले विदेशी लगानीका लागि बजार पहुँच विस्तार, विदेशी कम्पनीलाई राष्ट्रिय व्यवहार तथा सेवा समर्थन प्रणाली सुधारमा जोड़ दिइरहेको छ। मेलाले चीन अवसर 2.0 मार्फत खुलापन, सहकार्य र पारस्परिक लाभलाई निरन्तरता दिने स्पष्ट संकेत दिएको छ। नेपाल र चीनको सीमा क्षेत्र हिल्सा नाकाबाट पहिलो पटक औपचारिक रूपमा नेपाली जड़ीबुटी चिराइतो निर्यात भएको छ। व्यापारीले काठमाडौँको भन्सार विभागबाट क्वारेन्टाइनको पत्र ल्याएपछि हिल्सा नाकाबाट यो जड़ीबुटी निकासी गरिएको हो। पहिलो पटक औपचारिक रूपमा नेपालको मध्य पहाड़मा उत्पादन हुने जड़ीबुटी चिराइतो हिल्सा नाकाबाट चीनतर्फ निकासी भएको नामखा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनु भएको छ। हिल्सामा क्वारेन्टाइन स्थापना नभएकाले काठमाडौँबाटै व्यापारीले पत्र ल्याएपछि हिल्साबाट चीनको ताक्लाकोटतर्फ यो चिराइतो निकासी भएको उहाँले जनाउनु भएको छ। सुर्खेत हुँदै सिमकोटबाट हिल्सा नाकामा नेपाली ट्रकमा ढुवानी भएको यो चिराइतो हिल्साको सिमानाबाट चिनिया ट्रकमा लोड गरेर पठाइएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसले बताउनु भएको छ। हिमाल वारिपारीका श्रृंखलाहरूमा हामी नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्री प्रसारण गर्दै आइरहेका छौं। अबको क्रममा चीनलाई चिनाउने एक सामग्री।
1: छु लुङले सफलताका साथ मुमा महारानी चाओलाई सम्झाउने गरेको कथा। ईसापूर्व 5 चीनको युद्धरत राज्यकालको कुरा हो। चाओ राज्यको शासन मुमा महारानी चाओको हातमा थियो। शक्तिशाली चीन राज्यले चाओ राज्य विरूद्ध युद्ध शुरू गर्ने योजना बनाएको थियो र चाओ राज्यले आफूसित राम्रो सम्बन्ध भएको छी राज्यसित गुहार माग्दाखेरि छी राज्यले आफ्नो स्वार्थका लागि मुमा

महारानी एकदमै रिसाइन्। उनले मन्त्रीहरूलाई कहाँसम्म भनिन् भने अबदेखि फेरि कसैले यस विषयमा कुरा उठाउन चाहने हो भने मैले जरुर पनि सोझै उसको मुखमा थुक्नेछु। त्यस दिन अति प्रतिष्ठित मन्त्री छु लोङले मुमा महारिनसँग भेट गर्न अनुरोध गरे। सायद उनी त्यही बन्दक सम्बन्धी कुराका लागि आउन लागेका होलान् भन्ठानेकाले मुमा महारानी मुख अध्यारो पारेर कुरिरहिन्। तर छु लोङले जब मुमा महारानीसँग भेटे, मुमा महारानी कहाँ सोधनी गर्न नआएको धेरै दिन भयो, आजकल हजुरलाई सन्चै छ कि, यही बुझ्नका लागि पो भेट्न आएको हुँ, उनले यति मात्र भने। मुमा महारानीले भनिन्, आजकल मेरो हिडुल धेरै छैन, साथै खाना पनि कम खाने गरेकी छु। छुलोङले भने, अचेल मेरो पनि खाने रुचि छैन, तैपनि अलि बढी खाना सकियोस् भन्नका साथ सकि नसकी केही घुमफिर गर्ने नाउँमा दिनहुँ 1-2 किलोमिटर जति हिँड्ने गरिरहेको छु। यसो गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ। मुमा महारानीले म त यो गर्न सक्दिन भनिन्। दैनिक जीवनमा एक अर्का बीच गफसप भइरहेको जस्तो अवस्थामा बिस्तारै बिस्तारै मुमा महारानीको झोक केही घटेको पनि पाइयो। यो देखेर छु लोङले कुरा थप्दै भने, मेरो सुची नामको छोरो छ, ऊ कान्छो भएकाले योग्य हुन नसके तापनि मैले सधैँ नै बढी माया गरिरहेको छु। म त बुढो भइसके, उसलाई दरबारको एक रक्षक हुने मौका दिनका लागि यहाँ म हजुरलाई अनुरोध गर्दछु। मुमा महारानीले स्वीकार गर्नुका साथै ऊ कति वर्षको भयो भनेर सोधिन्। छुलोङले जवाफ दिए, 15 वर्ष। उमेर सानो भए पनि म बित्नु भन्दा अघि उसलाई हजुरको रेखदेखमा राखिदिने मेरो आशा छ। मुमा महारानीले तपाईँ जस्ता पुरुषले पनि आफ्नो कान्छो बाबुलाई यसरी पुलपुलाइरहनु सोच्न नसकिनु कुरा हो भनिन्। यस्तो कुरामा आइमाई भन्दा लोग्ने मान्छेलाई अझ मातिएको हो कि, छुलोङले जिस्क्याए। मुमा महारानीले मुस्कुराउँदै भनिन्, कहाँ हुन सक्छ र, आइमाईले पो आफ्नो कान्छोलाई बढ्ता माया गर्दा रहेछन्। मुमा महारानीको मनोभावना निकै सुधार आएको बुझेपछि छुलोङले अझ कस्तै भने, बा आमाले आफ्ना छोरा छोरीलाई माया गरेर उनीहरूका बारेमा दूरदृष्टिबाट सोच्नु पनि मामुली कुरा हो। मुमा महारानीले यो कुरा पनि मानेकाले छुलोङले अचानक प्रसङ्गलाई चाहिने दिशातर्फ मोड्दै भने, तर मलाई के लाग्छ भने हजुरले आफ्नो छोराको लागि पूर्ण दूरदृष्टि सोच्न सक्नु भएन। मुमा महारानीले पटक्कै नबुझी यसो भन्नुको कारण के हो भनेर सोधे। छुलोङले भने, प्राचीन कालदेखि आजसम्म पनि राज परिवारका सन्ततिले धेरै पुस्तासम्म शासन व्यवस्था सञ्चालन गर्न सकेको उदाहरण एकदमै कमै देखिएको छ। उनीहरूमा यस सम्बन्धी क्षमता नभएको पाइएको छ। कारण यो नै रहेछ, उनीहरू निकै उच्च स्थानमा बसिरहे तापनि आफ्नो देशका लागि कुनै श्रेयदान गर्न सकेका छैनन्। यसरी उनीहरू सत्तामा आएपछि टिक्न असमर्थ हुन्छन्। अहिले हजुरले छाङ आन च्यूलाई उच्च स्थानमा राख्नुका साथै उनलाई प्रशस्त जग्गा जमिन तथा धन सम्पत्ति पनि प्रदान गर्नुभयो, तर उनलाई समयमै देशका लागि श्रेयदान गर्न लगाउन भने हजुर चाहनुहुन्न। हजुर कुनै दिन छोडेर जानुभयो भने छाङ आन च्युन केचा ओ राज्यमा टिक्न सक्छन् त। यसकारण नै हजुरले उनका लागि पूर्ण दूरदृष्टिले नसोच्नु भएको मैले ठहर गरेको छु। मुमा महारानीले छुलोङको कुरा सुनिसकेपछि पो राम्ररी बुझिन्, वास्तवमा उनी पनि आफ्नो छोरालाई बन्धकका रूपमा पठाउन सम्झाउनका लागि आएका हुन्। तर यस क्रममा थाहा नहुँदा नहुँदै पनि मुमा महारानीको हठधर्मिता पग्लेर गइसक्यो। फलत चाओ राज्यले बग्गी घोडा तथा कर्मचारी आदि लगायत पूर्ण व्यवस्था मिलाउने गरी छाङ आन च्युनलाई बन्धक भएर बस्न छि राज्यमा पठाउने निर्णय गर्यो। त्यसपछि मात्र छि राज्यले चाओ राज्यमाथि आक्रमणको खतरा आइपर्न साथ फौज पठाएर सहयोग गर्न मञ्जुरी दियो। परालले मोडेको डुङ्गाद्वारा बाँड बटुलेर लिने कथा। यो ईसाई पूर्व 3rd शताब्दीतिरको कथा हो। त्यसबेला चीनको भूभागमा वै, सु र वु तीनवटा राज्य आपसमा मुखामुख गरिरहेको स्थिति देखिएको थियो। तीमध्ये वै राज्य उत्तरी भेगमा परेको थियो भने सु राज्य दक्षिण पश्चिमी भेगमा र वु राज्य दक्षिण भेगमा। यसैबीच एकैपल्ट वै राज्यले जलमार्ग मार्फत याङची नदीको छेउछाउमा अवस्थित वु राज्यमाथि धावा बोल्न भनेर ठूलो संख्यामा सैनिकहरू पठाएको थियो र केही दिनमै वै राज्यको सेना वु राज्यको सीमादेखि नजिकै पुगी हमलाका लागि अनुकूल मौका पर्खन भनेर नदीको किनारमा छाउनी बनाएर बसे। सु राज्यका मार्सल चौ युले वै राज्यका सेनाको अवस्था बारे अध्ययन गरेपछि खास गरी बाणको प्रयोग गरी आक्रमण गर्ने शत्रुहरूको सामना गरी छाड्ने निर्णय गरेका थिए। तर संशय के रहेछ भने, त्यस संग्राममा नभई नहुने 1,00,000 जति बाण छोटो समयभित्र कसरी बनाइसक्ने, किनभने तीन ताकाको वु राज्यमा भएका कारिगारहरूको क्षमता अनुसार यति बाण बनाउनका लागि कम्तीमा पनि 10 दिन चाहिन्छ, तर वु राज्यको प्रतिरक्षाका लागि 10 दिन पर्खनु हुँदै हुँदैन। यस बेला चु राज्यका सैनिक सल्लाहकार चुक ल्याङ संयोगवश वु राज्यको भ्रमणमा आए। उनी एकजना अति बुद्धिमानी व्यक्ति थिए, त्यसैले मार्सल चौले उनसँग कसरी सकेसम्म छिटो चाहिए जति बाढ बनाउन सकिन्छ भनेर सल्लाह गरे। चुले चौलाई 3 दिन भए पुग्छ भन्ने जवाफ दिए।
चुले यो अतियुक्तिपूर्ण कुरा गरेको होला भनेर सबैले ठ

0: गरे। तर चुले भने जंगी आदेश पत्रमा सही छाप गरेर दिए, जसको अर्थ के रहेछ भने निर्धारित समयभित्र कार्यभार पूरा गर्न नसकेमा सजाय स्वरूप टाउको काटिनेछ। सैनिक सल्लाहकार चुक ल्याङले यो कार्यभार स्वीकार गरे, तर उनी रत्तीभर आत्तिएको देखिँदैनथे। उनले वु राज्यका मन्त्री लुसुलाई भने, यति धेरै बाढ़ जुटाउनका लागि साधारण जुक्ति प्रयोग नगर्नु स्वाभाविकै कुरा हो। यसका अतिरिक्त चुले आफ्ना लागि 20 डुङ्गा तयार गर्न, प्रत्येक डुङ्गामा 30 जवानको व्यवस्था मिलाउन अनि पुरै डुङ्गालाई कालो कपडा र बाहिर परालले मोड्न अनुरोध गर्नुका साथै लुसुसँग आफ्नो गोप्य योजना बारे अरू कसैलाई पनि नबताउन बारम्बार आग्रह पनि गरे। लुसुले यसको भेद बुझ्न नसके तापनि चुले भने अनुसार सबै कुरा ठिकठाक पारे। चुक ल्याङले 3 दिनभित्र 1,00,000 जति बाढ तयार गर्न सक्ने वचन दिइसके तापनि पहिलो दिन कुनै प्रयास नभएको, दोस्रो दिन यस्तै भएको र तेस्रो दिन आउन लागे तापनि एउटा बाढ पनि देख्न नपाएकाले सबै नै चिन्तित हुन थाले, किनभने समयमै कार्यभार पूरा गर्न नसकेमा चुको प्राण नै उड्ने पक्का थियो। तेस्रो दिनको मध्यरातमा अरूले चाल नपाउने गरी चुले लुसुलाई एउटा सानो डुङ्गामा बोलाए। लुसुले, के का लागि मलाई यहाँ बोलाउनु भएको हँ भनेर सोधे। चुले, हजुर मसँगै बाढ लिन जानुहोस् न भने। लुसुले शङ्का लागेर फेरि सोधे, कहाँ लिन जाउँ भने। चुले मुसुक्क हाँस्दै जवाफ दिए, बेला आइपुगेपछि हजुरलाई थाहा भइहाल्छ नि। यति भन्दै चुले ती 20 डुङ्गालाई लामो डोरीको आपसमा जोड्दै बहु राज्यको सैनिक छाउनी रहेको स्थानतर्फ जान आदेश जाहेर गरे। त्यसै रात पुरै संसारलाई बाक्लो कुहिरोले छोपेको जस्तो भान हुन्थ्यो। नदीको जल क्षेत्रमाथि आफ्नो हातका औंला समेत स्पष्टसँग देख्न सकिँदैनथ्यो, तर कुहिरो जति जति बाक्लो हुन्थ्यो उति उति नै छिटछिटै अघि बढ्दै जान चुले आफ्नो डुङ्गा दललाई निर्देशन दिए। गन्तव्य स्थल पुगेपछि चुले डुङ्गा दललाई शत्रुका सामुन्ने तेर्सिएर बस्न र डुङ्गामा रहेका जवानहरूलाई नगरा बजाउँदै कराउन अहराए। लुसुले अति त्रसित भई चुलाई भने, ओहो, हाम्रा यी 20 डुङ्गामा 300 चानचुन जवानहरू मात्र छन्। वैराज्यका सैनिकहरू हामीसित लड्न आएमा हामी पक्कै पनि मर्छौ। चुकुल्याङ मुसुमुसु हाँस्दै भने, म ठोकुवा गरेर भन्छु कि यस्तो बाक्लो कुहिरो लागेको अवस्थामा शत्रुहरू बाहिर निस्केर आउँदैनन्, हामी ढुक्क भएर रक्सी पिउँदै हेरौँ न त भनेर सम्झाए। उता वैराज्यको सैनिक छाउनीमा स्थिति अर्कै थियो। नगरा बजाए र चित्याउँदै कराएको आवाज सुनेर सेनापति छाओले हतार पतार यसको जवाफमा कसरी अघि बढ्ने भन्ने बारे छलफल गर्न सबै सैनिकहरूलाई बोलाए। अन्तत याङतिस नदीमा अति बाक्लो कुहिरो लागेको हुँदा आइलाग्ने शत्रु पक्षको वास्तविक स्थिति नबुझेकाले त्यसका जवानहरू नदीबाट आफू पट्टिको किनारामा आउन नदिनका लागि आफ्नो जलसेनाका धनुषकारहरूलाई बेसरी बाण हान्न पठाउने निर्णय गरियो। यसरी वैराज्यका सेनाद्वारा खटाइएका 10,000 जति धनुषकारहरूले नदीको किनारामा आई नदीमा आवास निस्केको दिशातिर धुमधामसित बाण वर्षाए। क्षणभरमै चुको डुङ्गा दलतिर बाणको वर्षा भयो र धेरै समय बित्न नपाउँदै सबै डुङ्गाका एकापट्टि ती परालका गुठै गुट्ठा भरि बाढ छिरेका छिरे भए। यस बेला चुले बाढ नलागेको पार्श्व शत्रु पक्षतिर उन्मुख हुने गरी सबै ढुङ्गालाई छिटै फर्काउन निर्देशन दिए र चाँडै नै अर्कापट्टि पनि तारन्तार बाढ लाग्न थाले। सायद डुङ्गामा चाहिए जति बाढ परिसकेका होलान् भन्ने अन्दाज गरेपछि चुले आफ्नो डुङ्गा दललाई द्रुत गतिमा फर्केर जान इसारा गरे। त्यसबेला कुहिरो पनि बिस्तारै बिस्तारै फाट्दै गयो। कुराको वास्तविकता बुझेपछि वैराज्यका सेनालाई असाध्यै पछुतो लाग्यो। चुक ल्याङको डुङ्गा दल गु राज्यको सैनिक छाउनीमा फर्केर आउँदा 500 जवान पठाएर बाढ ओसार्ने तर्खरमा गु राज्यका मार्सल चौयु पर्खिरहेका थिए। राम्ररी हिसाब गरेपछि ती डुङ्गामा परालका गुठै गुट्ठाबाट झिकेर ल्याइएका बाढको संख्या 1,00,000 त पुग्छ। हुन त गु राज्यका मार्सल चौयु 3 तीक्ष्ण बुद्धि भएका मानिसका रूपमा नाउँ कमाएका व्यक्तित्व हुन्। तर अब चुक ल्याङको बुद्धिबारे थाहा पाएपछि उनलाई पनि प्रशंसा गर्न करे लाग्यो। त्यसो भए चुक ल्याङले त्यही रात नदीको जल क्षेत्र वरिपरि बाक्लो कुहिरो लाग्न सक्ने कुरा कसरी थाहा भयो होला? ए, उनी त मौसमको परिवर्तन बारेको भविष्यवाणी गर्नमा पनि निपुण रहेछन्। खगोल सम्बन्धी अनेक संकेतका आधारमा राम्ररी अन्वेषण गरे पश्चात उनी यसै दिन राति सो जल क्षेत्रमा बाक्लो कुहिरो लाग्न सक्ने निष्कर्षमा पुगे। हो, यस्तै गरी चुक ल्याङले आफ्नो चलाख बुद्धिको सहयोगमा शत्रु सेनाबाट सित्तै 1,00,000 बाढ लिन सफल भए।
1: फोटेकोसी बाढीले सड़क र पुल बगाएपछि सड़क मार्गबाट राहत पुर्याउन कठिन बनेको रसुवामा दुर्गम बस्तीमा चीनको सहयोगमा प्राप्त ड्रोन प्रभावकारी माध्यम बनेको छ। सड़क सम्पर्क टुटेका क्षेत्रमा खाद्यान्न, औषधि र अत्यावश्यक सामग्री पुर्याउन उच्च क्षमताका ड्रोन परिचालन गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूका अनुसार तुन्चेदेखि हाकुबेसीसम्म राहत सामग्री पुर्याउन 80 देखि 100 किलोग्रामसम्म भार बोक्न सक्ने 4 ड्रोन प्रयोग भइरहेका छन्। सड़क अवरूद्ध हुँदा हेलिकप्टरबाट मात्र राहत पुर्याउन कठिन भइरहेको अवस्थामा ड्रोनले छोटो समयमा दुर्गम बस्तीमा सामग्री पुर्याउन सहयोग गरेको छ। चीनको सहयोगमा प्राप्त प्रविधिले विपदका बेला वैकल्पिक ढुवानी प्रणालीको सम्भावना देखाएको अधिकारीहरू बताउँछन्। यसअघि नेपालमा ड्रोन मुख्यत नक्साङ्कन र क्षति मूल्याङ्कनमा प्रयोग हुँदै आएकोमा अहिले राहत र उद्धारमा समेत यसको उपयोग बढ़ेको छ। नुवाकोटमा हैजा विरूद्धको खोप अभियानमा समेत ड्रोन प्रयोग गरिएको थियो। सड़कले साथ छोडेको बेला चीनको ड्रोनले रसुवाको आकाश हुँदै राहतको बाटो खोलिदिएको छ। भुटेकुसीको बाढ़ीले सड़क र पुल बगाएपछि रसुवाको आमा छोदेङमो गाउँपालिकाका दुर्गम बस्ती अहिले आकाशबाट आउने राहतको भरमा छन्। गत भदौ 10 गतेको विनाशकारी बाढ़ीले सड़क, पुल र विद्युत सम्पर्क विच्छेद गरेपछि खाद्यान्न, औषधि र ग्यासको अभाव झेलिरहेका स्थानीयका लागि ड्रोन राहत पुर्याउने नयाँ माध्यम बनेको छ। पहिला मानिस र खच्चरले बोक्ने सामग्री अहिले प्रविधिको सहायताले आकाशबाट बस्तीमा पुग्न थालेपछि स्थानीयका लागि यो दृश्य नौलो मात्र होइन, संकटको बीचमा आशाको माध्यम समेत बनेको छ। धार्मिक तथा प्राकृतिक पर्यटनका साथै चिलिमी र सानजेन जस्ता जलविद्युत आयोजनाका कारण परिचित आमा छोदेङ्गो बाढ़ीपछि भने गम्भीर मानवीय तथा पूर्वाधार संकटमा परेको छ। 200 भन्दा बढ़ी नागरिक अझै बेपत्ता रहेको स्थानीय विवरण छ। गाउँपालिका अध्यक्ष बोचुङ तामाङका अनुसार सड़क बगिसकेपछि प्रभावित नागरिकलाई भोकभोकै राख्न नहुने अवस्था आएपछि राहत पुर्याउने वैकल्पिक माध्यम खोजिएको हो। हेलिकप्टरबाट सामग्री पुर्याउने प्रयास गरिए पनि दुर्गम भूगोल र प्रतिकूल मौसमका कारण त्यसलाई निरन्तरता दिन कठिन भयो। त्यसपछि ड्रोन प्रभावकारी विकल्प बनेको हो। रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार अहिले ड्रोन मार्फत औषधि, ग्यास र खाद्यान्न प्रभावित बस्तीमा पुर्याउने काम भइरहेको छ। यद्यपि गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङका अनुसार ओडा नम्बर 1 बाहेक ओडा नम्बर 2, 3, 4 र 5 कतिपय दुर्गम बस्तीमा अझै ड्रोन समेत पुग्न सकेको छैन। सड़क सम्पर्क पूर्ण रूपमा नहुँदा बजारमा सामग्रीको मूल्य समेत अत्यधिक बढ़ेको छ। स्थानीयले 2,700 रूपियाँ पर्ने चामलको बोरा 11,000 रूपियाँसम्म तिर्नु परेको गुनासो गरेका छन्। विपदको यही परिस्थितिमा चीनको सहयोगमा प्राप्त उच्च क्षमताका ड्रोन पनि राहत अभियानमा प्रयोग भइरहेका छन्। तुन्चेदेखि हाकुबेसीसम्म सामग्री पुर्याउन 80 देखि 100 किलोग्रामसम्म भार बोक्न सक्ने 4 ड्रोन परिचालन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार नुवाकोटमा हैजा विरूद्धको खोप अभियानमा समेत ड्रोन प्रयोग गरिएको थियो। यसको अर्थ नेपालमा ड्रोन अब फोटो खिच्ने वा नक्साङ्कन गर्ने उपकरणमा मात्र सीमित छैन, औषधि, खाद्यान्न, खोप र अन्य अत्यावश्यक सामग्री दुर्गम क्षेत्रमा पुर्याउने व्यावहारिक विपद प्रविधिका रूपमा यसको प्रयोग विस्तार हुँदैछ। नेपालमा 2072 भूकम्पपछि क्षति मूल्याङ्कन र नक्साङ्कनमा ड्रोनको प्रयोग भएको थियो। पछिल्लो समयमा भने यसको उपयोग राहत, उद्धार, विपद क्षेत्रको निगरानी तथा हिमाली क्षेत्रमा फोहोर व्यवस्थापनसम्म विस्तार भइरहेको छ। रसुवाको पछिल्लो अनुभवले नेपाललाई अझ ठूलो सम्भावनातर्फ संकेत गरेको छ। विपद आउँदा विदेशी सहयोगमा ड्रोन ल्याएर चलाउनु तत्कालीन समाधान हुन सक्छ, तर दीर्घकालीन रूपमा नेपालले आफ्नै आवश्यकता अनुसार ड्रोन विकास गर्ने क्षमता बनाउनुपर्ने देखिन्छ। विश्वविद्यालय, प्राविधिक शिक्षालय, निजी प्रविधि कम्पनी, नेपाली सेना, प्रहरी र विपद व्यवस्थापन निकायबीच सहकार्य गरेर हिमाली भूगोलमा काम गर्न सक्ने, बढ़ी भार बोक्ने, लामो दूरी उड्ने र खराब मौसममा समेत सञ्चालन गर्न सक्ने ड्रोन विकास गर्न सकिन्छ। त्यसमाथि ड्रोनबाट संकलित तस्विर र भू सूचनालाई कृत्रिम बौद्धिकतासँग जोड्न सके पहिरो, बाढी, अवरुद्ध सड़क, जोखिममा परेका बस्ती र फसेका नागरिकको पहिचान अझ छिटो गर्न सकिन्छ। चीन लगायत मित्र राष्ट्रबाट प्राप्त प्रविधिलाई तत्कालीन राहतमा मात्र प्रयोग नगरी ज्ञान, सिप र प्रविधि हस्तान्तरणको अवसरका रूपमा उपयोग गर्न सके नेपालले आफ्नै विपद प्रविधिको आधार निर्माण गर्न सक्छ। यद्यपि ड्रोन सड़क र पुलको अस्थायी विकल्प भने होइन, ठूलो परिमाणमा खाद्यान्न आपूर्ति गर्न, मानिसको नियमित आवत जावत सहज बनाउन र आर्थिक गतिविधि पुनस्थापित गर्न सड़क, पुल, विद्युत र संचार पूर्वाधार तत्काल पुननिर्माण गर्नैपर्छ। रसुवाको संकटले एउटा महत्वपूर्ण पाठ दिएको छ। विपदले जमीनको बाटो बन्द गरिदिए पनि प्रविधिले आकाशको बाटो खोल्न सक्छ। आज ड्रोन केही किलो खाद्यान्न, औषधि वा ग्यास बोकेर प्रभावित बस्ती पुगिरहेको छ। भोलि यही प्रविधि नेपालका दुर्गम क्षेत्रमा उद्धार, स्वास्थ्य सेवा, विपद निगरानी र पुनर्निर्माणको स्थायी प्रणालीको हिस्सा बन्न सक्छ। त्यसका लागि अब प्रश्न ड्रोन चलाउने कि नचलाउने होइन, नेपालले यस्तो प्रविधि आफै विकास र सञ्चालन गर्न कहिलेदेखि सुरु गर्ने भन्ने हुनुपर्छ। श्रोता, जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू जोखिममा रहेको सन्दर्भमा चिनिया विज्ञान प्रतिष्ठानबाट भूगर्भ शास्त्रमा विद्याभारिधि गर्नुभएका नेपाली विज्ञ डाक्टर उपेन्द्र बरालले चर्चा गर्नुभएको छ। हाल नेपालमै कार्यरत उहाँले लाङटाङमा हिमनदीबाट उत्पन्न बाढीका बारेमा आफ्नो विश्लेषण सुनाउनु भएको छ। हिमपहिरोको उद्गम क्षेत्र नेपालको भूभागमा पर्ने र यो पुष्टि भइसकेको पनि उहाँले स्पष्ट पार्नु भएको छ। बाढीको सूचना चीनले नदिएको भनेर चलाइएको गलत सूचनाको प्रतिवाद गर्दै हिमपहिरो कहिले खस्छ भनेर अहिलेसम्म त्यस्तो भविष्यवाणी गर्ने प्रणाली विकास नभइसकेको र सीमा नजिकैबाट बाढी आएकाले चीनतिर पनि क्षति पुगेको देखेर पनि चीनलाई बदनाम गर्नु नहुने कुरामा उहाँले जोड़ दिनुभएको छ। अबको पालोमा उहाँकै कुरा सुनौ।
2: अब हामी चाहिँ हिमालय रिजन भनेको चाहिँ एकदम यंगर माउन्टेन, अहिलेको रिसेन्टली बनेको यंगर माउन्टेन हो, जुन चाहिँ 50-55 मिलियन इयर्स वर्षदेखि फर्मेसन शुरू भएर बनेको माउन्टेन हो। यो माउन्टेन चाहिँ सेस्मिकली एकदमै एक्टिभ छ र हामी चाहिँ कस्तो ठाउँमा छौँ भने एउटा समतल जमिनमा बनेको भूभाग जुन उठेर माथि अहिले हिमाल बनेको छ, यसले चाहिँ के हुन्छ, चिरा चिरा चिरा परेका भागहरू चाहिँ माथि बनेका हुन्छन्। यसरी चिरा बनेका भागमा चाहिँ अब हामीले भन्ने सुन्ने गरेको इन्डियन प्लेट र एसियन प्लेट भन्ने सुन्ने छौँ। अब के भयो भन्दा इन्डियन प्लेटले धकाल्ने क्रम हुँदाखेरिमा यी चिरा, यी ढुङ्गाहरू चाहिँ, यी बनेका तहहरू चाहिँ के भयो भन्दा यसरी अपलिफ्ट गए। अब अहिले आएको हाम्रो हिमतालको प्रसङ्ग कुरा यहाँनिर जोड्दाखेरिमा के देखिन्छ भने यी चिराहरू जुन यसरी खप्ट खप्ट खप्ट भएर बसेका छन्, यी चिरामा के भयो भन्दा अब यो चिरा टाँसिएर बसेको जुन एउटा चिरा, यो चिरा के भयो भन्दा अब झर्यो। झरेपछि यसले के गर्यो भन्दा यसले ड्यु टु ग्राभिटी हाम्रो जमिनको तान्ने शक्तिले गर्दा के भयो भन्दा यो तल झर्यो। झरेपछि यसरी जम्मा भएको पानीमा यहाँ माथिबाट यसले जम्प हान्यो। जम्प हाने चाहिँ के भयो भन्दा यो समतल एउटा लेभलसम्म हिमताल जम्मा भएर बसेको थियो। अब के भयो भन्दा यहाँबाट झरेको यो ठुलो चिराले गर्दा यो पानी के भयो भन्दा बाउन्स ब्याक भयो। सानो भनौँ, यो सानो पोर्सन सम्हाउ केजी अथवा 100 केजी अथवा 1000 केजीको मात्र सानो थियो भने यसले थोरै पानी छछल्काउँथ्यो, हामीलाई थाहा हुँदैन। तर के भयो भन्दा एउटा इनर्मस ठुलो मास आयो, भनेको लगभग तपाईँको 1 किलोमिटर, मोर देन अ किलोमिटर वाइडको मास चाहिँ तल झर्न गयो। झरेपछि के भयो भन्दा यसले ठुलो मासले यसले यहाँ भएको पानीलाई छछल्काएर ल्याउँदा यो पानीको डिल जुन छ, यो डिल पनि भत्किन गए, ठुलो मासमा चाहिँ बगेर आयो। यसरी बगेर आउँदा के हुन्छ भन्दा हिमालय रिजन चाहिँ एकदम स्टिप भयो। यसरी तल माथि स्टिप यहाँबाट बगेपछि के हुन्छ भन्दा माथिबाट तल गुड्किँदै जाने कुरा जे कुरा पनि हामीले हेऱ्यौँ भने के हुन्छ भन्दा यो गुड्किने क्रम एकदमै तीव्र गतिमा भयो, जसले गर्दा यहाँ गुड्केको कुरा यहाँ आइपुग्ने बेलामा यहाँका मान्छेलाई ल गुड्क्यो है भन्ने कुरा अर्ली वार्निङ सिस्टमबाट जुन हामीले सेटअप गरेका छौँ, जुन चाइनिज गभर्मेन्टले सेटअप गरेका छ, त्यो सेटअप गरेको पनि योबाट ल भत्क्यो भन्दा यहाँका मान्छेलाई जानकारी पाइसक्ने बेलामा के भयो भन्दा त्यो आइसक्यो र उनीहरूलाई स्वाइप अप गर्यो। र यो चाहिँ कस्तो हुन्छ भने हामी हिमालय रिजन बस्ने मान्छेलाई चाहिँ माथिको पानी जुन छ ड्यु टु ग्राभिटी बगेर तल आउने हिमनदीहरू, बेसिकली हिमनदीमा चाहिँ हिमताल फुटेर आउँदाखेरिमा चाहिँ तलको जमिनमा बस्ने मान्छेहरूलाई चाहिँ सधैँ त्रास नै हुन्छ भनौँ न, एक किसिमको कतिखेर बग्ने हो, कतिखेर फुट्ने हो कि भन्दाखेरिमा हामी जुन खोला नदीमा घर बनाउने प्रचलन छ त्यसले गर्दाखेरिमा चाहिँ हामी एक किसिमको त्रासमा नै बस्यो। जुन केरुङ जुन यो सोर्स जहाँबाट यो एभलान्स सुरु भयो, जहाँबाट चाहिँ ब्रस्ट भएर आयो पानी र तल केरुङ बोर्डर आइपुग्दाखेरिमा स्टडीहरूले देखाएअनुसार 100 more than 106 miles पर आवरको स्पिडमा थियो भनेपछि एकदमै ऱ्यापिड स्पिडमा आइरहेको थियो। यो चाहिँ कस्तो पानी मात्र आएको होइन कि त्यसले कस्तो हिमालय रिजनमा भ्याली रिभर भ्याली एकदमै स्टिप सानो हुन्छ र सानो यसरी सानो सर्फेसमा तपाईँको यसरी यो रिभर भ्यालीको यो सानो सर्फेसमा सानो स्पेसमा र टप ग्रेडियन्टमा माथिको एलिभेसनबाट तलको स्पिडमा मोर देन 106 miles per hour जुन पानी बगेर आयो, थोरै मास होइन इनर्मस मास बगेर आउँदाखेरिमा चाहिँ के भयो भन्दा तलको मान्छेले जानकारी पाइसक्ने बेला भनेको चाहिँ इट्स नट एडिक्वेट हुन्छ, त्यो चाहिँ भेरी नियर बाई भयो। तर हाम्रो केसमा त्रिशुली बजार अथवा भनौँ तल मलेखु भनौँ तल अथवा चितवन आइपुग्ने बेलासम्म चाहिँ वी हेभ इनफ टाइम टु इभ्याकुएट, त्यतिखेर चाहिँ सकिन्छ। तर अब यो केरुङ बोर्डर भनौँ अथवा केरुङ बोर्डरका नजिकैका गाउँहरू जुन हाम्रो नेपाल गाउँहरू छ उहाँहरूलाई चाहिँ इन्फर्मेसन आइपुग्ने समय चाहिँ एडिक्वेट भएन, सफिसियन्ट भएन, त्यो भएको भएर चाहिँ त्यो एरियाका मान्छेहरूले चाहिँ आफ्नो लाइफ गुमाउनु पर्यो। कठिन स्टडीहरूले के देखाएको छ भने त्यो आउटब्रस्ट भएपछि त्यहाँ अर्थक्वेक पनि सेकिङ भयो, सर्फिसियल अर्थक्वेक भयो भनौँ न। त्यो चाहिँ कस्तो भयो भने कत्रो मास झऱ्यो होला भन्दा त्यो मास झर्दाखेरिमा USGIS को अनुसार चाहिँ मोर देन 5 magnitude अर्थक्वेक जेनेरेट भयो लोकली भने चाहिँ इट्स द बिग मास। अब हिडन गर्ने भन्ने कुरा के त्यसमा सम्भवै छैन किनभने इट्स मोर सेकिङ, त्यो सेकिङ भएको पार्ट एभ्रिवेयर इन द वर्ल्ड यु क्यान मोनिटर, हजुरको सेस्मोमिटरमा रेकर्ड भइहाल्छ। र अर्को के हुन्छ भने यो मुभिङ मास चाहिँ यु क्यान वाच फ्रम द सेटेलाइट एज वेल। मेरो पर्सपेक्टिभबाट भन्नुहुन्छ नि हिडन लुकाउने भन्ने कुरा चाहिँ छैन यो साइन्समा यसरी ओपन भएको कुरामा, तर इन्फर्मेसन चाहिँ उहाँहरूले सेयर गर्दा गर्दै पनि इट माइट बी डिले किनभने उहाँहरूले पनि भेरिफाई गरेर देन आफ्टर सर्कुलेट गर्दाखेरिमा हाम्रो सिस्टममा आइपुग्दाखेरिमा चाहिँ इट माइट टेक समय लागेको हुनसक्छ, बट इन माई पर्सपेक्टिभ हिडन चाहिँ नहुनसक्छ। यो कस्तो हुन्छ भने यसरी जुन माथिको लेक थियो ग्लेसियर लेक थियो जुन चाहिँ ग्लेसियर मेल्ट भएर बन्छ, त्यो ग्लेसियर लेक चाहिँ कस्तो हुन्छ भने चिरा चिरा परेका जसरी यो मैले यहाँ भने हजुरलाई यो माउन्टेन रिजनमा जसरी यसरी चिरा चिरा पर्छ यो चिरामा चाहिँ पानी जम्मा भयो, बिस्तारै जम्मा हुँदै हुँदै जान्छ, आइस मेल्ट हुँदै गयो, एउटा त्यसले सेटलमेन्ट पायो, यसले त्यसले भ्याली बन्यो, त्यसमा डिपोजिट हुँदै गयो, पानी सर्टेन लेभलसम्म डिपोजिट भयो। अब के भयो भन्दा यो यसको पेरिफेरी त पुरै माउन्टेन रिजन छ, माथि क्लिफहरू छन्, क्लिफ भएपछि के हुन्छ यो क्लिफ चाहिँ सर्टेन टाइमसम्म रेसिस्टेन्स भयो, अडिएर बस्न सक्यो, तर त्यो चिराहरू जुन हिमालयमा परेका दरारहरूको भित्र चाहिँ के हुन्छ भने आइस मेल्ट हुँदै जान्छ, त्यसले एक्सपान्सन हुँदै गर्दाखेरिमा के गर्छ भन्दा त्यो चिराको ग्यापहरू बढाउँदै जाए, तर त्यो ग्याप चाहिँ कुन पिरियडमा झर्छ भन्ने चाहिँ हामीसँग एडिक्वेट नलेज अथवा हामीसँग इन्फर्मेसन छैन। अब कुनै कालान्तरमा होला, कुनै बेलामा राख्न सकिएला, ठुला ठुला ग्लेसियर लेकहरूको वरिपरि चाहिँ मास मुभमेन्ट त तपाईँको मिलिमिटर, आजको भोलि झर्ने त होइन, तर के हुन्छ मिलिमिटर डिस्प्लेसमेन्ट एनुअली भइरहेको होला, त्यो मोनिटर गर्न सकियो भने चाहिँ कुनै बेलामा गएर चाहिँ अब यो चाहिँ 1 millimeter 2 millimeter सर्दैछ है भने चाहिँ अबको 10 वर्षपछि चाहिँ यो 10 centimeter झर्दा इट क्यान रेसिस्ट, यहाँ चाहिँ होल्ड गर्न हुन सक्दैन, यो झर्छ भन्ने कुनै एउटा मेकानिजम बिस्तारै आयो, हामीले सेटअप गर्न सकियो भने विल बी सेफ, हामीले धेरै अगाडि नै नलेज सेयर गर्न सक्छौँ होइन। होइन भने चाहिँ के हुन्छ भने यो चिरा अब त्यो रिजनमा हामीसँग एडिक्वेट इन्फर्मेसन भएन, त्यसले गर्दा यो चिरा सरिरहेको थियो, कुनै बेला कालान्तरदेखि सरिरहेको थियो, तर हिजोको त्यो भयावह स्थिति आउने बेलामा क्याटास्ट्रोफिक डिजास्टर आउने बेलामा त्यो लास्ट लिमिटमा पुगेको थियो, त्यो झर्यो, झर्दाखेरिमा कति झर्यो भन्दा थोरै मास होइन ठुलो मास नै झर्यो, त्यो चाहिँ अब हामी हिमालय बन्दाखेरिका चिराहरू चाहिँ हिमालय रेन्जमा अब अहिले दरारहरू एमसिटी एमबिटी भन्छन्, मेन थ्रस्ट मेन हिमालयन थ्रस्ट मेन बााउन्ड्री थ्रस्ट जुन चाहिँ 2400 kilometers हाम्रो लामो हिमाल रेन्ज छ त्यो हिमालय रेन्जभरि नै छन् भने ती चिराको पेरिफेरीमा बनेका अरू सब्स्टिट्युट चिराहरू हुन्छन् साना चिराहरू लोकली, त्यो चिराले गर्दा एउटा टुक्रालाई चाहिँ उसले झार्न सफल भयो र त्यो झार्दाखेरिमा ठुलो मास झर्यो। हामी एकदमै जोखिममा छौँ, हामी चाहिँ के हिसाबमा जोखिम छौँ भने इन्डियन प्लेटले जुन टिबेटियन प्लेटलाई ढकालिरहेछ भन्छौँ, त्यो ढकाल्ने क्रम कुनै समयमा धेरै थियो भनौँ 40-45 मिलिमिटर 50 मिलिमिटर प्रति वर्षको स्पिडमा उसले तल गइरहेको थियो भने अहिले चाहिँ 18-20 मिलिमिटर प्रति वर्षको रूपमा यो तल गइरहेको छ। यसरी गइरहेको यसमा हजुरले हेर्नुभयो भने के हुन्छ भने यो यसरी इन्डियन प्लेट गइरहेछ, यो एसियन प्लेट भन्छौँ हामी जहाँ चाहिँ टिबेट छ, यहाँ यो चाहिँ इन्डियन प्लेट जहाँ हामी छौँ, यो हिमाल यसरी यहाँ बनिरहेका छन्। यो अब यो धकाल्ने क्रममा के हुन्छ भने नरम पार्ट चाहिँ जुन हाम्रो क्रस्टको माथिको नरम पार्ट चाहिँ खुम्चिने क्रम भइरहन्छ र साह्रो पार्ट चाहिँ तल गइरहन्छ। भनौँ हामीले यसरी च्यापेर ढुङ्गा हाच्छिरह्यौँ भने हाम्रो छाला मासु जति सबै फोल्ड हुन्छ तर हड्डी चाहिँ के हुन्छ त साह्रो हुन्छ, भित्र जान्छ, त्यही मेकानिजमबाट तल गइरहेको हुन्छ। अब यसरी फोल्ड हुँदै जाँदाखेरिमा चिरा बन्ने क्रम कन्टिन्युस भइरहन्छ, हाम्रो धकाल्ने क्रम गइरहेको छ इन्डियन प्लेट, र तल धकाल्दै गर्दाखेरिमा एउटा लेभलसम्म त्यसले धकालिन सक्छ। अब धकालिन नसकेपछि के हुन्छ त्यसको फोर्स चाहिँ के हुन्छ त बाउन्स गएको हुन्छ, एउटा यसले टेन्सन सर्टेन लेभलसम्म टेन्सन बियर गर्छ, नगरेपछि चिरा पर्छ, चिरा पर्छ भूकम्प आउँछ। हो त्यस्ता भूकम्पहरूबाट पनि हामी जोखिममा छौँ। र हिमालमा चाहिँ के हुन्छ भने त्यो सानो भूकम्प जाँदा अलरेडी हामीसँग चिरा चिरा चिरा भएर बसेका छौँ हामी माथि, र त्यो चिरा चाहिँ टुक्रेर तल झर्ने अथवा बनेका तालहरू फुटेर आउने, तालहरू चुहिने, बनेका हाइड्रो पावरका ड्यामहरू चर्किने हुन्छ, एकदमै धेरै हुन्छ। त्यो हुँदाखेरिमा हामी डाउन हिल साइडमा जुन बसेका छौँ, पहाडभन्दा मुनि तल बसेका छौँ, त्यो बसेका हामी चाहिँ के हुन्छ भने अलवेज भनरेबल नै हुन्छ, कतिखेर आउँछ के हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन। अब यो अहिलेको केसमा चाहिँ के भएको पनि हुनसक्छ, किन पनि धेरै डिजास्टर आयो भन्दाखेरिमा माथिबाट त्यसले सेडिमेन्ट बगाएर ल्यायो, एकदम भेलोसिटीमा ल्यायो, ल्याउँदाखेरिमा आफूसँग सबै थोक बोकेर ल्यायो, ल्याएका गमराङ घुम्नु वरिपरिका भएका ढुङ्गा माटा के रुखसुख बिल्डिङ सबै ल्यायो, तर अलिकति त्यसको भेलोसिटी कम भयो भनौँ न, स्टिफनेसबाट अलिकति सालोमा गयो, अब त्यो पानीले बोक्न सकेन, बोक्न नसके चाहिँ के हुन्छ भन्दा तल सेटलमेन्ट गरा ठिक रह्यो र पानी माथि आयो, त्यो गर्दाखेरि 300 फिट 350 फिटसम्मको माथि चाहिँ लेदो बग्न गयो, लेदो पानीसँग मिस्यो माथि आयो, तर ठुल्ठुला केग्रेनहरू तल सेटल अनि झन क्याटास्ट्रोफिक बनाउँदै लग्यो त्यसले चाहिँ। हिमताल जुन हिमनदी हिमाल पग्लेर आएका हिमनदी जुन हुन्छन् ती चाहिँ कस्तो हुन्छन् भने अलवेज भनरेबल, किनभने हिउँ पग्लेर आउने, अहिले हामी ग्लोबल वार्मिङको कुरा गरिरहेछौँ, ग्लोबल वार्मिङमा आइस मेल धेरै हुन्छ र त्यसले गर्दाखेरिमा कुनै एउटा पिरियडमा चाहिँ बिग मास अफ आइस नै एभलान्स भयो भने यो डिजास्टरमा त एकातिरबाट आइस एकातिरबाट ढुङ्गा एभलान्स भयो, सँगसँगै लेदोको रूपमा बगेर आयो, तर कस्तो हुन्छ भने आइसै मात्र एभलान्स भएर आएको केसमा पनि के हुने भयो भने भोल्युम पानीको एकदम म्यासिभ भयो। हाम्रो अर्बनाइजेसन चाहिँ कस्तो छ भने खोलाको डिल डिलमा घर बनाउने, भनौँ हामी भेत्रावती हेरौँ त्रिशुली रिभरको छेउमा हेरौँ भनेको खोलाको लगभग 50 फिट भन्दा धेरै छैन होला त्यतिमा बाक्लो बस्छ, त्यो हुँदाखेरिमा चाहिँ थोरै मात्र पनि पानी धेरै आउने बित्तिकै के हुन्छ थपिएर आउने बित्तिकै बाढी छिर्नेको, त्यस हिसाबमा चाहिँ अबले हामीले गर्दा अर्बनाइजेसन प्लानिङ गर्दाखेरिमा चाहिँ एटलिस्ट हिमनदीका वरिपरि भएका संरचनाहरूलाई चाहिँ म्याक्सिमम सेफ्टी प्रुफ हुने ठाउँ भनौँ न 200 फिट 300 फिट अथवा 150-200 मिटर माथि मात्रै अर्बनाइजेसन गर्ने, त्यो ठाउँमा चाहिँ नगर्ने भन्ने किसिमको हामीले पोलिसी बनायो भने चाहिँ एटलिस्ट ह्युमन लस चाहिँ हामीले कम गर्न सकिन्छ होला अबका दिनहरूमा, किनभने अब हामीले खोलालाई बन्द गर्ने भन्ने त इट्स नट पोसिबल, हिमनदीलाई नै सुकाम भनेर पनि भएन सकिँदैन भने चाहिँ अब हामीले के गर्ने भन्दा यदि बगेर आयो भने हामी कसरी बस्ने त भन्ने कुरा चाहिँ हुनु पर्यो। अनि एउटा अर्ली वार्निङ सिस्टममा पनि अहिले चाहिँ ल्याकिङ के देखियो भने मैले आफ्नो हिसाबमा चाहिँ के देखेँ भने सर्कुलेसन जुन छ नि भनेको हिमनदी फुटेर आयो भन्दाखेरिमा जस्ट माइकिङ गरेको मात्रै बुझियो नि त, भने चाहिँ यत्रा सोसियल मिडियाहरू छन्, यत्रा कुरा नेटवर्किङ छन्, ती कुराहरूलाई चाहिँ लेम्यानसम्म पब्लिकसम्म कसरी छिटो पुग्न सक्छ भन्ने कुरा चाहिँ हुन पर्यो। म रिसेन्टली चाइनामा चाहिँ यो उन्छन अर्थकै गएको ठाउँमा गएको थिएँ, त्योमा चाहिँ के रहेछ भने एज एन एक्जाम्पल मात्र दिएँ हजुरलाई, त्यहाँ चाहिँ माथि म्यासिभ ल्यान्डस्लाइड चाहिँ रकफल भइरहँदो रहेछ, त्यो ठाउँमा चाहिँ के राख्नु भएको रहेछ भने उहाँहरूले डिजिपिएस भन्छ त्यो मुभमेन्टलाई क्यालकुलेट गर्ने हुन्छ, मिलिमिटर एकदमै नानोमिटर पनि क्यालकुलेट गर्छ, त्यो हुँदाखेरि म मुभ हुँदैछ है माथिको भनेपछि अब झर्दैछ भनेपछि डाँडाबाट साइरन बज्दो रहेछ, मुभमेन्ट भएपछि इट्स अब डेन्जर है झर्न सक्छ भने त्यो साइरन बज्ने बेलामा के हुँदो रहेछ भने त्यो कम्युनिटीमा भएका मोबाइल युजर्स हुन्छन् उनीहरूका अटोमेटिकली अलार्म बज्दो रहेछ, भने चाहिँ के भन्दा मान्छेले त्यो अलार्म बजेपछि इट्स मुभिङ है भने चाहिँ आफू सतर्क हुन पाए। हो त्यस्तै हामीले पनि हिमनदीहरूका पेरिफेरी बस्ने मान्छेहरूलाई चाहिँ के हुन एउटा नेटवर्किङ बनाएर त्यहाँ अलार्म बज्दाखेरि म उसको मोबाइलमा अटोमेटिकली अलार्म बजोस् र त्यो अलार्म बज्दाखेरिमा चाहिँ उही भाग्न सकोस् एउटा कुरा र एउटा जनचेतना पनि एकदमै कमी देखेँ मैले अभियसली यो मान्छे कस्तो भने टिकटक इन्स्टा अथवा जुन छन् हाम्रो सोसियल मिडियामा भिडियो बनाएर भाइरल हुने अथवा पैसा कमाउने हो के हो उहाँहरूको टार्गेट त्यो चाहिँ एकदम म्यासिभ दिएको बाढी आइरहेछ हजुरले पनि देख्नुभयो होला पुरा भिडियो बनाएर अब मान्छे लगिसक्यो हो त्यस्तो चाहिँ एकदमै धेरै देख्यो त्यो कुरा पनि हामीले कसरी हुन्छ अलिकति मिनिमाइज गर्नुपर्ने दोज लाइक चाइनिज पिपल उहाँहरूलाई पनि यति ठुलो क्याटास्ट्रोफिक डिजास्टर हुन्छ यो पेरिफेरीमा यसरी झर्छ भन्ने उहाँहरूको पनि थिएन हिस्टोरी किनभने किन पनि बुझ्न सकिन्छ हामीले भन्ने अब होला मिडियामा रिसर्चमा केही देखेल तर किन पनि बुझ्न सकिन्छ भने उहाँहरूले यो क्याटास्ट्रोफिक डिजास्टरबाट नट ओन्ली वी आर अफेक्टेड दोज लाइक चाइनिज पिपल उहाँहरूले पनि लाइफ लस गर्नुभयो हामीले देखेका छौँ जल भिडियोमै देखिन्छ हामीले भनेपछि यो चाहिँ उहाँहरूले पनि स्टिल दे आर फेसिङ हाम्रो पनि स्टडीमा केही ल्याकिङ छ कि भन्ने कुरा उहाँहरू हुनुहुन्छ उहाँहरू चाहिँ अब नयाँ टेक्नोलोजी नयाँ कुरा एडप्ट गरेर दोज रिजनमा चाहिँ नयाँ इन्स्ट्रुमेन्टेसनहरू इन्स्टल गरेर हुन्छ कि अथवा नयाँ रिसर्चहरूलाई प्लान गरेर हुन्छ कि यसमा चाहिँ लसलाई एटलिस्ट मिनिमाइज गरौँ भन्ने पर्सपेक्टिभबाटै हुनुहुन्छ उहाँहरू चाहिँ अब मैले योमा अन्तिममा एउटा के कुरा जोड्न चाहेँ भने यो चाहिँ कसरी आएको हुनसक्छ भन्ने जोड्न चाहेँ भने एउटा स्विमिङ पुलमा सामान्य रूपमा तपाईँ र म हाम फाल्यौँ भने के हुन्छ भन्दा त्यो स्विमिङ पुलको थोरै पानी मात्र छचल्किन्छ तर त्यही स्विमिङ पुलको ठाउँमा यदि हामी बाथटब थियो सानो मास र बाथटबको जुन बाथटबले अकुपाई गर्ने स्पेस छ त्यसमा तपाईँ र म हाम फाल्यौँ भने के हुन्छ एउटा कल्पना गरौँ भनेपछि त्यो पानी छचल्किएर तालपरे बाटो फुटाएर निस्केला तर के हुन्छ भन्दा त्यहाँ भएको पानी सबै स्वाइप आउट भएर बाहिर आउँछ र यो डिजास्टर पनि त्यस्तै भयो एकातिरबाट ढुङ्गा एभलेन्स भयो रक मास पुरै एभलेन्स भयो एकाबाट आइस एभलेन्स भयो र त्यो दुइटा एकैचोटि झर्दा के भयो भन्दा त्यो हिमतालमा भएको पानी चाहिँ के हुन्छ त एकैचोटि स्वाइप आउट भएर बाहिर जसले गर्दा त्यसको हिमतालको बोर्डरमा जुन त्यसलाई होल्ड गरेर राखेको त्यसको बााउन्ड्री छ बााउन्ड्री लाइन पनि ब्रेक हुन गयो त्यसले गर्दा म्यासिभ मास चाहिँ निस्क्यो त्यो निस्केको मास डाउन हिल मुभमेन्ट भयो यदि स्लोपमा थियो जेनरल स्लोपमा थियो भने स्लोली मुभ हुन्थ्यो खासै फरक पर्थ्यो तर एउटा स्टिप स्लोपमा भएको कारणले गर्दा त्यसले भेलोसिटी एकदमै गेन गर्न पायो र स्वाइप आउट गर्नलाई चाहिँ धेरै लग्यो यो हिमताल चाहिँ स्टडीले देखाए अनुसार हाम्रो बोर्डर लाइनमा पर्यो माथि जुन हाम्रो हिमालय रिजन छ हिमालय रिजनको माथि लाइनमा पर्यो र त्यो हिमनदी चाहिँ कसरी बग्ने भयो भन्दा थ्रु टिबेट भएर बग्ने भयो हाम्रो रिजनमा पर्यो तर यसको स्लोप चाहिँ के भन्दा कतातिर पानीको फ्लो बग्ने भयो भन्दा साउदर्न स्लोप हुँदै नेपाल आउने भयो फेरि घुमेर नेपाल छिर्ने भयो त्यस कारणले गर्दा यो रिजनमा एभलेन्स भयो जुन नेपाल र चाइनाको बोर्डरको रिजनमा र विस्फोटन त्यहाँबाट सुरु भयो पानीको बा सुरु भयो जुन चाहिँ के हुँदै त चाइना हुँदै फेरि नेपाल प्रवेश
1: श्रोता कार्यक्रम हिमाल वारिपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा चर्चा परिचर्चा गर्छौं आज पनि हामीले यस्तै विषयमा चर्चा गर्यौं हस्त आजका लागि कार्यक्रम यति नै अर्को श्रृंखलामा थप विषयवस्तु सहित उपस्थित हुनेछौ तबसम्म सहकर्मी विक्रम अधिकारी सहित म प्रस्तुता मल्लिका थापा बिदा हुन्छु नमस्कार

तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्लाचोक काठमाडौँ। मोबाइल 98512 40 9 34।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौ, न हतारियौ, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 8 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Percentios.
1: Capital FM 92.4 megahertz ma.
2: Euta farak samachar mulak prastuti.
1: Capital Frontline.
3: आदरणीय श्रोतायाहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु म प्रास्थानको उपस्थित भइसकेको छु क्यापिटल एफएमको यो विशेष सम्वाद कार्यक्रम क्यापिटल फ्रन्टलाइन लिएर र आजको फ्रन्टलाइनमा हामी समग्र देशको राजनीति विषयवस्तु र विशेष गरी चाहिँ पछिल्लो समय संसदमा चाहिँ सत्ता पक्षकै सांसदहरू विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नै सरकारको कटु आलोचना गरिरहनु भएको छ. विशेष गरी चाहिँ आशिका तामाङले आज संसदमा बोल्दै ग्यास छैन भने सरकारले घोषणा गर्नु पर्यो कि जनताले अब दाउरा खोजेर खाना पकाउनु पर्यो यो भन्नु पर्यो भनेर उहाँले आवाज उठाउनुभयो र लासामा सुन्छ कान मेरो बुच्चै उहाँले सरकारप्रति कटाक्ष गर्नुभयो. हेर्नुहोस् पछिल्लो समय सांसदहरूले चाहिँ एकपछि अर्को गरी चाहिँ आरोप प्रत्यारोपमा उत्रिनु भएको छ. विशेष गरी सत्ता पक्षकै सांसद राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू वर्तमान सरकार र सरकारको सचिवालय विशेष गरी प्रधानमन्त्रीको सचिवालय माथि एकपछि अर्को गरी चाहिँ प्रश्न उठ्न थालेको छ. पछिल्लो समय तपाईँले हेर्नुभयो होला संसदमै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले सरकार र विशेष गरी चाहिँ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार प्रमुख सल्लाहकार कुमार बेनमाथि प्रश्न उठाउनु भएको छ र उहाँले चाहिँ बिचौलियाको रूपमा काम गरिरहनु भएको छ एजेन्टको रूपमा काम गरिरहनु भएको छ भनेर उहाँले कटाक्ष गर्नुभएको छ र भारतमा गएर खुफिया एजेन्सीका मान्छेहरूलाई भेटेको पनि उहाँले तर्क गर्नुभएको छ भने साथसाथै जेनजी मुभमेन्ट नेपालले पनि कुमार बेनलाई चाहिँ तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने जिकिर गरेको छ. आज विज्ञप्ति जारी गर्दै एक विज्ञप्ति मार्फत उहाँहरूले भन्नुभएको छ र सरकारले काम गर्ने सवालमा प्रधानमन्त्रीका चाहिँ प्रमुख राजनीतिक सल्लाहकार विभिन्न आरोप प्रत्यारोप र आपराधिक गतिविधिमा संलग्न भएको कारणले गर्दा उहाँमाथि चाहिँ एक्सन लिनु पर्यो भनेर उहाँहरूले बताइरहनु भएको छ. तर सरकार शक्तिशाली छ, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारलाई कसले पक्राउ गर्ने? प्रधानमन्त्रीको आदेश बिना, गृहमन्त्रीको आदेश बिना कसको तागत छ, कसले चाहिँ कारवाही गर्न सक्छ भने कुमार बेन आजका दिनमा सबैभन्दा बढी पावरफुल मान्छे हो. प्रधानमन्त्रीले हालसालै मैले पाएको सूचना उहाँलाई हटाउने सवालमा या उहाँलाई महासचिव बनाउने सवालमा समेत चर्चा भएको थियो. पार्टीको महासचिव बनाएर जाने कि महामन्त्री बनाउने भन्दा प्रधानमन्त्रीले भन्नुभएको छ रवि लामिछानेलाई कि मलाई सिध्याउनु खोज्नुभयो कि मलाई चाहिँ असफल बनाउनलाई चाहिँ उहाँलाई पार्टीमा लगेर मेरा हातखुट्टा बाँध्न खोज्नुभएको भन्नेसम्मको सूचना हामीसँग छ. आज यी यावत विषयमा म कुराकानी गर्दैछु र राष्ट्रपतिकै सांसद खगेन्द्र सुनारले पनि अहिले भ्रष्टाचारमा आरोप लागेका छ पूर्व भनौँ न प्रहरी महानिरीक्षकमाथि किन अनुसन्धान भएर भनेर कैयौँ प्रश्नहरू उठाइरहँदा समग्र विषय र खास गरी जेन्जी मुभमेन्ट नेपालले चाहिँ अहिले जुन विज्ञप्ति जारी गरेको छ कुमार बेनलाई पक्राउ गर्नुपर्ने तत्काल पक्राउ गर्नको उहाँहरूले माग गर्नुभएको छ. यिनै सन्दर्भमा कुराकानी गर्दैछु. जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता यतिखेर संवादमा जोडिनु भएको छ विजय शाह, उहाँलाई म स्वागत गर्न चाहन्छु. विजय शाह स्वागत छ यहाँलाई. विजयजी तपाईँहरूको एउटा विज्ञप्ति हेरियो, विज्ञप्ति मार्फत तपाईँहरूले भन्नुभएको छ प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनलाई पक्राउ गर्नु पर्यो भनेर तपाईँहरूले माग गर्नुभएको छ. किन तपाईँहरूले कुमार बेनलाई चाहिँ पक्राउ गर्नुपर्ने माग गर्नुभयो?
4: पदमा रहेको मान्छेको सल्लाहकारको पृष्ठभूमि पनि हेर्नुपर्छ, विगतका दिनहरू पनि उहाँको के छ. विगतका दिनहरूमा एउटा देशको शक्तिशाली प्रधानमन्त्रीको सल्लाहकार पदमा जस्तो गम्भीर अपराधमा पक्राउ परेका मान्छे सेटिङमा फेरि ठिक्का मिलाउने जस्ता विभिन्न आरोपमा निस्किरहेका मान्छे फेरि देशको प्रधानमन्त्रीको स्वकीय प्रमुख सल्लाहकार दिए पनि फेरि प्रश्न उहाँहरूको यज्ञ हुनुहुन्छ कि हुनुहुँदैन भन्ने कुरा त जनताले जान्नुपर्ने होला नि त. हेर कुरामा त
3: तर आज प्रधानमन्त्रीको प्रमुख सल्लाहकार त यो सबै आजको रणनीति बनाउने प्रधानमन्त्रीलाई सफल बनाउने कि असफल बनाउने यी सबै कारणहरू कुमार बेन हो. पछिल्लो समय राष्ट्रपतिकै सांसदहरूले पनि संसदमा कराउनु, तपाईँहरूले पनि यो भनौँ न उहाँको पक्राउको विषय गर्नु, यो भनौँ न बाघ कराउनु र बाख्रा हराउनु एउटै एउटै हो.
4: एउटा एउटै भन्दा पनि अहिले देशमा एउटै जनजी चुनाउनु भयो, जनजीहरूको संख्या छ होइन, एक्लै जनजी आन्दोलन पश्चात पनि देशमा जनजी आन्दोलन भयो कि लागि भन्ने कुरा सुशासन होइन भन्नेमा पनि सुशासन भन्ने जनजी आन्दोलन मर्म अनुसार कामले भइरहेको छ भने देशमा आफै सल्लाहकारमा यत्रो आरोप लागिरहँदा छानबिन हुनुपर्ने कि नहुनुपर्ने, त्यो गरिब जनतालाई मात्रै कानुन लाग्ने हो कि सबै देशको नागरिक बराबर हो? यदि सत्ताको ओहदामा रहेको व्यक्तिले कानुनमा सल्लाहकार हुँदैन, उहाँ छानबिन हुनुहुँदैन भन्ने कुरा त हुँदैन होला.
3: जस्तो शासक जस्तो तपाईँहरूले अहिले जेएनयू मुभमेन्ट नेपाल तपाईँहरू हो होइन, तपाईँहरूले आन्दोलन त्यत्रो आन्दोलन गर्नुभयो, एक वर्ष पुरा भयो, तपाईँहरूले होइन भने कुमार बेन र बालेन शाहलाई हिरो बनाएको तपाईँहरूले होइन,
4: हामीले होइन, हामीले कुमार बेनलाई हिरो बनाएको होइन, त्यसरी राष्ट्रवाद पार्टीमा पनि उहाँभन्दा एकजना मान्छे थियो होला नि कि एसएलसी पासले होइन यसको प्रमुख प्रधानमन्त्री जस्तो पदको प्रमुख सल्लाहकार हुने एकजना मान्छे उहाँ हो त होइन होला नि, यो त पक्कै पनि।
3: तर उहाँलाई चुनावमा ल्याउने काठमाडौँ महानगरपालिकाको मेयरदेखि लिएर यत्रो चुनावको रणनीति बुनेर उहाँलाई दुई तिहाईमा पुर्याउने त कुमार बेन नै हो नि, मास्टर माइन्ड होइन र
4: मास्टर माइन्ड भए पनि होइन, त्यसो भने त पनि चाहिन्छ होइन, मास्टर माइन्ड भएको भने यदि देशको प्रधानमन्त्री जस्तो पदको सल्लाहकार मान्छे भारतीय गुप्तचरसँग किन लुकेर भेट परेछ होइन र
3: त्यसको आधिकारिक पुष्टि त, आधिकारिक पुष्टि त कसैले गरेको छैन नि विजय शाह सर,
4: त्यो त्यत्रो सङ्क्रमण बोलिसकेको छ त सत्ता पक्षकै माननीयहरूले, यसमा छान्नु हुनु पर्दैन यदि यो कुरा चाहिँ झुटो भन्ने।
3: खास कुमार बेनसँग के चाहिँ हो भन्नु भन्नु खोज्नुभयो तपाईँहरूले, कुमार बेनले के चाहिँ अपराध गरे भन्नुहोस् त।
4: होइन कुमार बेनले त अपराध के नै गरेको छैन भन्नु न, एकखेप बाहिर सम्झिएको मान्छे उहाँले त हामीले नयाँ कुरा होइन नि त, पृष्ठीको कुरा हो नि त, पढिसकेका मान्छे होइन र त्यसमाथि भारतको गुप्तचरसँग उहाँ भेट्न जाँदा उहाँले के प्रधानमन्त्रीले भन्नुहुन्छ, देशको सीमामा भारतले लुकेको छ भन्नुहुन्छ, उहाँले के देश भारतको सीमा लगाउन खोज्नुभयो यो कुरामा।
3: तर आजको दिनमा त शक्तिशाली सरकारको शक्तिशाली प्रधानमन्त्रीको प्रमुख सल्लाहकार उहाँ हुनुहुन्छ, उहाँ कसले पक्राउ गर्ने भने कसको तागत
4: होइन, कसको यो त कसको तागत भन्ने कुरा होइन क्या सर, यो त सुशासनको कुरा होइन, एकदम आन्दोलनको अस्ति भर्खर जिन्दगी आउँछ एक वर्ष पुगेको छ, यो त एउटा उहाँहरूले ल्याउनु पर्ने सुशासनको बाटो होइन र कसले पक्राउ गरिदिने भन्दा पनि सुशासन सुशासन यदि चाहनुहुन्छ भने त उहाँले आफै पक्राउ गर्नु भन्नु पऱ्यो, सरकार के उहाँमाथि आफै पदमुक्त गराएर छानबिन गराउनु पऱ्यो।
3: तर प्रधानमन्त्रीज्यूले गर्नु होला र भने उहाँको त हितैसी हो नि त, उहाँको त आत्मीय दाई भन्नुहुन्छ अरे उहाँहरूले होइन, कुमार दाई
4: गर्नुहुन्छ भन्ने कुरा होइन, गर्नु पर्यो यो के राज्य सत्ता पाउनु दाइले भन्ने कुरा हुन्छ र भने उहाँको दाइले उहाँ आफ्नो त मात्रै के सत्ता पक्षमा हुँदा मात्रै उहाँले के
3: तर राष्ट्रपा भित्रबाट पनि प्रधानमन्त्रीको सचिवालय हेरफेरको विषय र खास गरी प्रधानमन्त्रीको चाहिँ सचिवालयकै कारणले गर्दा आज राष्ट्रपाको सरकारमाथि आलोचना भयो भनिएको छ, यो राष्ट्रपाको सरकार हो कि बालेन शाहको सरकार हो? तर आज राष्ट्रपाका सांसदहरू नै सरकारका विरुद्धहरू एकपछि अर्को गरी चाहिँ बोल्न थाल्नु भएको छ, आज आशिका तामाङले पनि बोल्नुभयो, हालसालै तपाईँहरूले ग्यासको विषयमा पनि कुरा गर्नुभयो, मन्त्रीज्यूले राजीनामा पनि दिनुभयो, ग्यासको आपूर्ति किन भइरहेको छैन जस्तो लाग्छ, कहाँनिर मिस्टेक भयो लाग्छ, या बजारमा यो ग्यास सर्टेजको विषयलाई कसरी हेरेको छ जेएनयू मुभमेन्ट नेपालले?
4: कालो कालो जाने भइरहेको छ, उहाँले रोप्नु पर्दैन यो कुरा, मन्त्री राजीनामा दिएर होइन केही पनि ठुलो राजीनामा दिनुभयो भने त्यसको आधारमा यो कुरा हामी सिकाएको थियौँ, एकदमै राजीनामा दिँदैमा पनि अर्को मन्त्री त यस्तो हुनुभयो, उहाँले पनि
3: आज बजारमा ग्यासको हाहाकार भयो विजय शाह सर, तपाईँ हेर्नु न विद्यार्थीहरूले ग्यास पकाउने के अरे खाना पकाउनका निम्ति ग्यास नपाउने अवस्था, अब त मान्छेहरूले कहाँबाट के गर्ने भने महँगी बढाएको छ, अर्कोतर्फ तपाईँको 4,000 ब्ल्याकमेलमा बेची बिक्री भइरहेको छ अरे होइन, अब बजारमा सर्टेज जस्तो छ, एक महिना पछिको कुपन लिएर बस्नु परेको छ मान्छेहरूले,
4: यो त सरकारले बिजारी गर्नु पऱ्यो नि, त्यो त उहाँ चेक गरियो, चारा गरी गइरहेको छ, होटलहरू गयो यताउता दिइरहेको छ,
3: अनि यो त तपाईँहरूको सरकार हो नि, जेएनजीको सरकार हो नि, कसको
4: विरोध?
3: जेएनजीको नेता चाहिँ गृहमन्त्री हुनुहुन्छ, जेएनजीले चाहेको प्रधानमन्त्री आज देशको प्रधानमन्त्री हुन्छ, अनि जेएनजीका सबै नेताहरू त्यही हुनुहुन्छ। जेएनजीको हामी स्टेक होल्डर हो भनेर उहाँहरूले भनेर अस्ति त्यत्रो कार्यक्रम गर्नुभयो संसद भवनमै, अनि होइन भनेर कसरी भन्नुहुन्छ तपाईँ? भन्नुहोस् त, होइन
4: भनेर
3: जेएनजीको नेता त सुदन गुरुङ हो नि त, उहाँले भन्नुभयो असली नेता त उहाँ नै हो त। अहिले सबैले जेएनजीको नेता भनेर उहाँलाई नै बुझिरहनु भएको छ, जेएनजीहरूको त्यत्रो शालिग अनावरण गर्ने कुरा होस् या शालिग
4: नै
3: कसरी त्यस्तो मिस्टेक भयो साथीहरूको चाहिँ, जेएनजीहरूको चाहिँ यो शालिग बनाउने सवालमा कहाँनिर मिस्टेक भयो? मूर्तिकारको मिस्टेक हो कि सरकारको मिस्टेक हो त?
4: त्यो त सरकारको मिस्टेक हो, मैले सरकारले ठेक्का दिँदाखेरि कसलाई दियो भन्ने कुरा होला नि यसमा। अनि उहाँले के ठेक्का दिएको, त्यसमाथि निगरानी राख्नु पर्दैन?
3: आफन्तहरूले आफ्नै छोरो चिन्न सक्ने अवस्था रहेन, कसलाई चिन्ने हो, को हो, के हो थाहा छैन, यस्तो अवस्था बनाइदिएको अवस्था छ। यो सरकारबाट अपेक्षा के छ तपाईँहरूको भन्नुहोस् त?
4: हामीसँग त सरकारबाट अपेक्षा छ केही पनि छैन, केही कुरामा अपेक्षा सरकार हाजर त्यो भइसक्यो, केही कुरामा जेएनजीको कुनै पनि कुरा समाधान भएको म मिल्दिनँ।
3: यो परिवर्तनका लागि विद्यार्थीहरूले ज्यान त दिएको हो नि होइन? परिवर्तनका लागि
4: ज्यान त दिएकै हो नि, ज्यान दिएको परिवर्तन भएन, गर्नु चाहिँ के
3: सरकार बनेको छ, बेरोजगारी हटाउँछु भनेको छ, सरकारले काम गर्न खोजिरहेको छ, काम गर्ने वातावरण बनेन, अनि यो सरकार जस्तो तपाईँहरूले भन्नुभयो पुराना दलमा चाहिँ रोग छ, पुराना दलहरूले गर्न सकेनन्, पुराना दलहरूमा चाहिँ नेपो बेबिज र तपाईँको भनौँ न खास गरी भ्रष्टाचार मौलायो भन्नुभयो तपाईँहरूले, नयाँ सरकार पनि आयो, यो सरकारमा कहाँनिर मिस्टेक जस्तो लाग्छ तपाईँलाई? के चाहिँ प्रब्लम देखिरहनु भएको छ लेप्सेस भन्नुहोस् त?
4: सरकारमा
3: असक्षम असक्षम, अहिलेको क्याबिनेट असक्षमहरूको चाहिँ क्लब भयो। यो सरकार पाँच वर्ष टिक्ला? विजयजी तपाईँलाई के लाग्छ यो वर्ष यो सरकार कति वर्ष टिक्ला? त्यसपछि के त, यत्रो जनताले वाह वाह गरेको सरकार सबले भने ब्यालेन्स आएको नाममा यत्रो यो सरकार फेल भयो भने अर्को अप्सन के त, वाट नेक्स्ट
4: अप्सन त
3: योग्य भने राजसभाबाटै कि बाहिरबाट? थ्याङ्क यू विजयजी, समय दिनुभयो, धन्यवाद छ, थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद छ। यतिखेर जेएनजी मुभमेन्ट नेपालका प्रवक्ता हुनुहुन्थ्यो विजय शाह। आज मात्रै उहाँहरूले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गर्नुपर्ने माग उहाँहरूले गर्नुभएको छ। यसबारेमा संवाद गरी म ब्रेकमा जान्छु, पुनः आउँछु।

तपाईहरूलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-7720।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: क्यापिटल एफएम 92.4 मेगाहर्जमा
3: एउटा फरक समाचार मूलक प्रस्तुति
2: क्यापिटल फ्रन्टलाइन।
4: संवादमा यतिखेर जोडिनु भएको छ, खास गरी पछिल्लो समयको देशको राजनीतिको बारेमा हामी संवाद गर्दैछौँ र यतिखेर श्रीभद्र पण्डित संवादमा जोडिनु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। पण्डितजी, यहाँलाई स्वागत छ क्यापिटल एफएममा। पण्डितजी, श्रीभद्र पण्डितसँग हामी संवाद गर्दैछौँ र पछिल्लो समय खास गरी रासपाकै सांसदहरूले चाहिँ सरकारको विरोध गरिरहनुभएको छ। सरकारका कयौं क्रियाकलापमाथि चाहिँ रासपाकै नेताहरूले चाहिँ या कटाक्ष गरिरहनु भएको छ, आलोचना गरिरहनु भएको छ। साथसाथै अर्कोतर्फ तपाईँले हेर्नुहुन्छ भने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमाथि चाहिँ रासपा भित्रैबाट अट्याक शुरू भएको छ, रासपा भित्रैबाट विवाद पनि शुरू भइरहेको अवस्थामा हामी कुराकानी गर्दैछौँ। राजनीति विश्लेषक श्रीभद्र पण्डित संवादमा हुनुहुन्छ, उहाँलाई म यो विशेष लाइभमा स्वागत गर्न चाहन्छु। पण्डितजी, स्वागत छ यहाँलाई क्यापिटल एफएममा।
5: हजुर हजुर, धन्यवाद।
4: रासपाकै सांसदहरूले सरकारको खेदो खन्न थाले नि, कारण के रहेछ, के कारणले चाहिँ एकाएक चाहिँ रासपाकै सांसदहरू अहिले विरोधमा उत्रेका हुन्?
5: विशेष गरी अब यो सुशासनकै पाटोमा यो तपाईँको सर्भिस डेलिभरी, अब ग्यासदेखि देश एकदम कस्तो भन्नुलाई भने सबै खालको कुराहरू, अब राजधानीको कनेक्टिभिटी तपाईँको टुटेको कुरा, त्यस पछाडि ग्यासदेखि अब सामान्य तपाईँको वस्तुहरूको पनि तपाईँको चाहिँ मूल्य वृद्धि, बजार अनुगमन नहुनु, अब यावत रूपले चाहिँ तपाईँको के भन्दाखेरि जनताको चुलो चाहिँ तपाईँको बल्न बन्द हुनु, यावत समस्याहरू छन् होइन। अब तपाईँको बाढी यो प्रकोपहरूको कुराहरूमा, कनेक्टिभिटीलाई जोड्ने कुराहरूमा सरकार अलि तपाईँको सुस्त गतिमा गएको हो कि भन्ने खालको कुराहरू, र विदेशी तपाईँको चाहिँ विज्ञहरू लिएर आएर छिटोभन्दा छिटो तपाईँको उद्धार गर्ने कुराहरूमा अहिले अझै पनि कतिपय तपाईँको सुरुङभित्र तपाईँको चाहिँ के भन्दाखेरि मानिसहरू चाहिँ हराइरहेको भन्ने खालको कुराहरू आएको छ होइन। अब यी सब यावत विषयहरू हो, सरकारले आफ्नो चाहिँ गति राम्रो ढङ्गबाट समात्न नसकेको कुराहरूमा विशेष गरी सांसदहरू उनीहरूकै सांसदहरूभित्रमा तपाईँको चाहिँ तीव्र सरकारको आलोचना हुन थालेको छ होइन। अब यो चाहिँ ठिकै छ, अब यसले चाहिँ
4: सरकार परिवर्तन या सरकारलाई चाहिँ अब विस्थापित गर्नुपर्छ भन्ने हो,
5: होइन? सरकार परिवर्तन र विस्थापित गर्ने कुरामा त तपाईँको पाँच महिना जति भयो सरकारको, त्यस्ता तपाईँको करप्सनका इस्युहरू, सरकार अन्य रूपबाट तपाईँको चाहिँ के भन्दाखेरि चाहिँ फेलियर भन्ने कुरा त छैन, हेर्नुहोस् होइन। ती खालका गतिविधिहरूमा, बिचौलियाका तपाईँको विभिन्न खालका गतिविधिमा सरकार फँसेको छैन। वास्तविक रूपले सरकार चाहिँ अब यो एक किसिमले बाढी प्रकोपहरू, अब विगतका धेरै खालका तपाईँको जुन नियम कानुनहरू का समस्याहरू पनि होला सरकारलाई कार्यान्वयनका पाटोहरूमा, अब त्यसले गर्दाखेरि सरकार एक किसिमले लय समात्मा चाहिँ तपाईँको सुरुमा अलिकति सरकार चाहिँ एउटा एट्याकिङ पारामा, सरकार चाहिँ गतिशील पारामा थियो, र बिचमा फेरि अब तपाईँको सरकारको चाहिँ गति चाहिँ अलिकति नियम कानुन यावत समस्याहरूले सरकारलाई अप्ठ्यारोमा पारेको हुनाले तपाईँको चाहिँ सांसदहरूमा के भन्दा करप्सनका इस्युहरू, हिजो जेएनजीका जुन आवाजहरू थिए त्यो त्योप्रति सरकार चाहिँ हराएको हो। नागरिकमा चाहिँ थप झन् यी कारणहरूले गर्दा सुशासनको पाटोमा करप्सनलाई छानबिन गर्ने कुराहरूमा सरकार अगाडि बढ्न नसकेको हुनाले नागरिकमा ठुलो खालको निराशा, अहिले बाढी प्रकोपहरूको कुराले पनि प्रभाव पार्यो, मूल्य वृद्धिका कुराहरूले प्रभाव पार्यो, अनि यावत समस्याहरू छन्।

0: रासपा अहिले त रासपा भित्रैको एउटा तबका एउटा समूह या भन्नुहोस् सांसदहरू रासपाकै सरकार हो, आफ्नो सरकार हो, तर आज विपक्षी भन्दा कडा रूपमा उहाँहरू प्रस्तुत भइरहनु भएको छ। तपाईँले हेर्नुभयो अमरेश कुमार सिंहलाई हेर्नुहोस्, रमेश प्रसाईलाई हेर्नुहोस्, बदन भण्डारीलाई हेर्नुहोस्, अहिले आएर आशिका तामाङलाई हेर्नुहोस्, एकपछि अर्को गरी मान्छेहरूले चाहिँ विरोध गरिरहनु भएको छ सरकारको। यी विरोध गर्नेहरू रविका मान्छेहरू
1: अनि यस्तो छ नवराजी, यो विशेष गरी अब राजनीति स्कुलिङ एउटा खालको कुरामा पनि अब यी तपाईँको यी मानिसहरू चाहिँ त्यो खालको स्कुलिङभित्र पनि छैनन् होइन। अब सरकारले गति लिनुपर्छ भन्ने कुराहरूमा तपाईँको चाहिँ यिनीहरूमा एउटा खालको एउटा भिजो राजनीतिक दलको एउटा प्रशिक्षण र तपाईँको स्कुल अफ थटबाट यिनीहरू सुशिक्षित छैनन्। हेर्नुहोस् यिनीहरूले त्यो खालको कुराहरू अन्य खालका शिक्षाहरू बुझे पनि अब त्यो एउटा राजनीतिक एजुकेसन चाहिँ उनीहरूले बुझेका छैनन् है। प्रशासनिक निकायहरूलाई कसरी ड्राइभ गर्ने के गर्ने यावत कुराहरू त्योभित्र चाहिँ छ हेर्नुहोस् होइन। तपाईँले भनेको कुरामा त्यसले तपाईँको ग्रुपिजमको कुराहरू त्यहाँभित्र त्यो खालका कुराहरू हुँदैन। उनीहरूले देखेका छन् के कुरा भन्दा अब अहिले हामीकोमा बाहिरी विकास र हामीकोमा किन विकास भएन, नागरिकमा यति ठुलो विषा यति ठुलो तपाईँको फ्रस्ट्रेसन विभिन्न कारणले क्रिएसन भएको र सरकारले त्यो गतिलाई अगाडि समाउनु पर्यो भन्ने खालको कुरा चाहिँ सांसदहरूको हो होइन। थप सरकारले गति समात्न सकेन भने झन् निराशा हुन्छ र जनतामा हिजो तपाईँको चाहिँ तिनै दलहरूलाई जस्तो एउटा व्यक्तिगत सम्पत्तिको क्षति सार्वजनिक सम्पत्तिहरू चाहिँ तपाईँको चाहिँ तोडफोड भयो र सांसदको तपाईँको चाहिँ के भन्दा सांसद अथवा प्रधानमन्त्री अथवा पूर्व प्रधानमन्त्रीहरू कोही पनि बाँकी राखेनन् हेर्नुहोस्। त्यसले गर्दा एक किसिमले नागरिकको ठुलो खालको फ्रस्ट्रेसन उनीहरू आफ्ना जिल्लामा आफ्ना निर्वाचन क्षेत्रमा जाँदा पनि नागरिकमा देखेको वितृष्णा अब तिमीहरू पनि हिजोकै जोगी जस्तै भयो तिमीहरू पनि भन्ने खालको कुराहरू नागरिकमा पनि तपाईँको त्यो खालको कुराहरू एउटा अन्तर्क्रिया विभिन्न सोसियल मिडिया पनि अहिले त्यो ढङ्गबाट रन भएको छ हेर्नुहोस्। त्यसले यावत खालका फ्रस्ट्रेसनहरू आफूप्रति आउँछ भन्ने लक्षित हुन्छ भन्ने तवरबाट पनि तपाईँको सांसदहरूले त्यो खालको कुरा सरकारलाई खबरदारी गरे हुन्छ जस्तो लाग्छ मलाई। एउटा त्यो खालको कुरा एउटा आफ्नो सरकारलाई तपाईँको चाहिँ के भन्दाखेरि चाहिँ एउटा संरक्षण गर्नुपर्छ समर्थन गर्नुपर्छ प्रतिपक्ष
0: यस्तो भएन र भने बलेको आगोमा निभ्नला आएको आगोमा चाहिँ घिउ थप्ने काम चाहिँ अहिले राष्ट्रपतिकै सांसदहरूले गर्दा सरकार त्यसै पनि चौतर्फी घेराबन्दी र एक किसिमको आलोचनाको शिकार भइरहँदा यस किसिमको सत्तापक्षबाट या सत्तापक्षभित्रैबाट यस किसिमको घेराबन्दी र विरोध हुने हो भने त यसले जनतामा झन् मलजल या भनौँ अलिक घिउ थप्ने काम गर्छ कि त्यो आक्रोशमा।
1: तपाईँले भनेको कुरा यस्तो छ नवराजी, जनताहरूमा स्वाभाविक रूपले आक्रोश त तपाईँले भनेको कुराहरूमा तपाईँको तीव्र आक्रोश त तपाईँको चाहिँ हिजोका दलहरूप्रति नै थियो हेर्नुहोस्। अब अहिले विशेष गरी जनताले छिटो चाहिँ तपाईँको सर्भिस खोजिया छन् कि हेर्नुहोस्, छिटो तपाईँको रोड छिटो खोजिया छन्, तपाईँको चाहिँ हरेक खालको सुविधाहरू जनताले छिटो खोजे कि। कनेक्टिभिटीकै कुराहरूमा पनि अब यो सरकार चाहिँ किन गएन, आज चाइनाले यत्रो आएर आफ्नो बाटो सर्न एकै दिनमा आएर त्यत्रो 30-40 डोजर स्क्याभेटर लिएर आएर बनाएर गयो, हामी कहाँ एउटा चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि चाहिँ यो किसिमहरूको बाटो नबनाउने आज यत्रो चाहिँ 10-12 भइसक्यो भन्ने खालको कुरा हो। ग्यास पनि किन हो त सरकारले किन व्यवस्थित गर्न सकेन भन्ने खालको कुराहरू हो। मन्त्रीले यसरी राजीनामा दिनुपर्ने, कर्मचारी मेकानिजमले किन काम गरेन, व्यापारीहरूले किन यस्तो गरे, यावत कुराहरू हो। सरकार चाहिँ अलिकति निडर र चाहिँ तपाईँको साहसी रूपबाट बजार अनुगमनदेखि हरेक खालका कुराहरूमा सरकार एक्सन ओरिएन्टेड भएर लाग्नु पर्यो भन्ने खालको कुराहरू सांसदको कुरा हो जस्तो लाग्छ। यो खालको कुराहरूले थप तपाईँको चाहिँ के हो भन्दा सरकार परिवर्तन हुने ग्रुपिजम हुने त्यस्तो कुरा चाहिँ मैले देख्दिनँ। एउटा अघि मैले तपाईँलाई भनेको कुरा राजनीति प्रशिक्षित चाहिँ तपाईँको यी मान्छेहरू होइनन् हेर्नुहोस् होइन। तैपनि अब यी मान्छेहरूको चाहना चाहिँ के हुन्छ भने नागरिकमा थप विद्रोह भयो भने हामी पनि सुरक्षित हुँदैनौँ। त्यसले गर्दा सरकार चाहिँ एउटा छिटोभन्दा छिटो नागरिकलाई सुशासन र तपाईँको सर्भिस डेलिभरी दिने बाटोमा नागरिक कुन रूपमा के भइरहेको छ त्यो चाहिँ नागरिकले पाउनु पर्यो भन्ने कुरा चाहिँ यी सांसदहरूको हो जस्तो लाग्छ मलाई।
0: अब जस्तो अहिले एउटा कुरा नि सांसदहरूको विरोध पनि छ, अमरेश कुमार सिंह र कुमार बेनको के हो त लफडा, के लाग्छ तपाईँलाई? कुमार बेन आपराधिक पृष्ठभूमिको मान्छे भनेर जेनजीका मुभमेन्ट भाइहरूले पनि अहिले मैसँग अन्तर्वार्तामा भन्नुभयो होइन, उहाँलाई तुरन्त पक्राउ गर्नुपर्छ र उहाँलाई चाहिँ कारवाही ठोक्नुपर्छ, उहाँमाथि छानबिन गर्नुपर्छ भन्ने माग चाहिँ छ। कुमार बेन दिल्ली गएर चाहिँ खुफिया एजेन्सीलाई भेटेको विषय पनि बाहिर ल्याउनु भएको छ अमरेश कुमार सिंहले। प्रधानमन्त्रीको सचिवालयले मुख्य कुरी गरी कुमार बेनमाथिको प्रहार हो कि के हो त, अमरेश कुमार सिंहको रणनीति के हो त अहिले?
1: ए सुन न नवराजी, कस्तो भनेर अमरेशजी एउटा अब सुन्नुहोस् न अमरेशजी, धेरै अब यो पार्टी चार्ने ग्रुप फेर्ने होइन, अब यो किसिमले उहाँको फ्रस्ट्रेसन के हो त्यो हो अब तपाईँ हामीले बुझ्दैनौँ होइन, उहाँ आफैले त्यो खालको कुरा बुझ्न जरुरी छ हेर्नुहोस् होइन। अब उहाँ जुन रूपमा जुन पार्टीमा हुँदा पनि जहाँ हुँदा पनि उहाँलाई चाहिएको के हो, उहाँले खोजेको के हो होइन, मैले नागरिक सुशासनको पाटो विकास निर्माणको कुरा हो भन्ने खालको कुरा उहाँले गर्नुहुन्छ होइन। तर के भने अब त्यत्तिको मान्छे तपाईँको के भन्दाखेरि अब विभिन्न खालका कुराहरूमा एउटा मन्त्रालय लिएर चाहिँ के भन्दाखेरि सरकारमा गएको भए पनि त हुन्थ्यो नि त. विभिन्न मान्छेहरू छन् त तपाईँको के भन्दा अमलेश कुमार सिंहलाई मन्त्री नदिने भन्ने कुरा पनि थिएन होला बालेन सार अभि लामी सारले. त्यसले गर्दा उहाँको चाहिँ के हो भन्नुहोला भने उहाँले यो आरोप प्रत्यारोप अब कहाँ कहाँबाट उहाँले के खालका कुराहरू चाहिँ तपाईँको फ्रस्ट्रेसनहरू सो गर्नुहुन्छ हेर्नुहोस् त उहाँले नै बुझ्नुहुन्छ. तर के भने सरकारको तपाईँको जुन एउटा प्रधानमन्त्रीको जुन सचिव निजी सचिवालय छ त्यो सचिवालयमा भएका मानिसहरू चाहिँ अब एक किसिमले
0: सुन्नुहोस् नि सर पर्फर्मेन्स यति मात्रै हो त 183 को 182 सिटको पर्फर्मेन्स भने यो सामान्य स्पिडको गाडी हो. उहाँले भने होइन यो गाडी त यस्तो स्पिडमा हिँडेको छ कि बुलेट ट्रेन एक्सप्रेस वेमा छ भन्नुभएको थियो. अनि त देखेन त परिणाम, परिणाम त ग्यासै नपाउने अवस्था.
1: मैले त्यही पाटोमा आउँदैछु. मैले तपाईँलाई भन्न खोजेको प्रधानमन्त्रीको सचिवालयमा तपाईँको सरकारको लगभग एउटा
0: उहाँ कसको सल्लाहमा चल्दै हुनुहुन्छ प्रधानमन्त्री भन्ने प्रश्न उठ्दैन भने मान्छे सरकार फेल भयो.
1: मैले तपाईँलाई भन्न खोजेको प्रधानमन्त्रीलाई विशेष गरी पार्टी सभापति रवि लामिछाने आफ्नो 182 हाउसको स्ट्रक्चर लगभग तपाईँको 2/3 जनमतको पूर्ण समर्थन तपाईँको छ. पटक पटक गरेर रवि लामिछानेले हिजो अस्ति आफ्नै पार्टीका कार्यक्रमहरूमा पनि तपाईँको के भन्दाखेरि प्रधानमन्त्रीलाई मेरो पूर्ण समर्थन छ, सरकारले सरकार चाहिँ तपाईँको 5 वर्ष तपाईँको टिक्ने आधारहरू सरकारलाई जनमतको छ त्यसले गर्दा मेरो पूर्ण समर्थन हुन्छ भनेर भनिसके पछाडि अब विशेष गरी प्रधानमन्त्रीले आफ्नो सचिवालयलाई अलिकति सचिवालयमा क्लिन अलिकति विज्ञहरू राम्रा मान्छेहरू गरेर छिटोभन्दा छिटो तपाईँको चाहिँ के भन्दाखेरि सरकारका तपाईँको हरेक मन्त्रालय अनुसार एक एकजना विज्ञ राखेर त्यो अनुसारले परामर्श लिए आफ्ना मन्त्रीहरू सबै तपाईँको सचिवहरूलाई एउटा खालको अन्तर्क्रिया गरेर छिटोभन्दा छिटो नागरिक माटोमा देखिएको तपाईँको चाहिँ ठुलो खालको खाडललाई तपाईँको चाहिँ एउटा फ्रस्ट्रेसनलाई त्यसलाई चाहिँ तपाईँको पुरापुर गरेर सरकारले एउटा
0: के लाग्छ तपाईँलाई के कुराको अनुभवको कमी देख्नुभयो कि उहाँहरूमा चाहिँ त्यो के विज्ञताको अभाव देख्नुभयो कि के ल्याप्सेस देख्नुभयो यो सरकारले पर्फर्मेन्स दिन सकेन जस्तो विपद व्यवस्थापनमा उसको चाहिँ आफ्टर द डिजास्टर पोस्ट डिजास्टरमा डिजास्टरमा के हो त उसको देखेन. अहिले ग्यास म्यानेजमेन्ट गर्ने सवालमा जनताले पाएनन् होइन अवस्था देखिरहेछ. एकपछि अर्को गरी सरकारको यो फेलियर कारण के हो
1: विशेष गरी म तपाईँलाई ठ्याक्कै भन्छु. लामो समयसम्म तपाईँको पुराना राजनीतिक दलहरूले सत्ता चलाएको हेर्नुहोस् त्यो राजनीतिक दलहरूको तपाईँको एउटा तपाईँको कर्मचारी मेकानिजम पनि स्ट्रक्चर पनि छ हेर्नु संरचना छ. हिजोदेखि नै तपाईँको चाहिँ कर्मचारी मेकानिजमभित्र विभिन्न तपाईँको ट्रेड युनियन विभिन्न तपाईँको कर्मचारी एउटा युनियनहरूको नाममा तिनीहरू त्यो ती व्यक्तिहरू चाहिँ एक किसिमले पार्टीकै तपाईँको क्याडरको रूपमा चाहिँ एउटा खालको तपाईँको चाहिँ तिनीहरूले पार्टीको नेताहरूको घर घरमा दौडिने विभिन्न सरकारका मन्त्रीहरूकोमा दौडिने यसलाई सरुवा गर्ने उसलाई सरुवा गर्ने विभिन्न रूपबाट एउटा स्ट्रक्चर एउटा मेकानिजम उनीहरूले बनाए हेर्नुहोस् त त्यो गलत हो. हामीकोमा कर्मचारीले पनि तपाईँको राजनीतिभित्र पार्टीको तपाईँको झोला बोकेको चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि एउटा कर्मचारी प्रशासन एउटा राज्यको चाहिँ तपाईँको के भन्दाखेरि ट्याक्सबाट उठेको एउटा नुन खाएको एउटा व्यक्तिले होइन अब त्यो ढङ्गबाट तपाईँको त्यो खालको व्यवहार गर्नु हुन्थेन हेर्नुहोस् त्यो व्यवहारप्रति र कर्म त्यो कर्मचारी मेकानिजम लामो समयसम्म झगडिएर बसेको छ. त्यो कर्मचारी मेकानिजम चाहिँ तपाईँको अहिलेको तपाईँको चाहिँ यो सरकारलाई चारैतिरबाट घेराबन्दी भएको हुनाले विशेष गरी कर्मचारीले पनि तपाईँको सहयोग गरेको देखिया छैन हेर्नुहोस्. कर्मचारीले सहयोग नगरेकै कारणले सरकार चाहिँ तपाईँको एक किसिमले
0: कर्मचारी पार्टीका छन् नि त संगठनहरू.
1: मैले तपाईँलाई त्यही भनेको हो त्यो लामो त्यो नेटवर्कलाई त्यो सञ्जाललाई विशेष गरी सरकारले चिर्न सकेन.
0: असहयोग भयो भने यो बजारमा ग्यासको अभावमा चाहिँ उद्योगिक व्यापारीका पाता कस्ने कुरा र कर्मचारीलाई कारबाही ठोक्ने कुरा गरेपछि मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आयो. ल हेर्नुहोस्
1: मैले तपाईँलाई आएको छु त्यसमा विशेष गरी कर्मचारीहरूले तपाईँको ट्रेड युनियन खारेज गरिसकेपछि कर्मचारी म नेसनको एउटा ट्याक्सबाट उठेको नागरिकको ट्याक्सबाट उठेर मैले चाहिँ सर्भिस गरिरहेको छु. मेरो आफ्नो जिम्मेवारीमा मैले जिम्मेवारीपूर्वक नागरिकप्रति समर्पित भएर तपाईँको लाग्नुपर्छ र तपाईँको सरकार चाहिँ के भन्दाखेरि परिवर्तन भइरहेको छ. एउटा कर्मचारी भनेको तपाईँको स्थायी हो र कर्मचारीले हामीले सरकारको नीति नियमलाई सरकारको निर्देशित तपाईँको चाहिँ सिद्धान्तलाई सरकारको तपाईँको विचार र भिजनलाई हामीले त्यो अनुसारबाट इम्प्लिमेन्टेसन कार्यान्वयन प्रक्रियामा हामी जानुपर्छ भन्ने खालको कुरा विशेष गरी तपाईँको के भन्दाखेरि बहुदलीय तपाईँको चाहिँ प्रजातन्त्र भएको देशमा संसदले तपाईँको कानुन र न्याय र प्रजा तपाईँको सरकार बनाउने सरकार बनाइसके पछाडि त्यो कार्यपालिका न्यायपालिका र व्यवस्थापिका बीच समन्वय हुन आवश्यक देखिन्छ हेर्नुहोस्. यसले गर्दा अहिले तपाईँको के भएको छ भन्नुहोला भने न्यायपालिका पनि पुरै तपाईँको सरकारलाई घेराबन्दी गर्ने पुराना राजनीतिक दलहरू पनि तपाईँको घेराबन्दी गर्ने र सरकार पनि आफै तपाईँको के भन्दाखेरि एउटा विज्ञहरू राय सल्लाह परामर्श अनुसार सरकार चल्न नसक्ने र नागरिकमा ठुलो खालको तपाईँको फ्रस्ट्रेसन देखिने र एउटा प्राकृतिक प्रकोपबाट विपत्तिबाट पनि सरकार फस्ने हेर्नुहोस् है, लाइफ लाइन सरकार एउटा तपाईँको नेसनको एउटा रोड कनेक्टिभिटी लाइफ लाइनै तपाईँको टुटेको अवस्था छ। यसले गर्दा एउटा तपाईँको चाहिँ के भन्दा ग्यास यी आपूर्तिका सामानहरू जुन खाद्यान्नका सामानहरू यो नागरिकले प्रयोग गर्ने तपाईँको वस्तुहरूकोमा पनि चरम खालको तपाईँको मूल्य वृद्धि हुने, सरकारको अनुगमन नहुने, यावत किसिमका कुराहरू छन् होइन। अब यसले गर्दा विशेष गरी तपाईँको हेर्नुहोस् है, अब हामीले जानेको कुरा चाहिँ है, एउटा कर्मचारीले म राज्यप्रति जिम्मेवार उत्तरदायित्व भएर मैले मेरो आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भनेर कर्मचारीले त्यो खालको कुरा सोच्न बुझ्नु पऱ्यो। हेर्नुहोस् सबभन्दा मेन भनेको तपाईँको कर्मचारी हो है। त्यसले गर्दा सरकारलाई, सरकार हाम्रो हो, सरकारलाई हामीले फुल्ली समर्थन गर्नुपर्छ र व्यावसायिक गतिविधिमा देखेका कतिपय कमजोरीहरू के छ त्यो नेटवर्क पनि तपाईँको सरकारलाई थाहा भएन कि व्यावसायिक
0: होइन।
1: सरकारलाई फेल हुने त तपाईँको अधिकारै छैन। हेर्नुहोस् विशेष गरी प्रतिपक्षीय दलहरूसँग सरकारले विभिन्न खालका कुराहरूमा अन्तर्क्रिया गर्न सक्छ। हेर्नुहोस् होइन, अब नेसन तपाईँको फेलरतर्फ जान्छ नवराजी, तपाईँले भनेको कुरा मैले तपाईँलाई पटक पटक बारम्बार भनेको कुरा, यो सरकार फेल भयो भने नेसन फेलरतर्फ जान्छ। हेर्नुहोस् अहिले तपाईँलाई मैले अर्को एउटा टेक्निकल प्राविधिक कुरा भन्छु। हेर्नुहोस् हाम्रो यस यति ठुलो तपाईँको राजनीतिक तपाईँको के भन्दाखेरि ठुलो एउटा राजनीतिक तपाईँको एउटा परिस्थिति अत्यन्त तपाईँको हेर्नुहोस् है, धमिलो पानीमा माछ मार्ने प्रयासहरू धेरैले गरिरहेछन्। प्रकृति प्रकोपदेखि लिएर गएर आर्थिक रूपमा पनि हाम्रो हामी कहाँ एउटा के रिसेसन एउटा मन्दीको अवस्था पनि छ। हेरौँ आर्थिक क्षेत्र पनि तपाईँको चलामान छैन, जिडिपी हामीकोमा कृषि क्षेत्रको अत्यन्त न्यून अवस्था छ, रेमिटान्सबाट मुलुस चलाउने बच्चा बच्ची कोही पनि तपाईँको नेपालभित्र नबस्ने, युनिभर्सिटीहरू खाली हुने, अनि तपाईँको इन्भेस्टमेन्टको इन्भाइरोमेन्टमा तपाईँको हाइड्रोको अहिलेको हेर्नुहोस् अवस्था, इन्सुरेन्स कहाँ के हो, सरकारले सेक्युरिटी फिल छैन, खोला नाला सबै ठाउँहरूमा चाहिँ तपाईँको बसाइको कुरामा कब्जा गरेर बस्ने। हेर्नुहोस् होइन, मानिस मानवीय ठुलो क्षति हुने, कुनै पनि रूपबाट प्लानिङ योजना केही पनि तपाईँको भएन कि। हेर्नुहोस् यसले गर्दा नागरिकमा चरम खालको तपाईँको विचिष्ठा पैदा भयो भने त्यसले तपाईँको के भन्दाखेरि बाँकी तपाईँको एक डेढ आधी जनसङ्ख्या बाहिर भइसक्यो, आधी जनसङ्ख्यामा पनि फ्रस्ट्रेसन सुरु भयो भने नेसन फेलियरतर्फ जान्छ। हेर्नुहोस्
0: अब तपाईँले हेर्नुभयो, अहिले हेर्नुभयो एउटा घटना तपाईँलाई थाहा छ, सप्तरीको राजविराजको सही तपाईँले हेर्नुभयो होला, गजेन्द्र नारायण अस्पतालको घटना थाहा पाउनुभयो। एउटा सुत्केरी महिलाले बच्चा अथवा सन्तान जन्माउनका निम्ति हस्पिटलमा बेड नपाउने अवस्था छ यो देशमा भने के होला अवस्था। हेर्नुहोस् त त्यो पर्छ पीडा र त्यो देख्नुभयो दर्दनाक, तपाईँले कस्तो राज्यलाई गिजाइरहेको छ त्यो तस्विरले देखिन्न।
1: ए नवराजी, यो सबै म्यानेजरियल पार्ट हो, हामीकोमा व्यवस्थापकीय पार्ट तपाईँको व्यवस्थापन र व्यवस्थापकीय म्यानेजरियल पार्ट यति कमजोर भएर गएको छ। हेर्नुहोस् कर्मचारी
0: चुनावको प्रचार प्रसारमा प्रधानमन्त्रीले भन्नुभयो होइन भने खल्तीमा पैसा नहुने गरिब निमुखाहरूका निम्ति उपचार दिने स्वास्थ्य उपचार, त्यो हाम्रो एजेन्डा, आज के भयो त एजेन्डा कहाँ गयो
1: नवराजी। हामी कोही पनि जिम्मेवार भएनौँ, हामी कोही पनि तपाईँको राज्यप्रति, हामी राज्यका कर्मचारी हौँ, नागरिकको ट्याक्स उठेर हामीले खाएको हौँ, हामीले राज्यप्रति जिम्मेवार हुनुपर्छ, हामीले सरकारलाई सहयोग गर्नुपर्छ, हामीले चाहिँ हामी एउटा सही ढङ्गबाट नागरिकको सुशासनको पाटोमा जानुपर्छ। एउटा बिरामी आयो हस्पिटलमा, बिरामीलाई कसरी हामीले चाहिँ के भन्दाखेरि चाहिँ उसलाई एउटा सेवा सुविधा दिनुपर्छ, र एउटा तपाईँको एउटा यो के अरे व्यक्ति तपाईँको चाहिँ के भन्दाखेरि मालपोत कार्यालयमा गयो उसलाई सेवा सुविधा दिनुपर्छ, एउटा पासपोर्ट नागरिकता बनाउनु उसलाई कसरी सेवा सुविधा दिनुपर्छ, उसलाई ग्यास कसरी दिनुपर्छ, उसलाई चिनी, यावत कुराहरू छ कि। हेर्नुहोस् अब अहिले मैले कस्तो देखेँ भन्नुलाई भने चिनीकै कुरामा पनि अब तपाईँले मलाई भन्नुभयो हेर्नुहोस् है, एउटा साल ट्रेडिङ नेसनल ट्रेडिङले तपाईँको चिनी बाँडेको छ कति तपाईँको हेर्नुहोस् है, अब यो बाहिर चाहिँ चिनीको मूल्य बजारमा उनीहरूलाई व्यापार तपाईँको बिचरा साना व्यापार साना व्यवसायीहरूलाई तपाईँको एक एक बोरा दिएको रहेछ अवस्था। हेर्नुहोस् है अहिले मार्केटमा तपाईँको खुद्रा पसलदेखि हरेक ठाउँमा 140 रुपियाँ किलो रहेछ तपाईँको चिनीको मूल्य। हेर्नुहोस् है, र बजार यो ढङ्गबाट गएको छ, मार्केटमा चिनी छ्यापछ्याप्ती छ तर तपाईँको मूल्य वृद्धि गरेर छ्यापछ्याप्ती भएको छ, मूल्य तपाईँको कम चाहिँ साल ट्रेनिङ र नेसनल ट्रेनिङले गर्छ भनेदेखि नेसनल ट्रेनिङ र साल ट्रेनिङको जुन खालको मूल्य छ त्यो मूल्य त तपाईँको सबै मार्केटमा त्यो हुनु पऱ्यो नि त परेन।
0: थ्याङ्क यू, सबै दिनुभयो, धन्यवाद छ, थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद छ समयको लागि, थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद छ। श्रीभद्र पण्डित हुनुहुन्थ्यो राजनीति विश्लेषक, संवादमा आजको संवादलाई यही टुङ्ग्याउँछु, म पनि बिदा हुन्छु, नमस्कार।
2: नमस्कार, म सुरेश कुमार, क्यापिटल FM 92.4 MHz ट्युन गरे

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोला कान्त सेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले
0: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98 5 12 40 9 34।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराईको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टिडाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
0: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।

0: Capital FM 92.4 Saint Person to you. तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
1: 4-10-10-41, 4-10-10-42, 4-10-10-41, 4-10-10-42।
2: होइन हो श्रीमती जी, के को हिसाब किताब हो यो?
1: श्रीमान जी पनि लोकहितको नि।
2: अब यत्रा नेताले गर्नु नसकेको तिमीले गर्छु?
1: कुरा त्यसो होइन बुढा, यसले त नेता र जनता दुवैको गर्छ। मुख तथा दाँतको परीक्षण अत्याधुनिक कम्प्युटर प्रणालीद्वारा, दन्त परीक्षण वरिष्ठ दन्त चिकित्सकहरूद्वारा उपचारको व्यवस्था, साथै विद्यार्थी, वृद्ध वृद्धा लगायत सर्वसाधारणका लागि सुवर्ण मौका एवं विशेष छुट।
3: लोकहित डेन्टल हस्पिटल, त्रिपुरेश्वर चोक, काठमाडौँ। फोन 4-10-10-41, 4-10-10-42। Trusted name in dental practice.
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
5: गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
6: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
5: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
6: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
5: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
6: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
5: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
6: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
5: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
6: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन यो एकदम सत्य हो।
5: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
6: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब दुबईमा कति खर्च गर्यो 8-9 लाख खर्च गर्यो काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
5: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
6: सरसँग गएर यस्तो यस्तो समस्या छ सर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
5: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
6: अहिले भरपूर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सन्चो बनायो केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
5: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
7: वैदिक आयुर्वेद सेवा प्रणाली कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ मोबाइल 98512 40 9 34।

0: कृषि उब्जनी बढाउने होडमा बाली नालीमा विषादी छर्ने काम नगरौं। यसको रासायनिक असरले हाम्रो माटोको उर्वरा क्षमतामा कमी आउन सक्छ, स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 9 a.m.
2: This time check is brought to you by Hi-Face. Be prepared. Safety first.

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि 3 चिजको जरुरत हुन्छ। पहिलो हिट, यानि कि तापक्रम। दोस्रो फ्युल, अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे। अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी 3 चिज मिले भने आगो लाग्छ, र विज्ञहरू भन्छन् यी 3 चिज, हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस

0: व्यवस्था, साथै विद्यार्थी वृद्ध वृद्धा लगायत सर्वसाधारणका लागि सुवर्ण मौका एवं विशेष छुट।
1: लोकहित डेन्टल हस्पिटल, त्रिपुरेश्वर चोक, काठमाडौँ। फोन 410-1041, 410-1042। Trusted name in dental practice.

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: Sample Samuel 92.4 MHz.

0: Capital FM 92.4 Saint Person to use.
1: 4-10-10-41
2: होइन हो श्रीमतीजी, के को हिसाब किताब हो यो?
1: श्रीमानज्यू पनि लोकहितको नि।
2: अब यत्र नेताले गर्न नसकेको तिमीले गर्छु?
1: कुरा त्यसो होइन बुढा, यसले त नेता र जनता दुवैको गर्छ। मुख तथा दाँतको परीक्षण अत्याधुनिक कम्प्युटर प्रणालीद्वारा, दन्त परीक्षण वरिष्ठ दन्त चिकित्सकहरूद्वारा उपचारको व्यवस्था, साथै विद्यार्थी वृद्ध वृद्धा लगायत सर्वसाधारणका लागि सुवर्ण मौका एवं विशेष छुट।
3: लोकहित डेन्टल हस्पिटल, त्रिपुरेश्वर चोक, काठमाडौँ। फोन 4-10-10-41 Trusted name in dental practice.
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
5: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
6: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
5: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बीचको उन्नाइस भएन।
6: सरकारी हस्पिटलमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
5: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
6: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
5: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
6: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
5: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
6: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
5: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
6: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
5: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
6: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
5: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
6: अहिले भरपूर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सन्च बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
5: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
7: वैदिक आयुर्वेद सेवा प्रणाली कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ मोबाइल 98 5 12 40 9 34
8: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो प्ले क्रेडिट एन्ड विन

0: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
6: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 मेगाहर्ज।

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 10 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

प्रिभेन्सन इज बेटर देन क्योर. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन,

फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 मेगाहर्ज।

0: 92.4 megahertz.
1: 4-10-10-41, 4-10-10-42, 4-10-10-41, 4-10-10-42.
2: होइन हो श्रीमतीजी, के को हिसाब किताब हो यो?
1: श्रीमानज्यू पनि लोकहितको नि।
2: अब यत्र नेताले गर्नु नसकेको तिमीले गर्छु
1: कुरा? त्यसो होइन बुढा, यसले त नेता र जनता दुवैको गर्छ। मुख तथा दाँतको परीक्षण अत्याधुनिक कम्प्युटर प्रणालीद्वारा, दन्त परीक्षण वरिष्ठ दन्त चिकित्सकहरूद्वारा उपचारको व्यवस्था, साथै विद्यार्थी वृद्ध वृद्धा लगायत सर्वसाधारणका लागि सुवर्ण मौका एवं विशेष छुट।
3: लोकहित डेन्टल हस्पिटल, त्रिपुरेश्वर चोक, काठमाडौँ। फोन 4-10-10-41, 4-10-10-42। Trusted name in dental practice.
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिटचिट पसिना आउने। वैदिकमा गए, त्यहाँको औषधि खासै अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98512 40 9 34।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल FM 92.4 MHz।

प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: कुनै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेल रो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: सार्वजनिक स्थानमा सबैको बराबर अधिकार हुन्छ। त्यसैले विचार गरौं, तपाईँले गरेको धुम्रपान र मद्यपानले कतै अरूलाई त असर पुगेको छैन?
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: टाइम चेक।
3: It's 11 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, क्रेडिट एन्ड विन।

0: Capital FM 92.4 Saint Person to you.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौ र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: Four megahertz.

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौ, न हतारियौ, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 12 noon.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Percentios.
1: आइएल चौतारी

0: नमस्कार श्रोता, नवीनतम परिवर्तनका संवाहक र आधुनिक सोचको आधार सहितको कार्यक्रम आयल चौतारीमा यहाँलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तोता कमला श्रेष्ठ। सिटी अफ याना, फेज अस्ट्रिया र फेज नेपालको सहयोगमा स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरको प्रस्तुति कार्यक्रम आईएल चौतारी काठमाडौँमा क्यापिटल एफएम 92.4 मेगाहर्जबाट प्रत्येक बुधबार मध्याह बाह्र बजेदेखि 12:30 बजेसम्म र हुम्ला, मुगु तथा आसपासका क्षेत्रमा रेडियो श्रीनगर एफएम 102 मेगाहर्जबाट प्रत्येक शुक्रबार साँझ 7:00 बजेदेखि 7:30 बजेसम्म प्रसारण हुन्छ। यस कार्यक्रममा हामी अपाङ्गता भएका व्यक्तिहरू, महिला, पछाडि पारिएका वर्ग तथा समुदायका सवालहरू, विद्यमान ऐन कानून, शिक्षा, स्वास्थ्य, रोजगारी, प्रेरणादायी सफलताका कथाहरू तथा सामाजिक क्षेत्रमा भइरहेका समसामयिक गतिविधिहरूबारे सम्बन्धित व्यक्तित्वहरूसँग कुराकानी गर्दै तपाईँमा प्रस्तुत गर्ने गर्दछौं। आजको कार्यक्रममा हामी अपाङ्गता बाधा होइन, सम्भावनाको पहिचान हो र आफ्नो सीप र क्षमतालाई व्यवसायमा रूपान्तरण गर्दै धेरैलाई रोजगारी दिन र आत्मनिर्भर बन्न सक्छन् भन्ने बारे कुराकानी गर्नेछौं। कार्यक्रममा हामीसँग एआर फेसन डिजाइन र सिलाई प्रशिक्षण इन्स्टिच्युट पाटनका प्रोप्राइटर एवं अपाङ्गता आन्दोलनका अभियन्ता अमृत रत्न साक्य हुनुहुन्छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न गइरहेको छु। नमस्कार अनि स्वागत छ अमृतजी यहाँलाई कार्यक्रम आयल चौतारीमा। आरामै हुनुहुन्छ?
1: ठिकै छ।
0: के गर्दै हुनुहुन्छ आज भोलि, के कस्ता कार्यमा व्यस्त हुनुहुन्छ?
1: आज भोलि हाम्रो यो ट्रेनिङमै व्यस्त छौँ। उनीहरूलाई अब रोजगारहरू दिने होइन, तालिमै व्यस्त छ अहिले।
0: तपाईँ अमृत रत्न साके कसरी परिचय दिनुहुन्छ अलिकति बताइदिनुहोस् न।
1: मेरो आफ्नो परिचय भन्नुपर्दा चाहिँ मेरो जन्म पाटन श्री बहाल टोलमा भएको हो। मेरो बुवाको नाम चाहिँ तेजबहादुर साक्य हो, मेरो आमाको नाम चाहिँ चिनी देवी साक्य हो। म जन्मेको 3 वर्षपछि शारीरिक अवस्था कमजोर भएको हो। अनि मेरो परिचय दिनुपर्दा चाहिँ म पाटनमा चाहिँ त्यो यो आर्ट फेसन डिजाइनरको रूपमा चाहिँ म आफ्नो परिचय दिन चाहन्छु।
0: एआर फेसन डिजाइन एन्ड सिलाई प्रशिक्षण इन्स्टिच्युट सञ्चालन गर्ने सोच तपाईँले कसरी आयो?
1: त्यो चाहिँ कसरी आयो भन्दाखेरि हाम्रो समाजमा कस्तो छ भने अपाङ्ग व्यक्तिहरूले केही गरेर खान सक्दैन। यिनीहरू एउटा समाजको बोझ हो, परिवारको बोझ हो, उनीहरूलाई हेर्नु हुँदैन। अर्को जन्मको त्यो पनि थियो। जब म सानो थिएँ र यही भेदभावले गर्दा मैले घरमा राम्रोसँग पढ्नु पाएन, अनि अरूहरू चाहिँ स्कुलमा जाने, म चाहिँ जान नसक्ने, यस्तोको कुराहरू घरमा राख्दाखेरि तिमी नसक्ने मान्छेले के गर्न खान सक्दैनौ, तिमी त यत्तिकै हो, तिम्रो जिन्दगी त यत्तिकै भन्थ्यो। म त यस्तो हुन्थेँ, म एउटा शारीरिक अवस्था कमजोर भएर पनि किन केही गर्न सक्दैन र एउटा आफूमा हिम्मत र आँट भए त गर्न सकिहाल्छु। अनि मलाई चाहिँ के लाग्थ्यो भने म अर्काको घरमा बस्न मन लाग्थेँ। एकचोटि आमाले के भन्नुभयो भने तिमी भनेको त छोरा बुहारी अर्को घरमा हेर्ने, त्यो बाइक तिमीले के भन्छ र तिमी अर्काको घर चाहिने भन। म चाहिँ म अर्काको घर बस्दिनँ, म चाहिँ केही न केही गरेरै म गर्न सक्छु। मलाई चाहिँ घमण्डी भन्थ्यो, तिम्रो घमण्डले तिमीलाई कहाँ पुर्याएको छ हेरौँ भन्यो। त्यस्तो भन्दा पनि अब भन्यो भन्दाखेरि अनि मलाई घरमै ट्युसन पढाउन आउँथ्यो, पढाउन आउँदाखेरि अनि उहाँकै दिदीहरू नेपाल पानीसँगमा काम गर्नुहुन्थ्यो, मलाई त्यही होस्टेलमा राखिदियो, त्यहीँहरू ट्रेनिङहरू लिएँ। लिएपछि पछि काम गर्दै जाँदा म सुरुमा काम गरेर आउँदाखेरि चाहिँ त्यो फिल्महरूको स्क्रिप्टहरूको चाहिँ त्यो ड्रेसहरू डिजाइन गर्ने त्यस्तो गर्थेँ। अनि गर्दै गर्दाखेरि त्यसमा पनि सक्ने नसक्ने धेरै छुट्याइदियो। छुट्याइदिइसकेपछि यसो विचार गरेँ कि ट्रेनिङै दियो भने राम्रो होला, त्यो एक ठाउँमा बस्यो भने अलि राम्रोसँग सिकायो भने मान्छेहरू पनि भने त्यही हिसाबले चाहिँ यो सिलाइ सिकाउने मा सोचमा आएको।
0: जस्तै यहाँले सिकाउनुभन्दा अगाडि त आफूले पनि त सिक्नु पर्यो, यहाँले चाहिँ तालिम चाहिँ कहाँबाट लिनुभयो?
1: मैले चाहिँ खगेन्द्र नवजीवन केन्द्र जोरपाटी नेपाल पाङ सङ्घ भन्थ्यो त्यो बेला, त्यहाँ चाहिँ सिलाइ सिकेँ। अनि त्यहाँ सिलाइ सिकाउँदा एउटा मौका आएको थियो, त्यो जपनिजहरूको पलिन्डर जाइकाबाट टोयोकोबाट नभए भन्ने मिस हुनुहुन्थ्यो, उहाँ मार्फत धेरै कुराहरू सिक्नु पाएँ, त्यहीबाट सिकेको।
0: तपाईँको इन्स्टिच्युटले प्रमुख रूपमा कस्तो कस्तो तालिम सञ्चालन गरिरहनु भएको छ?
1: हाम्रो चाहिँ यो सिलाइ इन्स्टिच्युटमा चाहिँ काम जान्दै नजान्नेहरूदेखि लिएर जस्तै अब ड्रेस डिजाइन भयो, फेसन डिजाइन भयो, हरेक अहिले बजारमा चल्ने डिजाइनहरू कुन चाहिँ काम सिकाउँदा बजार पाउँछ र आत्मनिर्भर हुन्छ त्यो विषय हेरेर चाहिँ कोर्सहरू तयार गरेर सिकाउँछु।
0: तपाईँबाट हालसम्म कतिजना व्यक्तिले तपाईँको इन्स्टिच्युटबाट फेसन डिजाइन र सिलाइ तालिम लिइसके होला, अनुमानमा कति जति होला?
1: मेरो अनुमानमा चाहिँ एकजनाबाट सुरु गरेको, एउटा सिलाइ मिसिनबाट सुरु गरेको, अहिलेसम्म आइपुग्दा मैले झन्डै 70,000 भन्दा बेसीलाई काम सिकाइसकेको छु र त्यो साथी धेरैलाई अब रोजगार पनि दिएको छ। अनि रोजगार चाहिँ कस्तो भन्दाखेरि काम जानेको मान्छेलाई हामी कन्ट्याक्टहरू गरेर काम
0: दिन्छौँ। भनेपछि कतिजना जति हुनुहुन्छ?
1: यसो गर्ने प्रायः चाहिँ धेरै छन्, भनौँ न अब 10,000 जति, अब त्यो खोलेदेखि अहिलेसम्ममा
0: 10,000 जतिलाई अनुमानमा। तपाईँले तालिम प्राप्त गरेका व्यक्तिलाई रोजगारी वा स्वरोजगार बनाउन कसरी मद्दत गर्दै आउनु भएको छ? जस्तै यहाँले रोजगार पनि दिनुहुन्छ भन्नुभयो,
1: यो चाहिँ यस्तो, पहिला तालिम दिन्छौँ, तालिम पुरा भइसकेपछि अब कसको राम्रो छ नराम्रो छ भन्ने हुन्छ। राम्रो व्यक्तिहरूलाई चाहिँ हामीले छाटेर कुन कुन ठाउँमा, जस्तै अहिले त अब टेलरहरू छ, बुटिकहरू छ, जस्तै अब गार्मेन्टहरू छ, त्यहाँ कन्ट्याक्ट गर्छौँ। त्यहाँ कन्ट्याक्ट गरेर हाम्रो यस्तो मान्छे छ, यसलाई काम गर्नमा राखिदिनु पऱ्यो भने, अनि उहाँहरूले हामीलाई कन्ट्याक्ट गरेर हामीले त्यो अनुसार तयार गरेर त्यहाँ मान्छे पठाउँछौँ। यसरी रोजगार दिन चाहिँ धेरै सजिलो चाहिँ।
0: श्रोता मित्र, सिटी अफ याना, फेज अस्ट्रिया र फेज नेपालको सहयोगमा स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरद्वारा प्रस्तुत कार्यक्रम आईएल 44 सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी अपाङ्गता बाधा होइन सम्भावनाको पहिचान हो र आफ्नो सिप र क्षमतालाई व्यवसायमा रूपान्तरण गर्दै धेरैलाई रोजगारी दिन र आत्मनिर्भर बनाउन सक्छन् भन्ने बारे कुराकानी गरिरहेका छौं। कार्यक्रममा हामीसँग एआर फेसन डिजाइन र सिलाई प्रशिक्षण इन्स्टिच्युट पाटनका प्रोप्राइटर एवं अपाङ्गता आन्दोलनका अभियन्ता अमृत रत्न साक्य हुनुहुन्छ। अमृतजी, तपाईँले फेसन डिजाइन तथा सिलाई प्रशिक्षण सुरु गर्नुभएको कति वर्ष सुरु भयो र सुरु गर्ने बेलामा काम गर्न सक्छु भन्ने हिम्मत थियो कि डर लाग्यो यहाँलाई?
1: सुरु सुरुमा त अब नसक्ने मान्छेले काम गर्ने भन्दाखेरि डर पनि लाग्यो। डर लाग्दाखेरि कसैले सपोर्ट पनि नगर्ने, उल्टा झम्काउने, तिमीलाई गरेर खान सक्दैन भन्ने, त्यो डर त भइरहेको। तर डर हुँदा पनि मेरो भित्रै आत्माले के गर्नु, एउटा फिजिकली एउटा बिग्रे त बिग्रियो, चलेन, तर सत्य हातहरू सत्य दिमाग त प्रयोग गर्न सक्छौँ। मान्छे भएपछि आफू आत्मनिर्भर बन्नुपर्छ र अरूलाई केही गर्नुपर्छ भन्ने सोचमा चाहिँ जानु थियो। त्यही भएर मैले सानो कामहरू सुरु गर्दै गएँ, त्यसबाट नै मलाई हिम्मत र आशा आएको हो।
0: तपाईँ पनि आफै अपाङ्गता भएका व्यक्ति पनि हुनुहुन्छ, ह्विलचेयर युजर पनि हुन्छ, ह्विलचेयर प्रयोग गर्नुहुन्छ, आफ्नै व्यवसाय सञ्चालन गर्ने हिम्मत र निर्णय कहिले र कसरी गर्नुभयो यहाँले?
1: यो चाहिँ कसरी भयो भन्दाखेरि, सुरुमा काम सिकेर आएँ, अनि घरमा चाहिँ मैले घर परिवारमा राखेँ, म यस्तो काम गर्न चाहन्छु भन्दाखेरि सबै आज ल हामीले त नसक्ने मान्छे हेरेर त काम गर्छु भने, यो त जे होस् यो त मान्छे आफू नसके पनि सक्ने गयो, सपना देख्यो, दुनियाँ त्यो देख्यो भने म चाहिँ के गरेर खान्छु नि भन्ने सोचेँ। सोच्दाखेरि तिमी के काम गर्छौ जस्तो भन्यो, अनि मलाई सक्नु मैले सिकेर आएको भनेको सिलाइ कामै हो, सिलाइ काम मात्रै गर्छौ भन्यो। सिलाइ काम भने पनि जस्तो अब सिलाइ काम भनेपछि अलिकति त्यही सोच पनि हुँदो रहेछ, बुवालाई मन पर्दैन। अनि एकचोटि घरमा डिस्कस भयो, बुवा मलाई काम गर्ने ठाउँ दिनु, मलाई अलिअलि पैसा पनि लगानी गरिदिनु भन्दाखेरि, तिमीलाई पैसा लगानु गर्नु भन्नाले बरु माग्नेलाई नै दियो भने धर्म त कमाइन्छ, जे होस् यस्तो कुरा भयो। अनि त्यहाँनिर दिनै दिएन कसैले, नदिएपछि अनि मैले बुवाले के भने, मलाई काम गर्ने ठाउँ दियो, मलाई अलिकति गर्ने दिने भइदियो, नत्र त ढोकामा बसेर मागेर खाइदिन्छु म, मलाई काम गर्ने दिने भइदियो भने, ए त जस्तो जिडीवाला त हामी सक्दैन होला, तिमी जे गर्यो भन्यो। त्यसपछि चाहिँ एउटा सानो कोठा दियो, कोठा दिनु पनि गाह्रो मानेको थियो, कोठा दिन एउटा घर भाडामा दियो भने त पैसा आउँथ्यो, तिमीलाई दिन त कति सित्तैमा जान्छ के भन्यो भन्दाखेरि पनि मैले त्यहाँ एकजनाबाट स्वर गरेँ। धेरै गाह्रो त भयो, धेरै समस्या त भयो, कहिले मिसिन नपाउने, त्यो बेला चाहिँ अब राम्रो खालको हुलचेयर पनि नपाउने, त्यो म हिँडेको त्यो देखेर सिक्न आउनेहरू पनि अलिकति अप्ठ्यारो मान्ने, धेरै कुराहरू भयो। त्यो ठाउँलाई सबै एकातिर राखेर म बिस्तारै चित्त बुझाउँदै सिकाउँदै ल्याएँ। ल्याउँदाखेरि एउटा मिसिनबाट सुरु गरेको अहिले हालसम्म चाहिँ धेरैले सिकाउन चाहिँ सफल भयो, किनभने हामीलाई एउटा शारीरिक रूप होइन, हाम्रो मानसिकता सत्य चाहिँदो रहेछ, मानसिकताले गर्दा नि हामी हरेक आफूले चाहे जस्तो जीवन यापन गर्नु पनि सकिँदो रहेछ।
0: एआर फेसन डिजाइन एन्ड सिलाइ प्रशिक्षण इन्स्टिच्युट कहाँबाट सञ्चालन भइरहेको छ र पहुँचयुक्त वातावरण छ कि छैन?
1: पहिला म आफ्नै घरमा सञ्चालन गराएको थिएँ, आफ्नै घरमा गर्दाखेरि त्यहाँबाट अब ठाउँ नपुग्ने, धेरै सिक्न आउने भएपछि सिक्न सिकाउने ठाउँ नपुगेर घरसँगै भिटा कोठा अहिले भाडामा लिएर चलाइरहेको छौँ। तर भन्नु पर्यो हाम्रो फिजिकल प्रब्लम हुनु उसमाथि विलचेयर युजरहरूलाई अहिले अहिलेसम्म पनि यस्तो इन्भाइरोमेन्ट हामीलाई बनेको छैन सजिलो होस्। अहिले पनि म एकटाला माथि चढ्नै पर्छ, त्यो एकटाला माथिमा चढेर त्यहाँ हुन्छ म बसेर चाहिँ काम सिकाउँछ, तर आफूले सोचे जस्तो ठाउँ पाउनु चाहिँ धेरै गाह्रो रहेछ।
0: भनेपछि अहिले पनि एकतला माथि नै गएर यहाँले सिकाउने गर्नुहुन्छ, कतिको सहज छ र कतिको चुनौतीहरू पनि आउने गर्दछ यहाँले यसरी भनौँ एकतला माथि गएर सिकाउँदाखेरि?
1: चुनौती त छ नि, अब कहिले काहीँ आफू सक्नुहुँदैन, बिरामी हुन्छ, कहिले फराङ्गो बार समाउन नसक्ने, कहिले काहीँ त्यस्तै हुँदा गाह्रो त धेरै हुन्छ। तैपनि म त्यो चुनौती र समस्यालाई म एका ठाउँ मा राखेर म आफ्नो कर्तव्यलाई जे होस् पुरा गर्नुपर्छ भने सके नसके चाहिँ चढेर चाहिँ अहिले दिनमा 12 घन्टासम्म नियमित चाहिँ काम गर्छु, गर्दै आएको छु।
0: जस्तो यहाँले भन्नुभयो सकि नसके आफू दोस्रो तलामा गएर सिकाउने गर्नुहुन्छ, कहिलेकाहीँ त आफू पनि त अस्वस्थ भएको कारण पनि जान नसक्ने अवस्था पनि हुनसक्छ, यस्तो बेला चाहिँ यहाँको जुन इन्स्टिच्युट बन्द हुने गर्छ कि सिकाउने अर्को प्रशिक्षक हुनुहुन्छ कि?
1: यस्तो अवस्थामा मैले चाहिँ जम्मा 6 स्टाफहरू राखेको छु, उहाँहरू मार्फत चाहिँ चलाउँछु कहिलेकाहीँ आफू नसक्दाखेरि।
0: तपाईँले तालिम दिने व्यक्तिहरू कस्ता कस्ता र कुन कुन क्षेत्रका आउने गरेका छन्? सिकेर आफै व्यवसाय गर्नेहरू हुन् कि सामान्य सिक्ने खालका व्यक्तिहरू हुन्?
1: अनि सिक्नेहरू अब सानोदेखि लिएर माथि हाकिमा लेभलका समेतहरू सिक्छन्। यो सिप भनेको कस्तो भन्दाखेरि त्यो पैसा कमाउनुकै लागि मात्र होइन, आफ्नो सिपको लागि भनेर पनि धेरैले पनि सिक्छन्। अहिलेको जमानामा छन् पढेका विद्यार्थीहरू जस्तो अफिसमा पदाधिकारीहरू समेत समय मिलाएर सिकेको हुन्छन्, किनकि उनीहरूलाई आफ्नो लागि आफै गर्न सकौँ भन्ने हिसाबले चाहिँ सिक्नेहरू चाहिँ धेरै छ।
0: भनेपछि सिक्नेहरू नै धेरै आउँछन्। तपाईँले फेसन डिजाइन र सिलाइलाई नै आफ्नो व्यवसाय तथा पेसाको रूपमा छनौट गर्नुको मुख्य कारण चाहिँ के हो?
1: यो भन्ने काम कस्तो भनेदेखि हामीले जीवन र मरण सम्बन्धी जस्तै कुरा हो, जस्तै खाना आवश्यकता हुन्छ त्यही लुगा पनि धेरै आवश्यकताको कुरा हो जन्मेदेखि भनौँ न। अनि त्यसैलाई नै मैले के भने एउटा लुगा सिलाउन जाने भने सधैँभरि त काम त पाउँछ, अरू भयो पो बिजनेस डाउन भयो के भयो भन्नु यसमा त हुँदैन, यसमा अझ समयअनुसार युवाहरूको इच्छाअनुसार डिजाइनहरू गर्न सक्यो भने त यो व्यवसाय त निरन्तरता चलि नै रहन्छन्। त्यो सोचेर त्यो अनुसार काम गरे त अहिलेसम्म पनि त्यही फल चाहिँ पाएका छ।
0: मनोजी त्यसैलाई नै निरन्तरता दिइराख्नु नै भएको छ यहाँले। सुन्दै हुनुहुन्छ कार्यक्रम आयल चौतारी, यो कार्यक्रम सिटी अफ भियना फेज अस्ट्रिया र फेज नेपालको सहयोगमा स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरद्वारा तयार पारिएको हो। हामी कार्यक्रममा छोटो विश्रामपछि उपस्थित हुने नै छौँ, हामीलाई सुन्दै रहनुहोला।
2: नमस्कार, म हिरण्य भोजपुरी। तपाईँ यति बेला क्यापिटल एफएम 92.4 मेगाहर्ज सुनिरहनु भएको छ।
3: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेल रो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेल रो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98512 40 9 34।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि तीन चीजको जरुरत हुन्छ। पहिलो हिट यानी कि तापक्रम, दोस्रो फ्युल अर्थात आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चीज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चीज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी

0: कार्यक्रम माइल चौतारीमा यहाँलाई पुनः स्वागत छ श्रोता। आजको कार्यक्रममा हामी अपाङ्गता बाधा होइन सम्भावनाको पहिचान हो र आफ्नो सिप र क्षमतालाई व्यवसायमा रूपान्तरण गर्दै धेरैलाई रोजगारी दिन र आत्मनिर्भर बनाउन सक्छन् भन्ने बारे कुराकानी गरिरहेका छौं। कार्यक्रममा हामीसँग एआर फेसन डिजाइन र सिलाई प्रशिक्षण इन्स्टिच्युट पाटनका प्रोप्राइटर एवं अपाङ्गता आन्दोलनका अभियन्ता अमृत रत्न साक्य हुनुहुन्छ। अब फेरि कुराकानीलाई निरन्तरता दिन्छौ। कार्यक्रम आयल चौतारीमा यहाँलाई पुनः स्वागत छ। तपाईँ शारीरिक अपाङ्गता भएका व्यक्ति व्हील चेयर प्रयोग गर्नुहुन्छ, तर पनि आफ्नै इन्स्टिच्युट सञ्चालन गर्ने प्रेरणा कहाँबाट पाउनु भयो यहाँले?
1: सबभन्दा पहिलो प्रेरणा पाउनु नै समाज र उनीहरूको तिरस्कारै हो। जुन अब हामीलाई चाहिँ तिमी काम गरेर खान सक्दैन भन्यो, उसमाथि पनि मेरो मनभित्रबाट काम गर्ने जुन इच्छा जाग्यो, त्यो भित्रै अन्तर आत्माबाट नै त्यही मलाई उत्प्रेरित गरेको हुनाले म काम गर्न सफल चाहिँ भएको छु।
0: तपाईँ आफै एउटा अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ, अपाङ्गतालाई कसरी हेर्नुहुन्छ?
1: अपाङ्गता हुनु एउटा कुनै ठुलो कुरा होइन जस्तो लाग्छ, किनभने संसारमा घटिरहने कुरा हो, जो पनि जतिखेर पनि हुन सक्ने यो हो। यो एउटा शारीरिक अवस्था कमजोर हुँदैमा दुःख मान्नुपर्ने त्यो चाहिँ हुँदैन। सबभन्दा पहिले हाम्रो आफ्नो सोचलाई बदल्नु पर्यो। एउटा अलिकति केही कुरा बिग्रे पनि, अलिकति हात खुट्टा नचले पनि, नचलेकोलाई एक ठाउँमा आफ्नो दिमागले प्रयोग गरेर केही गर्छु भने मटका सार अगाडि बढेको खण्डमा हामी केही न केही गर्न चाहिँ सक्छौँ, आफ्नो जीवनयापन गर्न सक्छौँ। यति हो, आफू निराश हुनु भएन, आफू आत्मनिर्भर हुनु पर्यो। आफ्नो हिम्मत लिएर अगाडि बढेको खण्डमा हामी कहिले कमजोर बन्दैनौँ जस्तो छ।
0: यहाँको विचारमा पहिले र अहिलेको अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा चाहिँ कस्तो फरक पाउनु भएको छ यहाँले?
1: पहिले र अहिलेमा हेर्ने दृष्टिकोण धेरै त होइन, अलिअलि मात्रै फरक भएको देख्छौँ। किनभने अब पहिला त अब अपाङ्गहरू देख्ने बित्तिकै अब हरेक अब छिसिएर दूर दूर हुन्थ्यो भन्ने, अहिले कस्तो छ भने उनीहरूले पनि गर्न सक्छ भने त क्षमता छ, तर पनि हामीलाई त्यतिको गर्न सक्छ भने भावनाले हेरेको पाइँदैन। किनभने अब हाम्रै छरछिमेकमा कति अपाङ्गहरू नसक्नेहरू छ, अहिले पनि घरबाट निकालेको छैन, उनीहरूलाई त्यो कोठाभित्रै गुन्जा राखेको छ, अनि यतिसम्म हुन्छ कि अनि कहिले काहीँ त्यो घरमा हुँदाखेरि यो फलानुको त यस्तो कामसाम गरे, कस्तो गरिरहे, खाइरहेछ, मलाई चाहिँ काम गर्नु मौका दिएन, के हो, उसलाई त भगवान्ले साथ दिएको हो, तिमीलाई कसले साथ दिन्छ? तर त्यो कुरा अहिले पनि छ। अपाङ्गलाई हेर्ने दृष्टिकोण पहिलेभन्दा अलिकति फरक त हो, तर अहिले पनि पुरा हटेको चाहिँ पाएको छैन। यसको लागि धेरै काम गर्न, उनीहरूलाई अब प्रेरित गर्न त्यो चाहिँ बाँकी नै छ जस्तो छ।
0: पक्कै पनि तपाईँको सफलतामा परिवार, साथीभाइ, प्रशिक्षक तथा अन्य व्यक्तिहरूको साथ सहयोग चाहिँ कस्तो रह्यो?
1: सबैको साथ सहयोग भन्दाखेरि उनीहरूले राम्रै अब अरूभन्दा पनि स्टाफहरू स्टाफहरूले राम्रो सहयोग गर्छन्। एउटा दाजुभाइलाई, एउटा घरको फ्यामिलीलाई गरे जस्तो व्यवहार गर्छन्, अनि कहिलेकाहीँ उनीहरूले अब म त अब त साथी लिएर काम गरेछु त्यो भावना छैन। एउटा घर परिवारमा गर्ने सहयोगहरू, कहिलेकाहीँ म बिरामी परे नसक्ने भयो भने उहाँलाई त तपाईँ गर्नु पर्यो, हामी गर्छौँ, एउटा हिम्मतका साथ अगाडि बढेको त्यो काम गरिदिएको हुन्छन्। अरूभन्दा पनि मलाई चाहिँ हाम्रो स्टाफले नै धेरै सहयोग दिएको पाएँ।
0: घर परिवारको साथ चाहिँ कस्तो छ यहाँलाई?
1: घर परिवारको साथ भन्ने अब के भन्ने है, अब पहिलेदेखि नै अब तिमीलाई गरेर खान सक्दैन भने एउटा सम्भावना थियो, अहिले गरिसक्दा पनि अहिले तिमी सक्नुजेल त भने नसकेपछि त उल्टा हात भन्ने पनि अहिले पनि त्यहाँ छ।
0: जस्तै यहाँले अघि नै चुनौतीका कुराहरू त गर्नु नै भयो, व्हील चेयर प्रयोग गर्दै इन्स्टिच्युट सञ्चालन गरिरहनु भएको छ, जस्तै चुनौतीहरूको कुराहरू अघि नै पनि भन्नुभयो, भनेपछि प्रमुख चुनौतीहरू चाहिँ के हुँदो रहेछ?
1: हामीले प्रमुख चुनौती भने नि एउटा एसेसिबिलिटी भन न, होचेर पाउँछ युक्त ठाउँ भन्दै, त्यो एउटा चाहिँ धेरै अहिले पनि समस्यै छ। हामी कुनै ठाउँमा बोलाउँछ अनि म चाहिँ तर्सिन्छु कि न मलाई बोलायो, अब उनीहरू तिन तला चार तला माथि बस्नुहुन्छ, म कसरी जाने त, होइन त्यही सोच चाहिँ छ। अहिले पनि कति ठाउँमा बोलाउँछ म जान सकेको छैन।

0: जान नसक्दाखेरि त्यो ठाउँमा पुग्न पाइरहेको छैन र आफ्नो कुराहरू राख्नु पाएको छैन. त्यसले गर्दा चाहिँ मेन चाहिँ त्यही हो, हामी हुचेरीहरूलाई पाउँछ युक्त बाटोको नै अभाव छ. त्यसले गर्दाखेरि अब भने अघि भने यस्तो कुरा राख्नु पाइरहेको छैन.
1: जस्तै यहाँको इन्स्टिच्युटमा तालिम लिनका लागि सिलाइ प्रशिक्षण जुन लिनको लागि चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ यहाँले अवसर दिनुभएको छ कि छैन?
0: त्यो दिएको छु. अन्त कतिपय अब फिजिकल साथीहरू आउँछन्, अहिले पनि म डेफहरूलाई ट्रेनिङ दिइरहेको छु. उहाँलाई चाहिँ एक तल माथि भए पनि सकि नसकि आएर भए पनि त्यो सिकिरहेछ. अनि उहाँहरूलाई चाहिँ हामीले उनीहरूले चाहिँ के उहाँहरूले के भन्नुहुन्छ भनेदेखि फीको कुरा आउँदाखेरि कसैले होइन हामी तिर्ने, तपाईँ त तिरेर सिकेर आउनु हामी पनि तिर्नु, कोही किन्न सक्नेहरूलाई मैले सक्दो चाहिँ गरेर सिकाइरहेछु. अनि उहाँहरूलाई त्यो क्षमता हेरेर काम पनि दिने गर्छु.
1: कतिजना जति हुनुहुन्छ
0: अहिले चाहिँ तिन चारजना चाहिँ छन्, जम्मा गरी 40-50 जनालाई चाहिँ यस्तो फिजिकल प्रब्लमहरूलाई सिकाइसकेको
1: छ. तपाईँको विचारमा अपाङ्गता भएका व्यक्तिहरूलाई सिपमूलक तालिम र स्वरोजगार किन आवश्यक छ यो पनि बताइदिनुहोस् न.
0: यो एकदमै आवश्यकता छ. आफ्नो हातमा सिप भए अर्को पारमा बस्नु पर्दैन, सानो तिनो किन नहोस् आफ्नो हातमा चाहिँ सिप हुनै पर्छ. कतिपयले अब मैले परेकाले डोमिनेट गरेर होइन, कतिपय परेकाहरू छन्, परेकाहरूलाई चाहिँ यो सिप नजाँदाखेरि अब चाहे टिन्ने नटिन्ने त एक ठाउँमा छ. यदि सिपको परे सार चाहिँ सिप कुनै न कुनै सिप सिकेको भए तर ऊ बेरोजगार हुँदैन जस्तो लाग्छ. त्यस भएकोले सिप हामीलाई अति आवश्यक छ. किनभनेदेखि अहिले पनि हाम्रो सिलाइ इन्स्टिच्युटमा कतिपय स्कुलहरूमा स्कुलको विद्यार्थीहरू सिक्न आउँछ कि उहाँहरू पढाइ साथसाथै भोकेसनल ट्रेनिङ पनि आवश्यकता छ. त्यो किनभने पढाइसकेपछि पनि त्यो जागिर नपाउँछ पनि जिउने आधार त छ नि भनेर जस्तो हिसाबले सिक्छन्. त्यही भएर सिप आवश्यकै छ.
1: जस्तै यहाँले प्रशिक्षण दिनुहुन्छ, कतिलाई त थाहा नहुनु पनि सक्छ यहाँनिर चाहिँ अब सिलाउन जस तालिम दिने गर्नुहुन्छ यहाँले भनेर त कतिलाई त थाहा नहुनु पनि सक्छ. यस्तो बेला चाहिँ यहाँले कसरी सूचना प्रवाह गर्नुहुन्छ र उहाँहरूले कसरी चाहिँ यहाँलाई सम्पर्क गर्न सकिन्छ?
0: उहाँहरू प्रायः जस्तो अहिलेसम्म चाहिँ मार्फतबाट धेरै चलिरहेछन्. जस्तो कि म अब एक दुईजना सिकाउँछन् उसले उसलाई भनेर उसलाई उसले भनेर त्यो त अहिलेसम्म त्यही चलिरहेछन्. मेरो दिदी यहाँ सिकेको, दिदीलाई राम्रो छ भने म आएको, मेरो साथीले भनेको भने त्यो जब कुनै पनि बेला म कुनै अब विज्ञापन पनि नगर्ने होइन गर्छौँ, त्यो विज्ञापन र फेसबुकहरूमा राख्नुभन्दा पनि मार्फतबाट धेरै आएको छ.
1: भनेपछि त्यसरी नै यहाँले सञ्चालन गरिरहनु भएको छ. जस्तो यहाँले ट्रेनिङ त दिने गर्नुहुन्छ, कहिलेकाहीँ सोच आउँदैन यहाँले मैले पनि यसरी नै अब बुटिक एउटा खोलेर जुन डिजाइन एउटा राखेर बुटिक खोल्न पाए हुन्थ्यो भन्ने सोच आउँछ क्या आउँदैन यहाँले?
0: तर मलाई चाहिँ यो बुटिकहरूभन्दा पनि एउटा भोकेसन ट्रेनिङ कलेज भनेर एउटा कलेज इच्छा छ. त्यो पहिलेदेखि नै त्यो इच्छा चाहिँ छ. त्यसबाट चाहिँ कल पनि गरेका छौँ, हेरौँ कस्तो हुन्छ. अब
1: अमृतजी, अनि यो कलेजको अवधारणा चाहिँ के हो?
0: कलेजको अब धारणा के भन्दा पढाइको सँगसँगै सिप पनि चाहिन्छ. अनि त्यो सिप अब नेपालमा धेरै सिपहरू छ. त्यो धेरै सिपहरू चाहिँ अब को व्यक्तिलाई कस्तो आवश्यकता सिप हुन्छ कस्तोलाई भनेर त्यो छनौट गरेर त्यो अनुसार बजार अनुसार ट्रेनिङ दिएर एउटा भनौँ न पाठ्यक्रम जस्तै बनाएर चलाउन चाहिँ
1: इच्छा. अमृतजी, तपाईँको इन्स्टिच्युटलाई अझ अगाडि बढाउन तपाईँले कस्ता योजना बनाउनु भएको छ?
0: अहिले चाहिँ म यसलाई अब फेसन इन्स्टिच्युट भनेर म कलेज भनौँ बनाउनु भए म सिटिभिटी जस्तै त्यो ठाउँहरू सम्पर्क गरिरहेको छौँ. तर आफ्नो स्वयमै पुग्न नसक्दा आफ्नो कुरा राख्न नसक्दा चाहिँ अलि चाहिँ त्यसलाई भइरहेछ, त्यो हुन सकिरहेछ. यदि आफू स्वयमै अब गएर कुरा राख्न सके भइसक्थ्यो होला. अहिले पनि प्रोसेसमै छु, तर म उहाँहरूसँग निरन्तर सम्पर्कमा चाहिँ छु.
1: भनेपछि अहिले यहाँको यो तालिम केन्द्र भनौँ इन्स्टिच्युट चाहिँ यहाँको कुन कुन ठाउँमा चाहिँ सञ्चालन भइरहेको छ?
0: अहिले यो आफ्नै ठाउँमा, अन्त कुनै ठाउँमा चलाएको छैन.
1: अर्को ठाउँमा पनि तालिम प्राप्त गराउने एउटा योजना छ कि छैन अरू जिल्लाहरूमा?
0: अरू जिल्लामा हेरौँ भविष्यमा, अहिलेसम्म त त्यो सोच्दै छ नि. तर चाहिँ हामीले जिल्ला जिल्लामा ट्रेनिङहरू हुन्छ, जस्तै सिटिभिटी भयो, नगरपालिकाको भयो, त्यस्तो ठाउँमा चाहिँ हामी टिचरहरू पठाएर ट्रेनिङ चाहिँ दिने गरेका छौँ.
1: अमृतजी, हाम्रो निमन्त्रणालाई स्वीकार गरी आफ्नो महत्त्वपूर्ण विचार राखिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद. र अन्तमा जाँदा जाँदा के भन्न चाहनुहुन्छ?
0: हामीले चाहिँ आफ्नो सदीहरूले आफ्नो सन्तानलाई अपाङ्गेर शारीरिक अवस्था कमजोर भए पनि शारीरिक अवस्था कमजोरको रूपमा नहेरिकन सधैँ एउटा आफ्नै सत्य परिवार जस्तो व्यवहार गरेर उचित शिक्षा उचित व्यवस्थापन गरिदिएको भए सायद एउटा बाउको सन्तान पनि बराबर हुन्थ्यो होला. तर मैले यतिसम्म गरेको देख्छु चाहिँ आफ्नो शारीरिक अवस्था कमजोर हुने व्यक्तिलाई चाहिँ कुनै अब जन्मोत्सव जन्मदिन नमनाइदिने, आफ्नो सक्ने छोराछोरीहरू भए चाहिँ धेरै अब के जस पार्टी नै दिने, अनि त्यो एउटा कुरा भयो. अनि अर्को आफ्नो सक्ने छोराछोरीलाई चाहिँ घर घर खेती बनाइकै राखेर भने पढाइदिने गर्नुहुन्छ. एउटा नसक्ने सन्तान भयो भने जहाँ सित्तैमा पढाउँछ जहाँ सित्तैमा राख्छ त्यो खोजी चाहिँ कतो रहेछ. यसो चाहिँ नगरिदिनु होला, सबैलाई एक समान व्यवहार गर्नु.
1: पक्कै पनि कार्यक्रम अहिले 14 तारिकको निर्धारित समय सकिने लागेको छ. आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं सफल व्यवसायी एवं अपाङ्गता क्षेत्रका शालीन भद्र र लगनशील व्यक्तित्व अमृत रत्न साक्यसँग. कार्यक्रमको आजको श्रृंखला कस्तो लाग्यो? तपाईँको सल्लाह सुझाव तथा प्रतिक्रियाको हामी सधैं प्रतीक्षामा रहनेछौ. हामीलाई फोन नम्बर 5452780 वा मोबाइल नम्बर 9841163 सम्पर्क गरेर पनि प्रतिक्रिया दिन सक्नुहुन्छ. सिटी अफ याना, फेज अस्ट्रिया र फेज नेपालको सहयोगमा स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरद्वारा प्रस्तुत कार्यक्रम आईएल 14 तारी काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा प्रत्येक बुधबार मध्याह 12 बजेदेखि 12:30 बजेसम्म क्यापिटल एफएम 92.4 MHz तथा हुम्लामा प्रत्येक शुक्रबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म रेडियो श्रीनगर एफएम 102 MHzबाट सुन्न सक्नुहुनेछ. कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई हार्दिक धन्यवाद. कार्यक्रमको अर्को श्रृंखलामा उपस्थित हुने नै छौ. नमस्कार.

0: नमस्कार, म ओम विक्रम बिष्ट।
1: नमस्कार।

नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेल रो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, छिटछिट पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि 3 चिजको जरुरत हुन्छ। पहिलो हिट, यानि कि तापक्रम। दोस्रो फ्युल, अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे। अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी 3 चिज मिले भने आगो लाग्छ, र विज्ञहरू भन्छन् यी 3 चिज, हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
0: सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ट्ज।

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौ, न हतारियौ, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 1 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Person to you.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: तपाईँहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टिडाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
3: Four megahertz.

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर. मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन. 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ.
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ. अहिले चाहिँ म पैयटार बस्छु. समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने. वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ.
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि. मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो. एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई. आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ.
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ. मोबाइल 98-5-12-40-9-34.
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ. सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार PlayStation 5, तेस्रो पुरस्कार Technopova 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट. यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन.
6: Attitude 4 MHz.

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: कृषि उब्जनी बढाउने होडमा बाली नालीमा विषादी छर्ने काम नगरौ। यसको रासायनिक असरले हाम्रो माटोको उर्वरा क्षमतामा कमी आउन सक्छ, स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 2 p.m.
2: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Percentios
1: गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेली चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

0: महिला हिंसा र महिलाहरू माथिको दुर्व्यवहार कानून विपरीत हुन्छ। त्यसैले यस्ता व्यवहार नगरी सभ्य परिचय बनाउनु सबैको कर्तव्य हुन्छ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: टाइम चेक।
3: इट्स 3 PM।
2: दिस टाइम चेक इज ब्रॉट टू यू बाय हाई फेस। बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512।

0: क्यापिटल एफएम 92.4 सेन्ट पर्सन टु युज।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि तीन चीजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चीज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चीज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रष्ट टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 बाट सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार PlayStation 5, तेस्रो पुरस्कार Technopova 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
6: Megahertz.

0: Capital FM 92.4 Saint Person to you.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
6: Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम, र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौ, न हतारियौ, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 4 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: 92.4 megahertz.
1: Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपाने, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चोक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
6: क्यापिटल FM 92.4 सेन्ट पर्सन टु युज।

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सेना पर्वतदेखि, मेरो 2 फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512 40 934।

धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी Capital FM 92.4

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 5 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: Capital FM 92.4

0: Capital FM 92.4 Saint Person to you.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: Four megahertz.

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ.
2: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने.
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन.
3: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन.
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो.
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए.
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ.
3: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ.
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ. भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो.
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो. लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो.
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो. पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए. चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो.
3: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ. 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो.
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा. उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ.
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो. दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले.
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा. तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवन
2: देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
4: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक, काठमाडौँ। मोबाइल 98512 40934।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: Capital FM 92.4

0: मादक पदार्थ सेवन गरेर सवारी साधन हाक्नु ठूलो मूर्खता हो। हामी तपाईँको सुरक्षित यात्राको साथमा सबै परिचय चाहन्छौ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: टाइम चेक,
3: इट्स 6 PM।
4: दिस टाइम चेक इज ब्रॉट टू यू बाय हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: नमस्कार, क्यापिटल समाचारमा यहाँलाई स्वागत छ। म मीरा साउद। सुरुमा मुख्य समाचारका शीर्षकहरू। भोटेको सिप बाढी पहिरोका कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक। बाढीले माथिल्लो लेन्दे खोला क्षेत्रमा दुईवटा नयाँ अस्थायी ताल निर्माण, तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै। मुलुकबाट चाँडै नै दमनकारी, जनविरोधी र अत्याचारी शासनको अन्त्य हुने एमाले अध्यक्ष ओलीको दावी। मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरिसकेको राप्रपा अध्यक्ष लिङदिङको टिप्पणी। सुत्केरी विदा 98 दिनबाट बढ़ाएर 6 महिना पुर्याउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव। घट्दो प्रजनन दर जोगाउन प्रभावकारी नीति आवश्यक रहेको उल्लेख। यमनमा सशस्त्र समूह बीचको संघर्ष चर्किँदै जाँदा मानवीय संकट गहिरिँदै 76,000 मानिस विस्थापित। मध्य पूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्किएको आह्वान। र आगामी जापानमा हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपालीको केही टोली सार्वजनिक। नेपालले अफगानिस्तान र जापानको सामना गर्ने।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
0: तपाईँ क्यापिटल समाचार काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज काठमाडौँमा, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै cfmonews.com तथा रेडियो सारङ्गी .com मार्फत पनि क्यापिटल समाचार सुन्न सकिन्छ। साथै क्यापिटल टीवीएचडी, क्यापिटल टीवीएचडी को फेसबुक पेज र युट्यूब च्यानल मार्फत पनि क्यापिटल समाचार हेर्न सक्नुहुन्छ। अब समाचार विस्तारमा। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जल ऊर्जा अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको जनाएको छ। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदन अनुसार यो बाढ़ी रसुवागढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो। तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नदी नदी छेर किनारमा रहेका रसुवागढ़ी, स्याफ्रुवेसी, बेत्रावती र मलिखुका महत्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि छोटो समयमा भए पनि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलप्रासी र चितवनमा प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ीपछि माथिल्लो लेन्दे खोला क्षेत्रमा दुईवटा नयाँ अस्थायी ताल बनेका छन्। यी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै पनि खतरा कायमै रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। गत भदौ 10 आएको विनाशकारी बाढ़ीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले भोटेकोशी बाढ़ी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। वहाँका अनुसार चार सदस्यसम्मको परिवारलाई मासिक 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 अतिरिक्त उपलब्ध गराउने निर्णय भएको छ। यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको पनि उहाँले जानकारी दिनुभएको छ। यस सम्बन्धमा आवश्यक विवरण संकलनका लागि सबै सम्बन्धित स्थानीय तहमा फारम पठाइसकेको मन्त्री तिमल सिन्हाले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी पीड़क जनविरोधी र अत्याचारी शासकको अन्त्य हुने दावी गर्नुभएको छ। छापा माध्यमहरूका पत्रकारहरूले दिएको ज्ञापन पत्र बुझ्ने क्रममा सम्बोधन गर्दै उहाँले अहिलेका शासकहरूले पनि यो कुरालाई बुझ्न पर्ने बताउनु भएको छ। धर्ममा पनि सोही कुरा रहेको बताउँदै उहाँले अहिले यो कुरा अहिलेका लागि पनि सत्य नै रहेको बताउनु भएको छ। उहाँले आफू व्यक्तिगत रूपमा विगत 60 वर्षदेखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढ़िरहेको पनि दावी गर्नुभयो। यस्तै अध्यक्ष ओलीले अब स्वतन्त्रता विरोधी दमन लामो समय नटिक्ने पनि दावी गर्नुभएको छ। त्यसकारण धैर्यता राखिदिन उहाँले छापा माध्यमका पत्रकारहरूलाई आग्रह गर्नुभयो। छापा पत्रकारले सही कुरा उठाएको भन्दै त्यसमा एमाले संसद र बाहिरबाट समेत आवाज उठाएर साथ दिने अध्यक्ष ओलीले आश्वासन दिनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जेएनटी विद्रोहपछि पनि जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ़न नसकेको भन्दै मुलुक अनिश्चितताको अध्ययारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गर्नुभएको छ। आइतबार राप्रपा काठमाण्डु जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो त्यस अनुसार जनतामा आशा जाग्ने काम हुन नसकेको दावी गर्नुभयो। उहाँले लामो समयदेखि चल्दै आएको निषेध को राजनीतिले मुलुकलाई निकास दिन नसकेको भन्दै अब राजादेखि सबै राजनीतिक शक्तिसम्मलाई समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। देशले 10 वर्षीय सशस्त्र द्वन्द्वपछि गत वर्ष भदौ 23 र 24 गतेको विद्रोह तथा त्यसबाट भएको ठूलो क्षति समेत बेहोरिसकेको स्मरण गराउँदै उहाँले अब थप द्वन्द्व र विद्रोह धान्न सक्ने अवस्था नरहेको बताउनुभयो।
2: कतिपयहरूलाई लाग्दो होला अघिल्लो भदौ 23-24 गते जुन प्रकारको विद्रोह र त्यसपछि परिवर्तन भयो अथवा निर्वाचन पछि नयाँ सरकार हामीले प्राप्त गर्यौं, परिवर्तन त भयो नि भन्ने जस्तो लाग्छ होला। तर आज पनि जुन विद्रोह भएको थियो, जेका लागि भएको थियो, जनतामा आशा जाग्ने काम हुन सकेको छैन। देशमा आशा जाग्ने काम भएको छैन मात्र होइन, देश एउटा अनिश्चितताको अध्ययारो सुरुङभित्र प्रवेश गरेको अवस्था छ।
0: विचार सिद्धान्त र संगठनको वैचारिक आधारमा गहिरो दरार उत्पन्न भएपछि मुलुकको जेठो प्रजातान्त्रिक शक्ति नेपाली कंग्रेस औपचारिक रूपमै विभाजनको संघारमा पुगेको छ। विशेष महाधिवेशनबाट गगन थापा र पूर्व सभापति शेरबहादुर देउबा पक्षबीचको संघर्ष सत्ता संघर्ष उत्कर्षमा पुगेसँगै पार्टीले आआफ्नै कार्यतालिका अनुसार समानान्तर रूपमा दुईवटा महाधिवेशन गर्ने निश्चित प्राय भएको छ।
3: लामो लोकतान्त्रिक संघर्ष त्याग र बलिदानको गौरवशाली विरासत बोकेको मुलुकको जेठो प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेस यति बेला नेपालको इतिहासकै सबैभन्दा कठिन र पेचिलो सांगठनिक संकटबाट गुज्रिरहेको छ। विचार सिद्धान्त नीति र निष्ठाको वैचारिक राजनीतिबाट पूर्ण रूपमा च्युत हुँदै पार्टी नेतृत्व तहमा देखिएको चरम गुटबन्दी, व्यक्तिगत अहंकार, पदीय लालसा र जसरी पनि सत्ता तथा नेतृत्व हत्याउने स्वार्थी खेलका कारण कांग्रेसको आन्तरिक जीवन गम्भीर रूपमा क्षत विच्छेद भएको छ। विशेष महाधिवेशन मार्फत गगन थापा पार्टीको युवा नेतृत्वमा उदाए पनि पूर्व सभापति शेरबहादुर देउवाको आक्रामक पुनरागमनले आन्तरिक राजनीतिक समीकरणलाई थप जटिल र विस्फोटक बनाइदिएको छ। पार्टीभित्र देखिएको यो सत्ता संघर्ष केवल व्यक्तिगत वा पदीय लड़ाई मात्र नभई यसले सिंगो संगठनको वैचारिक आधारलाई नै गम्भीर प्रश्न चिन्हको घेरामा उभ्याएको छ। पार्टीभित्र देखिएको यो अभूतपूर्व अन्तर्विरोधलाई समाधान गर्न गरिएका सम्पूर्ण एकताका प्रयासहरू पूर्ण रूपमा विफल भएपछि अब नेपाली काँग्रेस औपचारिक रूपमै समानान्तर दिशामा अघि बढ्दै दुईवटा छुट्टा छुट्टै महाधिवेशन गर्ने निश्चित पराय बनेको छ। संस्थापन पक्षले संवैधानिक बाध्यता, दलको विधान र समयावधिलाई आधार बनाउँदै आगामी असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी सम्पूर्ण तयारी तीव्र पारेको छ। यसका लागि भिर्कुटी मण्डप स्थित प्रदर्शनी हल, बगैंचा र पार्किङ स्थल समेत बुकिङ गरिसकिएको छ भने आगामी असोज 3 र 4 गतेबाटै वडा अधिवेशनको प्रक्रिया प्रारम्भ हुने दावी संस्थापन पक्षको छ। यता 14 महाधिवेशनबाट चयन भएको वैधानिक कार्य समिति अझै पनि आफूहरूसँगै रहेको तर्क गर्दै देउवा समूहले असोज 15 वडा अधिवेशन शुरू गरी मंगसिर 21 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी पूर्णतया छुट्टै कार्यतालिका सार्वजनिक गरिसकेको छ। एउटै पार्टीभित्र समानान्तर रूपमा चल्ने यी दुई फरक अभ्यासले पार्टीलाई औपचारिक रूपमै विभाजनको गम्भीर मोडमा पुर्याएको छ। पार्टीलाई यो आसन्न दुर्घटना र विभाजनबाट जोगाउनका लागि पार्टीभित्रका 25 प्रभावशाली र मध्यमार्गी नेताहरूले सार्वजनिक रूपमा संयुक्त अपील जारी गर्दै हाल घोषित 15 महाधिवेशनको सम्पूर्ण कार्यतालिका तत्काल स्थगन गर्न र दुवै पक्ष बीच यथाशीघ्र निर्णायक वार्ताको थालनी गर्न जोरदार माग गरेका छन्। उनीहरूले व्यक्तिगत अहंकार र स्वार्थलाई तिलाञ्जली दिएर पार्टीको बृहत्तर हितलाई केन्द्रबिन्दुमा राख्न आग्रह गरे पनि शीर्ष तहमा संवादको ढोका पूर्ण रूपमा बन्द जस्तै बनेको छ। वर्तमान सभापति गगन थापाले असन्तुष्ट समूहलाई समेट्न र पार्टीमा एकताको वातावरण निर्माण गर्न 4 पटकसम्म भेटका लागि औपचारिक समय मागे पनि पूर्व सभापति शेरबहादुर देउवाले भेट्न पूर्ण रूपमा इन्कार गरेका छन्। यद्यपि देउवाको सचिवालयले भने यसलाई अस्वीकार गर्दै आएको छ। अर्कोतर्फ लामो समयदेखि कोइराला परिवारबाट खोसिएको काँग्रेसको नेतृत्व पुनः सोही परिवारलाई जिम्मा लगाउने राजनीतिक आश्वासन पाएपछि कोइराला दाजुभाइमा नयाँ राजनीतिक उत्साह सञ्चार भएको छ। डाक्टर शेखर कोइराला पार्टीको केन्द्रीय नेतृत्व आफ्नै हातमा पार्ने कूटनीतिक दाउमा देखिन्छन् भने देउवाबाट राजनीतिक उत्तराधिकारीका रूपमा अघि सारिएका डाक्टर शशाङ कोइराला पनि नेतृत्व सम्हाल्न उत्तिकै हौसिएका छन्, जसले काँग्रेसभित्रको शक्ति समीकरणलाई थप पेचिलो बनाएको छ। यसैबीच पार्टीभित्र निष्पक्ष मध्यस्थताको भूमिकामा रहेका निवर्तमान उपसभापति पूर्ण बहादुर खड्का भने दुवै पक्षको यो किचलोमा असन्तुष्ट बन्दै पूर्ण रूपमा तटस्थ बन्ने मनस्थितिमा पुगेका छन्। पूर्व सभापति शेरबहादुर देउवा पक्ष अदालतको कानूनी प्रक्रिया, पुनरावलोकन र सर्वोच्च अदालतबाट आउने सम्भावित फैसलाबाट पार्टीको आधिकारिकता, चुनाव चिन्ह रुख र 4 झण्डा आफ्नै समूहको पोल्टोमा आउनेमा पूर्ण रूपमा ढुक्क देखिन्छ। पञ्चायतकालदेखि नै न्यायपालिकाबाट राजनीतिक र कानूनी अनुकूलता प्राप्त गर्दै आएको दावी गर्ने देउवाले अदालतको फैसलाबाट आफ्नो आधा भन्दा बढी जित सुनिश्चित भइसकेको सार्वजनिक रूपमै दावी गर्दै आफ्नै कार्यकर्ताहरूमा उच्च मनोबल भरेका छन्। तर अर्कोतर्फ विश्लेषकहरूको स्पष्ट ठहर के छ भने यदि अदालतको पूर्ण र अन्तिम फैसला आउनु अघि नै दुवै समूहले आफ्नो किसिमले छुट्टा छुट्टै महाधिवेशन सम्पन्न गरे भने त्यसले पार्टीको आधिकारिकता र वैधानिकताको लडाईँलाई थप पेचिलो मात्र बनाउने छैन, यसले सिङ्गो नेपाली काँग्रेसको संगठनात्मक अस्तित्वलाई नै सधैँका लागि गम्भीर संकटमा धकेल्नेछ। तसर्थ नेपालको लोकतान्त्रिक आन्दोलनको मेरुदण्ड मानिने नेपाली काँग्रेसको आगामी राजनीतिक भविष्य अब सर्वोच्च अदालतको इजलासबाट आउने निर्णय र शीर्ष नेतृत्वको अन्तिम घडीमा हुने सुझबुझपूर्ण राजनीतिक सहमतिको सम्भावना कति सुरक्षित हुन्छ भन्ने कुरामा पूर्ण रूपमा निर्भर रहनेछ।
0: आफूलाई विवादित गुरु भनेर टिप्पणी गरिएको भन्दै आचार्य श्रीनिवासले आपत्ति जनाउनु भएको छ। अदालतबाट सफाई पाइसकेको विषयलाई लिएर आफूलाई निरन्तर अपमान गरिएको उहाँले गुनासो गर्नुभएको छ। आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूले गरेको अपराध के हो भन्दै प्रश्न समेत गर्नुभएको छ। सांसदहरू जनताप्रति जवाबदेही हुनुपर्ने भन्दै उहाँले राजनीति गर्नेहरू सुध्रिनुपर्ने पनि टिप्पणी गर्नुभयो। जेएनजी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली दिन आयोजित 23 कार्यक्रममा धर्मगुरूहरू जेएनजी परिवारकै आग्रहमा सहभागी भएको उहाँको दावी छ। कार्यक्रमको व्यवस्थापनमा आफूहरूले सहयोग गरेको उल्लेख गर्दै उहाँले धर्मका नाममा आफूले लिने नभई सामाजिक सेवामा दिने काम गर्दै आएको बताउनुभयो। प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी विदाको अवधि 98 बढ़ाएर 6 पुर्याउनु पर्ने मागसहितको सुरक्षित मातृत्व सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपालको संविधान र स्वास्थ्य सम्बन्धी कानूनले प्रत्याभूत गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न माग गर्दै विपक्षी राजनीतिक दलका महिला सांसदहरूले यो प्रस्ताव दर्ता गराएका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रस्तावको प्रस्तावकमा नेपाली कंग्रेसकी सांसद सीता थपलिया रहनु भएको छ। समर्थकहरूमा नेकपा एमालेकी भूमिका लिम्बु सुब्बा, नेपाली कम्युनिष्ट पार्टीकी त्यसै गरी बलावती शर्मा, श्रम संस्कृति पार्टीकी राधिका रम्तेल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा रहनु भएको छ। प्रतिनिधि सभा नियमावली 2073 नियम 71 बमोजिम दर्ता गरिएको यस प्रस्तावमा बच्चा पाउने र पाल्ने काम महिलाले मात्रै हो भन्ने सामाजिक सोच र राज्यको अपर्याप्त विदाका कारण धेरै महिलाहरू आमा बन्नबाट पछि हट्नु परेको उल्लेख गरेको छ। नेपालमा प्रजनन दर घटेर 1.68 झरेको उल्लेख गर्दै प्रस्तावमा दुई सन्तान ईश्वरको वरदान भन्दै आएको राज्यले अहिले घट्दो जन्मदर जोगाउने प्रभावकारी नीति ल्याउन नसकेको दावी गरिएको छ। कर्णाली प्रदेश सरकारले सांसदहरूका लागि स्वकीय सचिवको सुविधा पाउने व्यवस्था पुनर्व्युत्याएको छ। सरकारले चालू आर्थिक वर्षको शुरूदेखि सांसदका स्वकीय सचिवको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेपछि सुविधा पुनः ब्युत्याइएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकका अनुसार नियम अनुसार सांसदका स्वकीय सचिवलाई सुविधा उपलब्ध गराउने विषयमा प्रदेश सभा सचिवालयमा पत्र पठाइसकिएको छ। प्रदेश सरकारले प्रदेश सभा नियमावलीमा गरिएको व्यवस्था अनुसार बजेट छुट्याउने गरेको छ। चालू आर्थिक वर्षमा पनि सोही अनुसार बजेट व्यवस्थापन गरिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउँदै सड़कमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। आइतबार काठमाडौँमा महानगर प्रहरी बलको 34 वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्राफिक प्रहरीलाई सड़कको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनु पर्नेमा जोड़ दिनुभयो।
4: अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधन व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सिसिटिभी जडान, त्यसै गरी बस स्टप पनि त्यही किसिमको, बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिराखेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन, यो पार्किङ लगायतका कुराहरू, समग्र ट्राफिक व्यवस्थापन, इमर्जेन्सी रेस्पोन्स सिस्टमलाई अझ व्यवस्थित र परिष्कृत बनाउनु पर्ने आवश्यकता छ।
0: हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा चारै ढोका बिहान 3 बजेबाट खुल्ला हुने भएका छन्। यस वर्ष सोमबार परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था समेत मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डारण खाल पार्किङ, त्यसै गरी सिफल चौर वनस्थली पार्किङ, तिलगंगा र उमा कुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ। सड़क डिभिजन कार्यालयले नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्ने भएको छ। गत वर्षदेखि वर्षायाममा मात्रै नभई हिउँदयाममा पनि पहिरो खस्ने र सड़क अवरूद्ध हुने समस्या देखिएपछि ठूला ढुंगा पन्छाएर भीरको ढलान बनाउँदै नेलिङ अर्थात किला रड ठोकेर बलियो बनाउने प्रविधि अपनाउने तयारी गरिएको छ। सड़क डिभिजन भरतपुरले नेलिङसँगै रसायको पानी बाहिर निकाल्न तेस्रो निकास र जैविक प्रविधि प्रयोग गर्ने जनाएको छ। सड़क डिभिजन भरतपुरका प्रमुख इन्जिनियर नारायण प्रसाद लामिछानेले अहिले तुइन खोला माथिबाट खस्ने ठूला ढुंगा काटेर पन्छ्याउने काम भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार तुइन खोला लामा गर्न लगाइएको पहिरो रोकथामका कार्यमा मुख्यत नेलिङ प्रविधि प्रयोग गरिनेछ। सिलिमी जलविद्युत आयोजनाको सुरुङभित्र ठूला ढुंगा भेटिएको छ। हेभी इक्विपमेन्टले सुरुङभित्र डेब्रिट हटाउँदै ठूला ढुङ्गा भेटिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभएको छ। ठूला उपकरणले सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेग्रान हटाएको छ। अहिले सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरले काम गरिरहेको छ। सेनाले स्याफ्रोबेसीदेखि टनेलसम्म 1050 मिटर बाटो बनाएर ठूला उपकरण लगेको छ। उद्धारकर्मीहरूले 4 ठूला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठूला उपकरण पुगेको ठाउँमा पनि खोजी गरिरहेका छन्। सिलिमेमा नेपाली सेना सशस्त्र प्रहरी र भारतीय विशेषज्ञ खटिएका छन्। उद्धारकर्मीहरूले भूमिगत विद्युत गृह नजिकै खोजी कार्य जारी राखेका छन्। सुरुङ सागरिएको स्थानको करिब 120 मिटर भित्रबाट आवाज सुनिँदा त्यसको इको सुनिएको हुनाले सुरुङमा फँसेकाहरूको सकुशल उद्धार हुन सक्ने पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले बताउनु भएको छ। तपाईँ क्यापिटल एफएम 92.4 मेगाहर्स काठमाडौँमा, कोशी प्रदेशमा रेडियो सारङ्गी 11.3 मेगाहर्स, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्स सहित देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ क्यापिटल समाचार सुन्दै हुनुहुन्छ। यस्तै क्यापिटल टीभी एचडी, क्यापिटल टीभी एचडीको फेसबुक पेज र युट्युब च्यानलमा पनि क्यापिटल समाचार हेरिरहनु भएको छ। अब एकैछिन ब्रेक।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: हिमाल वरिपारि
2: चिनिया राष्ट्रपति सी जिनपिङले विश्वमा अब शक्तिका बलमा मनमानी लाद्ने परम्परा चल्न नहुने बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स देशहरूको 18 शिखर सम्मेलनका क्रममा राष्ट्रपति सीले सो कुरा बताउनु भएको हो। सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै सीले बल नै सही भन्ने सोचलाई विश्वका देशहरूले धेरै पहिले नै त्यागिसक्नुपर्ने बताउनु भएको छ। उहाँले विश्वका सबै देश ठूला वा साना, धनी वा गरीब समानका हकदार रहेको बताउनु भएको छ। राष्ट्रपति सीले वर्तमान विश्व परिस्थिति अस्थिर रहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ। यस्तै उहाँले विनियम बिनाको विश्व अराजकता र

चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर 13 19 हुने यस भ्रमणका क्रममा सेनापति सिग्देल बेइजिङमा आयोजना हुने 13 बेइजिङ सियाङशान फोरममा सहभागी हुने कार्यक्रम तय भएको छ। नेपाली सेनाका अनुसार यस भ्रमणले नेपाल र चीन बीचको आपसी सैनिक सम्बन्धलाई थप विस्तार गर्नुका साथै सैनिक कूटनीति मार्फत नेपालको समग्र परराष्ट्र नीतिलाई टेवा पुर्याउन महत्वपूर्ण योगदान दिने विश्वास लिएको छ। बेइजिङ प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई जंगी अड्डामा नेपाली सेनाको एक टुकड़ीले सम्मान गारद अर्पण गरेको थियो। यमनमा सशस्त्र समूह बीचको संघर्ष चर्किँदै जाँदा मानवीय संकट गहिरिँदै गएको छ। द्वन्द्व चर्किँदा मानिसहरू विस्थापित हुने क्रम बढ़ेको छ। संयुक्त राष्ट्र संघका अनुसार जुलाई महिनामा इरान समर्थित समूह हुथीले साउदी अरेबियाको 9 सैनिक विरूद्ध नाकाबन्दी घोषणा गरे यता मात्रै करिब 76,000 मानिस विस्थापित भइसकेका छन्। पछिल्लो एक सातामा मात्रै विस्थापित मानिसहरूको संख्या करिब 4 गुणाले बढ़ेको राष्ट्रसंघले जनाएको छ। सरकार र समर्थित सेना र इरान समर्थित हुती विद्रोही बीच तीव्र बन्दै गएको भिडन्तका कारण ठूलो संख्यामा मानिस घर छाड्न बाध्य भएका छन्। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले जारी गरेको रिपोर्टमा पनि यमनमा तीव्र रूपमा मानिसहरू विस्थापित भइरहेकोमा चिन्ता व्यक्त गरिएको छ। उता इरान, इराक र टर्कीले मध्य पूर्वमा बढ़दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द फैलिनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराक्षीले हिजो टर्किय र इराकका विदेश मन्त्रीसँग छुट्टा छुट्टै टेलिफोन सम्वाद गरेका थिए। टर्कीका विदेश मन्त्री हाकान संघको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द अन्त्य गर्दै क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिएको समाचार चीनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनैतिक प्रयासलाई अघि बढ़ाउने विषयमा थप छलफल भएको जनाइएको छ। र आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली सार्वजनिक गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आइतबार सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सिंह सँगै रोहित कुमार पौडेल, त्यसै गरी सोमपाल कामी, करण केसी, सन्दीप लामिछानी, आसिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, त्यसै गरी ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। खेल समाचार सँगै अहिलेलाई क्यापिटल समाचार सकियो। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू फेरि एकपटक। भोटेको सिबाडी, हिम पहिरोका कारण आएको तथ्यसहित सर्वा सरकारी प्रतिवेदन सार्वजनिक। बाढ़ीले माथिल्लो लेन्दे खोला क्षेत्रमा 2 नयाँ स्थायी ताल निर्माण। पल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै। मुलुकबाट चाँडै नै दमनकारी, जनविरोधी र अत्याचारी शासकको अन्त्य हुने एमाले अध्यक्ष ओलीको दावी। मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरिसकेको राप्रपा अध्यक्ष लिङदेनको टिप्पणी। सुत्केरी विदा 98 दिनबाट बढ़ाएर 6 महिना पुर्याउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव। घट्दो प्रजनन दर जोगाउन प्रभावकारी नीति आवश्यक रहेको उल्लेख। यमनमा सशस्त्र दम समूह बीचको संघर्ष चर्किँदै जाँदा मानवीय संकट गहिरिँदै 76,000 मानिस विस्थापित। मध्य पूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्किएको आह्वान। र आगामी जापानमा हुने एसियन गेम्सका लागि 15 सदस्यीय टोली क्रिकेट टोली सार्वजनिक। नेपालले अफगानिस्तान र जापानको सामना गर्ने। हवस् त, अहिलेलाई क्यापिटल समाचार सकियो। बिदा हुन्छु।

प्रिभेन्सन इज बेटर देन क्योर. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आग लागेको क्षति न्यूनीकरण

र आगलागीको जोखिमबाट बस्ने कुरा यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम, र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: क्यापिटल FM 92.4 सेन्ट पर्सन टु युज।
3: प्रश्न सटीक, सफा जवाब, एउटा सिधापनको खोज, सीधा कुरा।
4: नमस्कार, कार्यक्रम सिधा कुरामा यहाँलाई हार्दिक स्वागत छ। म विमल थापा। कार्यक्रम सिधा कुरा तपाईँले काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल FM 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, मोरङ गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज, पोखरा सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैपटक सुनिराख्नु भएको यो कार्यक्रम तपाईँले cfmone.com र रेडियो सारङ्गी .com अनि हाम्रा सामाजिक सञ्जालबाट पनि एकैपटक सुन्न सक्नुहुनेछ। कार्यक्रम सिधा कुरामा समसामयिक विषयवस्तुमा केन्द्रित रहेर हामी नियमित रूपमा सम्वाद जोडिँदै आएका छौँ र आजको श्रृङ्खलामा पनि हामी यो पछिल्लो विकसित घटनाक्रमकै बारेमा चर्चा गर्छौँ। सरकारको यो झन्डै 6 अवधिमा विभिन्न कोणबाट चाहिँ टिका टिप्पणीहरू पनि सुरु भएको छ। आन्तरिक हिसाबले स्वयं अहिले सरकारको नेतृत्व गरिरहेको दलहरूभित्र पनि असन्तुष्टि चुलिरहेको जस्तो देखिन्छ र काहीँ न काहीँ चाहिँ सरकार रुमलिरहेको जस्तो पनि देखिन्छ। खास गरी पछिल्लो समयमा जनताले उपभोग्य एउटा वस्तु, खास गरी ग्यास लगायतका अन्य सामग्रीहरूमा पनि केही कृत्रिम अभाव भएको हो अथवा त्यो साँच्चीकै सङ्कट भएको, त्यसलाई व्यवस्थापन गर्न पनि सरकार चुकिरहेको जस्तो देखिन्छ। ग्यासको लाइन दिनहुँ बढिरहेको, त्यसलाई व्यवस्थापन गर्न नसकिरहेको पनि एउटा पक्ष रहेको देखिन्छ भने सँगसँगै यो आपूर्ति व्यवस्थापनलाई सहज बनाउन नसकेको र त्यहाँ चाहिँ कर्मचारी र व्यापारीहरूको एक खालको सिन्डिकेट, एक खालको चाहिँ उहाँहरूको ले सहयोग नगरेको भनेर चाहिँ यस अगाडिका उद्योग मन्त्रीले राजीनामा दिइसके पछाडि अर्का उद्योग मन्त्रीले चाहिँ सतवत खाएको अवस्था छ। अब यो छिटो छिटो मन्त्री परिवर्तन पनि भइरहेको देखिन्छ। सदनमै पनि सत्तापक्षकै सांसदले पनि एउटा कटाक्ष गर्नुभएको छ, मन्त्री फेर्नु यसको चाहिँ विकल्प होइन। अब ग्यास दिन नसकेर मन्त्री फेर्न जाने हो भने चाहिँ यहाँ मन्त्रीको लाइन चाहिँ धेरै हुन्छ, ग्यासको लाइन भन्दा पनि बढी मन्त्रीको लाइन हुन्छ भनेर पनि उहाँले कटाक्ष गरेको जस्तो पनि देखिन्छ। र पछिल्लो समयमा अब एउटा महाविपत्तिको परिस्थिति पनि छ। यो सरकार आइसके पछाडि विभिन्न खालका, खास गरी सरकार नेतृत्वमा आउना साथै अब विश्वव्यापी रूपमा एक खालको तरङ्ग पैदा भयो, विश्वमा एउटा युद्ध भयो जसको कारणले केही क्राइसिसहरू नेपालमा पनि देखा पर्यो। त्यो सँगसँगै अब अहिले फेरि पछिल्लो समयमा 10 एउटा महाविपत्ति हामीले बेहोरिरहेका छौँ, त्यसबाट हामी अझै पनि तम्रिएर अगाडि बढ्न सकिरहेको अवस्था छैन। अब एकातिर सरकारको लागि यो बोझिलो पनि बनेको जस्तो देखिन्छ भने अर्कोतिर अब यही मौकामा चाहिँ प्रतिपक्षहरू आक्रमक देखिन्छ। उनीहरू यति विघ्न आक्रमक देखिन्छन् कि सरकारलाई अहिले नै उहाँले ढाल्न सक्ने अथवा ढाल्नुपर्छ भन्ने मनसायमा पनि प्रतिपक्षी दलहरू लागेको देखिन्छ। विशेष त अझ नेकपा एमाले त व्यापक लागेको देखिन्छ। अब यो पछिल्लो समयमा नेकपा एमाले जुन खालको अभिव्यक्तिहरू दिइरहेको छ, जुन खालको सन्देश प्रवाह गर्न खोजिरहेको छ, अहिले यो सरकारले विपक्षी बेलामा पनि उनीहरूले गरिरहेको कामहरू सबै एआईबाट बनाइरहेको हो, एआईले सृजित गरेको हो भनेर तर्क गरेको पनि देखियो। खास गरी नेकपा एमालेका आधिकारिक नेतृत्वहरूले अहिले नेतृत्व गरिरहेका पूर्व प्रधानमन्त्रीले पनि भनिराख्नु भएको, त्यस्तै अन्य व्यक्तिहरू जो चाहिँ अहिले जिम्मेवार पदमा हुनुहुन्छ, राष्ट्रसभामा रहनुभएकी सदस्य रामकुमारी झाक्रीले पनि त्यसै भन्नुभएको छ। अब यो जति पनि अहिले उहाँले बनाइरहेको यो बाढीबाट प्रभावित भएका राजमार्गहरू रोकिएको ठाउँमा पनि त्यो एआईले निर्मित गरेको हो भनेर भन्नुहुन्छ। अब यो भनिरहेको चाहिँ के हो खास, यो के यो सरकार एआईले टेकिरहेको हो अथवा वास्तविक रूपमा सरकार चाहिँ जनपक्ष काम गरिरहेको छ, उसको बलबुताले भ्यायसम्म गरिरहेको छ, प्रतिपक्षहरू यही बेलामा किन आक्रमक भइरहेछ, यो गजबको एउटा परिदृश्य छ। आज यो विषयमा अलिक बढी केन्द्रित रहन्छौँ। हामीसँग हुनुहुन्छ एकजना स्वतन्त्र विश्लेषक, उहाँ प्राध्यापक पनि हुनुहुन्छ, कानुनको प्राध्यापक अधिवक्ता पनि हुनुहुन्छ उहाँ, डाक्टर ज्ञान बस्ने अहिले हामीसँग हुनुहुन्छ टेलिफोनमा, उहाँसँग सम्वादमा जोड्दैछु। सबैलाई स्वागत छ कार्यक्रम सिधा कुरा।
5: हजुर नमस्कार, थ्याङ्क यू सो मच विमलजी। हजुर भन्नुहोस् न।
4: अब केही पृष्ठभूमि मैले जोडे, तपाईँहरू अब एउटा प्राध्यापनको पेसामा पनि हुनुहुन्छ, तपाईँ कानुनको क्षेत्रमा पनि हुनुहुन्छ, तपाईँ सरस्वती अब यो विशेष मुलुकको समग्र स्थितिको बारेमा व्याख्या विश्लेषण पनि गरिराख्नु भएको देखिन्छ। अहिले पछिल्लो समयमा चाहिँ सरकार यो विशेष त खास गरी यो मा विपत्तिको बेला नराम्ररी चुकेको हो, यो प्रतिपक्षको भाषी मैले ठ्याक्कै तपाईँलाई प्रश्न गरी अहिले चुकिरहेको छ अथवा तपाईँलाई के लाग्छ त्यहाँबाट सुरु?
5: अब यहाँले अघि पृष्ठभूमिमा भने जस्तो अब कतिपय कुराहरू जुन बेसिक निड्सका कुराहरू छन्, अब यो ग्यास सिलिन्डरको कुरा, पेट्रोलदेखि लिएर, अब पेट्रोल त अभाव छैन गएर, ग्यासको कुरा,
4: अन्य खाद्य सामग्रीहरूको अभाव जस्तो, चिनी जस्ता कुराहरू पनि अभाव जस्तो देखिन्छ,
5: चिनीको पनि अलिकति अभावै जस्तो नै अब देखिएको छ। अब ग्यासको त अब चार महिना भइसक्यो यो अब हाकार भएको चाहिँ, किनकि यो ग्यास चाहिँ अब बजारमा अलिकति सर्टेज भएको त चार पाँच महिना भइसक्यो। अब अहिले त अझै अत्यन्तै अब एक्सट्रिम लेभलमा नै पुगेको होइन, अब नजिकको अब जुन जहाँबाट डिलरबाट चाहिँ अब प्राप्त हुनुपर्ने कुरा अब त्यहाँ पनि नभएको र मान्छेले घन्टौँ घन्टा चाहिँ अब लाइन लाग्नुपर्ने देखि लिएर अब कतिपय अरू केही कुराहरू, अब यो अब यस्तो यस्तो कुरामा चाहिँ शिक्षा स्वास्थ्य र अब यस्तो बेसिक निड्सको कुरामा चाहिँ सरकारले अलिकति अब तुष्णता देखाउनु पर्थ्यो। यसमा त एउटा सरकारको ड्युटी पनि हो,
4: यसमा सरकारहरूले नसकेको हो अथवा सरकारकै संयन्त्रहरूले यो सरकारलाई सहयोग गरिरहेको छैन, तपाईँलाई के लाग्छ?
5: अब यो नसकेको भनेर अब सरकारले अब भाग्ने कुरा त हुँदैन होइन,
4: राजीनामा दिनुभयो मन्त्रीले त, मैले सकिनँ, मैले चाहिँ कर्मचारीले नै साथ दिएनन्, मलाई चाहिँ व्यापारीहरूले पनि सहयोग गरेनन्, उनीहरूलाई चाहिँ पाता नकसेसम्म त यो ग्यास सहजै हुँदैन भनेर उहाँले राजीनामा दिइदिनु भयो
5: होइन। अब त्यो एउटा उहाँको त शब्द त अत्यन्तै अब यो स्वागत योग्य शब्द होइन, त्यो यो भर्सन योग्य शब्द हो, पाता कस्ने भन्ने कुरा, मन्त्रीको लेभलले खुट्टा बाँच्नुपर्छ, पाता कस्नुपर्छ भन्ने कुराहरू त्यो लेभलबाट बोल्दाखेरि अलिकति अशोभनीय हुन्छ अघि, अब उहाँले त्यसरी पनि बोल्नुभयो। अब मेरो विचारमा अब यो यो यो अब संयन्त्रले सहयोग गरेन, संयन्त्रलाई चाहिँ परिचालन गर्न सकिएन भनेर सरकारले त भाग्नु हुँदैन, त्यो बोल्नै हुँदैन, त्यो कुरा त सबैलाई चाहिँ कोअर्डिनेट गरेर कोअपरेसन गरेर सरकारले त परिचालन गर्ने हो नि त, त्यो खालको पोलिसी
4: गजबको हो। जस्तो सरकार गठन भएको छ महिना भएको छ, धमाधम मन्त्रीहरू परिवर्तन भएमा थालिरहेछन्, अब सरकारमै रहेका मन्त्रीले चाहिँ यति विघ्न चाहिँ लाचारीपन देखाउँछ भने यो सरकारलाई किन चाहिँ विश्वास गर्ने?
5: अब यो चाहिँ एउटा त्यही हुनाले अब सरकार एउटा मन्त्रीको अथवा एउटा मन्त्रालयको असफल हुनु भनेको त प्रधानमन्त्रीकै असफलता हो होइन, यसको फाइनल चाहिँ अब भनौँ न यसको चाहिँ रेस्पोन्सिबिलिटी त प्रधानमन्त्रीले लिनुपर्छ,
4: प्रधानमन्त्री हो नि होइन,
5: अब प्रधानमन्त्रीले अब मन्त्री आफ्नै व्यक्तिगत कामको लागि उत्तरदायी हुनुपर्छ,
4: एउटा विभागीय क्षेत्र रहला तर त्यो क्षेत्रहरूको प्रभाव त फेरि प्रधानमन्त्रीसँग जोडिन्छ,
5: एउटा मन्त्री असफल हुनु भनेको त प्रधानमन्त्री आफैमा चाहिँ असफल हुनु हो, अन्तिम दायित्व त उहाँले लिनुपर्छ होइन, संविधानले पनि यो कुरा स्पष्ट बोलेको छ। त्यसो हुँदाखेरि अब यस्तो कुराबाट सरकारले भाग्न पाउँदैन, किनकि सरकार अभिभावक हो, सरकारको चाहिँ कानुनी ड्युटी छ, संविधानले पनि स्पष्ट उहाँको ड्युटी चाहिँ त्यो चाहिँ तोकेको कुराहरू छ। अब कुनै पनि संयन्त्रले सहयोग गरेन, कर्मचारी संयन्त्रले सहयोग गरेन अथवा बिजनेस पिपुलहरूले सहयोग गरेन भनेर चाहिँ अब यो एउटा मन्त्री अथवा प्रधानमन्त्रीले भाग्ने कुरा पनि हुँदैन, त्यो एउटा लाचार।
6: यसमा तपाईँहरू जस्तो एउटा अब प्राध्यापक प्रसङ्ग हुन्छ, तपाईँहरू एउटा विश्लेषक पनि हिसाबले हेर्दाखेरि यो चाहिँ मन्त्रीले भने जस्तै गरी कर्मचारी प्रशासनले र अहिले खास गरी उद्योगीहरू र विशेष त यो ग्यासको सन्दर्भ कुरा उहाँले जोड्नु भएको देखिन्छ, यो उहाँले भने जस्तै यो यो जन्जाल त्यस्तै हो, खास उहाँले सवर्नै नखोजिरहेको हो त्यस्तो देखिन्छ, त्यस्तो लाग्छ
5: तपाईँलाई? अब त्यो पनि अब केही हदसम्म हुन सक्छ,
6: सरकारले नै थाप्न नसक्ने गरी नै यिनीहरूले मतलब उहाँहरूले असहयोग गरिदिएको अवस्था हो त भने
5: अब त्यति साह्रो पनि होइन होला,
6: किनभने चाहे भनेदेखि उहाँलाई त समन्वय गर्न सक्थ्यो होला, यदि गलतै गरेको छ भने कानुनी कार दायरामा ल्याउन सक्नुहुन्थ्यो होला।
5: अब मलाई अब त्यस्तो लाग्दैन, किन भन्दाखेरि अब सहयोग पनि कतै न कतै एउटा चाहिँ कोअर्डिनेसन कोअपरेसन र एउटा समन्वयको चाहिँ अब केही कुराहरूमा तलमाथि चाहिँ भएको हुन सक्छ होइन, सरकारले अब यो समन्वय गर्ने कुरामा अब डिलरसँग समन्वय गर्नु पर्यो, बिजनेस पिपलसँग गर्नु पर्यो, सबै कुराहरू छन्। सरकार भनेको त अब यो यो मन्त्री र चाहिँ मन्त्रालय मात्रै होइन नि त होइन, त्यसमा चाहिँ तलदेखि माथिसम्मको सरकार भयो भने लोकल लेभलमा छ, अब अब प्रान्तमा छ, हाम्रो चाहिँ अब प्रदेश सभाको कुरा भयो, स्थानीय निकायको कुरा भयो, सँगसँगै अब बिजनेस पिपुल डिलर विभिन्न सङ्घ संस्था सबै मिलेर अब सरकार बन्ने हो। त्यसो हुँदा कतिपय अवस्थामा त्यहाँ चाहिँ कोअपरेसन कोअर्डिनेसनको चाहिँ अब पक्कै पनि अभाव होला, तर मन्त्रीले नै भने जस्तो अब कसैले सहयोग गरेन, त्यसो हुँदाखेरि पाक्नुपर्छ, पाता नकसम्म यो सिलिन्डर ग्यास चाहिँ अब यो चाहिँ पूर्ति गर्न सकिँदैन भन्ने किसिमको उहाँले कुरा गर्नुभयो। अब यो पनि एक किसिमको अब केही न केही त केही हदसम्म त सत्य होला होइन, तर अब
6: उहाँले भनेको जस्तो पूर्ण रूपमा सत्य नहुनु सक्छ, फेरि त्यो यदि सत्य छ भने पनि भत्काउने दायित्व पनि त उहाँकै हो नि, यदि त्यो सत्य नै हो भने पनि त्यो भत्काउने दायित्व उहाँको होइन, पञ्चिनी
5: यो त पूर्ण रूपमा अब सरकारको चाहिँ अब जिम्मेवारीभित्र पर्छ, सरकारले भाग्न मिल्दैन, सरकार अभिभावक हो र यो बेसिक निड्सको कुरामा सरकारले सधैँ केयरफुल हुन पर्थ्यो। अब सुरुबाटै हामीले यसरी मैले यसरी बोल्दै पनि आएको छ, अब यो शिक्षा स्वास्थ्यका कुराहरूमा सरकार अब धेरै कुराहरूमा चुकेको चाहिँ पक्कै पनि हो।
6: अब ठ्याक्कै अब अर्को पनि सन्दर्भ जोडिहाल्नु, जस्तो अब एकजना महिला जो सुत्केरी हुने महिलाको सन्दर्भ पनि उठ्यो, जुन स्वास्थ्यको कुरा तपाईँले अघि जोड्दै हुनुहुन्छ शिक्षा संसार। अब यो यस्तो खालको घटनाहरू आउँदाखेरि यो सरकारले तत्काल रेस्पोन्स गर्नु पर्दैन भने, अहिले सरकारी अस्पतालमै अब यस्तो खालको व्यवहार हुन्छ जहाँ चाहिँ एउटा न्यूनतम शुल्क तिर्न नसकेको सुत्केरीलाई अस्पतालमा पुगेको सुत्केरीलाई अस्पतालबाट निकालिन्छ, उसले उसले सार्वजनिक ठाउँमै चाहिँ बच्चा चाहिँ यसलाई नवजात शिशुलाई जन्म दिन्छन् अनि यो चाहिँ भाइरल बाहिर आउँछ, सार्वजनिक हुन्छ, सरकारले चाहिँ के रेस्पोन्स गर्यो त त्यस पछाडि?
5: अब यो त यो अब घोर अब यो अमानवीय हो होइन, यसको अब
6: कारवाही गर्नु पर्दैन, त्यो सम्म दोषी
5: अब यो त यो जुन मैले पनि हेरेँ, भिडियो पनि हेरेँ, भिडियो फुटेज र अब फोटोहरू मैले हेरेँ, एउटा महिलाले अब सडकमै चिसो सडकमै राति चाहिँ अब अँध्यारोमा चाहिँ अब सुत्केरी अब त्यो बनेको कुराहरू त्यो आयो सबैको, एकदमै यो अब यो सोच्न पनि नसकिने हृदय यो विदारक एउटा यो सिचुएसन हो त्यो चाहिँ होइन। अब यसमा त अब हाम्रो अब यो राज्य सत्ता अब पूर्ण रूपमा चाहिँ कतै असफल त हुँदै छैन, हामी कता जाँदैछौँ, हाम्रो समाज कता जाँदैछ, हाम्रो पोलिसी के हो होइन, यो त अब मोरालिटीको कुरा पनि हो र संवैधानिक अब संवैधानिक हकको पनि अब यो त घोर अब बर्खिलाफका कुराहरू छन्। अब तिर्न होइन अब गरिबलाई चाहिँ अब सितैमा चाहिँ निशुल्क चाहिँ उपचारका कुराहरूदेखि लिएर सबै कुराहरू अब यो अहिलेको सरकार हिजो चुनावी घोषणा पत्रमा पनि त्यो कुराहरू छँदैछ, मैले पनि हेरेको छ।
6: घोषणा पत्रमा नभए पनि एउटा मानवीयताको हिसाबले पनि अस्पताल प्रशासनले कुनै बिरामी त्यहाँ आउँछ भने उसलाई चाहिँ एडमिट गर्न अथवा उसलाई इमर्जेन्सी सेवा दिनुको सट्टा पैसा छैन भनेर निकाल्ने अथवा त्यहाँबाट चाहिँ उसले त्यहाँ एडमिट गर्दैन भनेपछि हाम्रो त्यो मेन्टालिटी के छ? त्यो त्यो संयन्त्रको भने आर्थिक पाटो त अर्को पाटो होला, त्यो जुटाउने कुरा होला त्यो अर्को पाटो होला, त्यो बेसिक कुरामा थियो भने त्यो कुरामा पनि अस्पताल प्रशासन कति संवेदनशील हुँदो रहेछ भन्ने एउटा सङ्केत होइन भने
5: यो त एउटा भयानक परिस्थिति हो। त्यही हुनाले अघि मैले भने कि हाम्रो समाज हामी कता जाँदैछौँ, मोरालिटी खै, मानवता भन्ने कुरा के हो होइन, त्यो त्यसबाट हामी डिभिएट हुँदै चाहिँ अब यो बडो अप्ठ्यारो परिस्थितिमा चाहिँ हामी हाम्रो समाज चाहिँ पुगेको हो कि होइन, यो एउटा यसले ठुलो अब गम्भीर एउटा हाम्रो हाम्रो चाहिँ अब यो प्रश्न उठाएको छ, हाम्रो जुन चेतको हाम्रो चेतनाको कुरा समेत हो त्यो, एउटा हाम्रो चाहिँ सामाजिक चेतना राजनीतिक चेतनाको कुरा मानवताको कुरा समेत हो। अब संविधान कानुन र आर्थिक पाटो अर्को हुँदा हुँदै पनि हाम्रो मानवता चाहिँ मरिसकेको हो कि त्यो के हो भन्ने खालको चाहिँ एउटा प्रश्न उठाएको छ, र यस्तो अवस्थामा राज्य सत्ता कहाँ छ भन्ने प्रश्न पनि हो, सरकार कहाँ छ, सरकारको पोलिसी के हो, संवैधानिक हकको अर्थ के हो, होइन अन्त त्यो अब यो यस्तो कुराको मात्र यो सिग्नेसका कुरामा त संविधानले पनि स्पष्ट चाहिँ व्यवस्था गरेको छ, स्वास्थ्यको अधिकार छ, शिक्षाको अधिकार दिएको छ, आवासको अधिकारहरू स्पष्टसँगले संविधानमा प्रोभाइड गरेको छ, राज्य सत्ता अभिभावकको भनेको छ, उसले चाहिँ कसैले पनि भोकै मर्न नपरोस्, एउटा चाहिँ सिटामोल खानु नपाएर मान्छेले चाहिँ मर्न नपरोस्, सडकमै चाहिँ अब सुत्केर एउटा आमा बन्ने एउटा त्यो जुन देख्यो नि, अब यो त हरेक कोणबाट यो चाहिँ गलत छ, नैतिक कानुनी दृष्टिकोणबाट, होइन, र त्यसो हुँदा यसमा गम्भीर बहसहरू चाहिँ अब लानुपर्छ र राज्य सत्ताले अब छुट्टै खालको पोलिसीहरू ल्याउनु पर्छ, नियमहरू बनाउनु पर्यो, अब संस्थाहरूलाई चाहिँ झकझकाउनु पर्यो यो के हो भन्ने कुरा, होइन, यसमा त अब जिम्मेवारी त राज्य सत्ताले नै लिनु पर्छ।
6: अब यो जस्तो यो अब अहिले खास गरी यो विपदको बेलामा सरकारको काम कारबाही प्रति चाहिँ खास गरी अब प्रमुख प्रतिपक्षी दलले आलोचनात्मक ढङ्गले उसले रचनात्मक ढङ्गले नै टिप्पणी गरेको सुझावहरू दिएको जस्तो देखिन्छ। अब अर्को प्रतिपक्षी दल खास गरी नेकपा एमाले चाहिँ ऊ चाहिँ उग्र भएर उसले टिप्पणी गरेको जस्तो देखिन्छ। तपाईँलाई खास गरी नेकपा एमालेको मात्रै टिप्पणीहरू हेर्ने हो भने कस्तो लाग्छ? उहाँहरू पूर्वाग्रही हुनुहुन्छ अथवा उहाँको रचनात्मक नै छ उहाँको प्रतिपक्षी
5: भूमिका? सुरुबाटै उहाँहरू अब एकदमै यो सरकारको विरुद्धमा एग्रेसिभ नै अब हुनुभयो, होइन, अब यो उहाँहरूले आफ्नो मेन्टालिटी पनि अब चेन्ज गर्नुभयो, होइन, अब ओलिभाले आफ्नो जुन एउटा स्ट्यान्ड सुरुमा लिनुभयो सुरुबाटै उहाँको पोजिसन अब कहिले पनि अब चेन्ज नभएको, आत्मसमीक्षाको बाटोमा पनि एमाले नलागेको, होइन,
6: र आन्तरिक हिसाबले त छँदैछ आत्मसमीक्षाको, मैले अलिकता जस्तो यो पछिल्लो सबैमा उहाँहरूको दुईवटा टिप्पणीहरू मलाई गजबको लागिरहेको छ। जस्तो यो विपदको बेलामा उहाँहरूले अब उहाँले त सन्तुष्ट भएर त उहाँले तारिफ त केही पनि गर्नु भएको छैन, त्यो एउटा पाठ भयो उहाँको कुरा भयो। उहाँले यसो भनिदिनु भयो जस्तो यो अहिले बनिरहेको त्रिशुलीको ब्रिज चाहिँ जुन एउटा बनेको छ भ्याली ब्रिज, एउटा अस्थायी रूपमा बनेको एउटा ब्रिज छ, त्यो ब्रिज पनि उहाँले एआईले बनाइदिएको हो र यो कृष्ण भीरको अहिले यो ट्र्याक खोल्ने काम पनि सब एआईले बनाएको हो भन्नुहुन्छ। यो भने के हो, यो एआईले बन्दो रहेछ भने यस्तो यो सबै?
5: अब यो त अब यो अत्यन्तै गलत हो त्यो,
6: किनकि जस्तो बुझेर गर्नु भएको हो कि अथवा नबुझेर गर्नु भएको हो कि अथवा उडाइरहनु भएको हो कि आफै उडिरहनु भएको हो कि के हो यो?
5: अब एमाले जस्तो एउटा रेस्पोन्सिबल एउटा पुरानो अब 35 वर्ष यो मुलुकमा शासन गरेको दलले अब त्यो खालको एउटा धारणा आउनु अब गलत हो। किन भन्दाखेरि त्यो ब्रिज पनि बनेकै हो, त्यो बेली ब्रिज पनि अब फ्याक्चुअल रूपमा बनेकै हो, अब त्यो बाटो चाहिँ अब ट्र्याक खोल्ने काम पनि फ्याक्चुअल रूपमै भएकै हो, होइन, त्यो त अब तथ्यगत रूपमै मान्छेहरू पुगेर सबै प्रचार प्रसार भइसकेको अब त्यो निर्णय नै भएर चाहिँ आएको कुरा, होइन, मान्छे त्यही पुगेरै आएको छन् सबै कुराहरू छ। अब त्यसो हुँदा अब त्यो एउटा अब भ्रम हो, अब जुन अब एमाले अब यसरी चाहिँ त्यो कुरा हो भने त्यो अत्यन्तै गलत हो त्यो।
6: अब होइन, आधिकारिक आएको टिप्पणी नै भयो, अब पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इन्क्वायर गर्नुभयो, राष्ट्रिय सभामा चाहिँ रामकुमारी झाँक्री अहिले जुन सभासद हुनुहुन्छ एमालेको उहाँले त्यही भन्नुभयो। अब हुँदाहुँदा अर्को एमालेका नेताले के भनिदिनु भयो भने यो चाहिँ सबै हेलिकप्टरबाट आएको हो, यो नट बोल्ट कस्ने काम मात्रै सेनाले गरायो, राज्यले केही पनि गरायो होइन
5: अब जसले गरे पनि अब त्यो एउटा इमर्जेन्सी एउटा जुन अब एड्रेस थियो त्यो होइन, अब त्यो राज्य सरकारकैले नै अब त्यो गर्यो, त्यो फ्याक्ट हो, बनेको छ, होइन, अब त्यसमा अब त्यो खालको भ्रमहरू र त्यसलाई अब राजनीति गर्नु हुँदैन थियो, अब त्यसलाई गलत भन्नुपर्छ। अब एमाले जसरी बोलेको छ, एमालेको केही अब नेता नेतृत्व अब नेत्रीहरूले जुन अब बोलेको कुरा यहाँले गर्नुभयो, अब त्यो हो भने एक किसिमको गलत हो। र त्यो अब
6: अहिले पछिल्लो समयमा यो प्रविधिको कुरामा चाहिँ एमाले अति सशङ्कित, अति झस्किएको जस्तो हरेक कुरामा जे कुरा पनि एआईले गरेको मात्रै भन्ने यो बेला पनि आएछ जस्तो नि देखिन्छ। त्यसो भए उहाँले बोलिरहेको पनि अब पछि यो भ्रम भयो भन्ने चाहिँ फेरि यो एआईले बोलेको भन्नु बेर पनि छैन है। त्यसो भए त्यसरी
5: त्यही हुनाले उहाँहरूले अब हरेक कुरालाई अहिले अब त्यसरी नै अब बोलिरहनु भएको छ, त्यही हुनाले आत्मसमीक्षा गर्नु भएन। अहिले अहिलेको चेन्ज एउटा चाहिँ परिस्थितिलाई उहाँहरूले अब एडप्ट गरेर अगाडि बढ्दाखेरि राम्रो हुन्थ्यो, होइन, अब उहाँहरू त्यसमा चाहिँ अब आफूलाई आत्मसमीक्षा गरेर अलिकति चेन्ज एउटा यो सर्कमस्टान्सेसले एडप्ट गरेर अब अगाडि नबढेको जस्तो देखिन्छ। र यो
6: एमाले पार्टीको लागि कतिको चाहिँ अब भोलिको दिनमा यसले सकारात्मक प्रभाव पार्ला तपाईँलाई के लाग्छ?
5: यो त अत्यन्तै उहाँहरूको यो त कसैको लागि पनि यो त फाइदा गरेन, किनकि अब सत्य तथ्य के हो भन्ने कुरा त अहिले मान्छेले हेरिरहेको हुन्छ। होइन अब दुनियाँ त्यहाँ मान्छे पुगेका छन्, फिल्डमा पुगेर चाहिँ अध्ययन गरेर आएका मान्छेहरू छन्, सबै कुराहरू छ, सामाजिक सञ्जालले अब सबै कुराहरू सबै तथ्य नि अब त्यो बाहिरले अब ल्याउँछ ल्याएको छ, सबै कुराहरू छ नि त। त्यसो हुँदाखेरि यसले त उहाँहरूलाई मात्रै होइन कि अब सबैलाई, यो त राष्ट्र यो सबै समाज नै त्यसले चाहिँ अब कसरी राम्रो गर्छ र पार्टी सिङ्गो पार्टी र बोल्ने नेता नेतृत्व असर पुग्ने नै हो र यसले यो यो भ्रमको खेतीले त कसैले पनि माथि पुर्याउँदैन। त्यसो हुँदा त अब यस्तो उमा चाहिँ हामीले चाहिँ अब बन्द गर्नुपर्छ, सत्य तथ्य के हो त्यसले बाहिर ल्याउनुपर्छ, भ्रमको खेती बन्द गर्नुपर्छ र एमाले जस्तो एउटा चाहिँ भनौँ न अब यो एउटा पुरानो एउटा ऐतिहासिक एउटा विरासत बोकेको पार्टीले नेता नेतृत्व अब जुन जुन एउटा बिहेभियर व्यवहार अब पुरा आएको छ अब त्यो त भर्सन योग्य छ र यसले अत्यन्तै अब यसले प्रतिस्पर्धा हुन्छ पार्टीलाई पनि, यसले लङ टर्ममा त कसरी राम्रो गर्छ र
6: अब स्वयं एमाले भरै पनि अब एउटा रूपान्तरणको सन्दर्भमा अहिले अब आज पनि छलफल छ, हिजो पनि भइरहेको छ, दुईवटा कितामा चाहिँ त्यहाँ चाहिँ प्रतिवेदनहरू पेश भएको छ, खास गरी अहिलेको वर्तमान अध्यक्षको बहिर्गमनको सन्दर्भ र अर्को चाहिँ गुहारलाई बहिर्गमन गर्नुहुन्न भन्ने खालका दुईवटा छोटाछोटि त्यहाँ प्रतिवेदन पनि पेश भएको र त्यो निकोल त्यो निकास ननिक्लेको हुनाले उहाँहरू हिजो रातिदेखि रिसोर्टमा बसेर छलफल गरिराख्नु भएको परिस्थिति पनि छ। तपाईँलाई के लाग्छ अब नेकपा एमाले रूपान्तरित हुन सक्छ या पुरानै ढर्राबाट चल्छ नेकपा एमाले?
5: अब यो अब यतिको समयसम्म भइसक्यो होइन, अब यो परिवर्तन भएको एक वर्ष पुरा भयो अहिले, अझ बेसी भइसक्यो, अब नयाँ सत्ता गर्नु नयाँ नयाँ समीकरण सबै कुरा आएर एउटा राष्ट्र चाहिँ अगाडि बढिसक्यो, छुट्टै राजनीतिक कोर्समा चाहिँ अगाडि बढिसकेको अवस्था हो। अब अहिले पनि उहाँहरू नेतृत्वकै उमा के अब फाइट गरिरहनु भएको छ होइन, अब मेरो विचारमा त अब सबैभन्दा राम्रो कुरा त नयाँ पुस्ताले नै लिनुपर्छ, चेन्ज हुनुपर्छ। एमालेका 15-20 जना 30 जना एमाले मात्रै होइन, कङ्ग्रेस एमाले माओवादी जति पनि अब पुरानो दलहरू छन् उहाँहरूका अब ती पुराना चाहिँ अब नेता नेतृत्व होइन चाहिँ भनौँ न 50 सालदेखि राजनीति गर्दै आएका अहिलेसम्म 35 वर्ष शासन चलाएका सम्पूर्ण शासकहरूले त्यो अभिभावकको रूपमा चाहिँ विदाई भएर अभिभावकको रूपमा चाहिँ एउटा कुना बस्दा फेर्ने राम्रो हुन्छ होइन। अब जुन जुन अहिले एमालेमा अहिले पनि अब ओलीवालाई कन्टिन्यू गर्ने कि अरू नयाँ नेतृत्व थाल्ने भन्ने कुरा अब यो बसहरू चलेको मथापति भएको त अब यत्रो वर्ष समय भइसक्यो होइन, अब उहाँहरू यसैमा अल्मलिनु भएको छ। त्यसो हुँदा सबैभन्दा राम्रो त अब ओलीवाले आफै अब स्वैच्छिक रूपमा होइन त्यो विदाई भएर चाहिँ अब नयाँ पुस्तालाई त्यो आफ्नो चाहिँ भएको त्यो पार्टीभित्रको सत्ता हस्तान्तरण गर्दाखेरि अब सुनमा सुगन्ध हुन्थ्यो।
6: यसले के फरक पार्न सक्छ भोलिका दिनमा, अब विशेष त अब अब आउँदै गरेको स्थानीय तह प्रदेश तहको निर्वाचनमा नेकपा एमालेमा चाहिँ वर्तमान नेतृत्व खास गरी केपी शर्मा ओली नेतृत्वमा रहँदै गर्दा र उहाँ चाहिँ बहिर्गमन हुँदा त्यसले के तात्व भिन्नता ल्याउन सक्छ नेकपा एमालेमा?
5: अब उहाँ अब त्यत्रो अब आरोपहरू लागेको मान्छे, भदौ 24 गतेको पोहोरको अब जुन अब जुन कहानी अब क्रेस नै छ नेपाली जनताको माइन्डमा होइन, अब सिङ्गर अब जे छ बालोटारै छाडेर चाहिँ अब भाग्नु पर्ने अवस्थाहरूदेखि लिएर सारा अब त्यो विध्वंस भएको कुराहरू छन् उहाँहरूकै कारणले नै अब त्यो अवस्था आएको भन्ने कुरा पनि स्पष्ट छ होइन। अब यसले त अब असर पुग्छ किनकि अब अहिले नै पनि अब त्यत्रो अब 35 वर्ष शासन गरेको त्यो दल अब त्यो अवस्थामा पुगेको अवस्था छ र अब यो केही अब अहिलेकै नेतृत्वलाई निरन्तर दिने हो भने त भविष्य बाटोमा झनै अब पार्टी चाहिँ अब सुक्दै जाने होइन, अझ चाहिँ अब कमजोर अवस्था चाहिँ अवस्थामा चाहिँ पुग्ने, पार्टीभित्रै पनि ठुला ठुला अहिले गुटबन्दीहरू छन्, मुख्य कुरा त्यही त हो नि होइन, अब एउटा ठुलो समूहले ओलीवालाई विदाई गर्नुपर्छ भन्ने लागेको छ, अर्को समूह यही ओलीवा नै ठिक भनेर चाहिँ लागेको अवस्था, अब यसले त पार्टी झनै गुटबन्दी बढाउनेदेखि लिएर अब यो शक्ति सङ्घर्ष पार्टीभित्रको चाहिँ आन्तरिक सङ्घर्ष झनै बढ्दै जाने र यसले झनै यो पार्टीभित्र चाहिँ डिभिजन ल्याउने तलदेखि माथिसम्म अब हो, त्यो भइसकेपछि त अब निर्वाचन परिणाम पनि अत्यन्त कमजोर हुने चाहिँ त्यो त्यतिकै छँदै छ नि, त्यो स्पष्ट छ नि होइन। त्यसो हुँदा नयाँ नेतृत्वसहित अब नयाँ भिजनसहित कङ्ग्रेस पनि एमाले माओवादी होइन सबैले चाहिँ अब पुराना दलहरूले त्यसरी चाहिँ अब अगाडि बढो भने यसले अब राष्ट्रलाई पनि फाइदा गर्छ, पार्टीलाई पनि फाइदा हुन्छ होइन, एउटा नयाँ सिराबाट अगाडि बढ्छ, राजनीतिक दलहरू अब लोकतन्त्रको लागि अत्यन्त आवश्यक हुन्छ, उनलाई बचाएर राख्नुपर्छ, सबै अब राष्ट्रिय हेरिटेज नै हो राजनीतिक दलहरू भनेको, तर उहाँहरूले पनि आत्मसमीक्षा गरेर नयाँ नेतृत्व नयाँ भिजनसहित चाहिँ अगाडि बढ्नुपर्ने चाहिँ अवस्था छ होइन। अब एमालेमा पनि अब त्यो हो भने अब राम्रो हुन्छ, त्यसरी कङ्ग्रेसमा अब गगन थापाहरूले एउटा चाहिँ अभ्यास गर्नुभयो प्रयास आत गर्नुभयो होइन, अहिले अगाडि बढेकै अवस्था छ नि त, अब जेएनपी आन्दोलन लगतै पछाडि एउटा विशेष अधिवेशन ल्याएर अगाडि बढो त्यसले एउटा वे अफ दिएको छ नि त,
6: अब टुङ्गोमा त लागिसकेको परिस्थिति त अझै पनि छैन नि, देखिन्छ नि, किनभने एउटा वर्गले पुरानो नेतृत्वले छोडिहाल्ने जस्तो पनि देखिँदैन, उहाँहरू अब अगाडि बढ्नु सकिरहेको परिस्थिति पनि छैन। यो निर्वाचनसम्म अब आउने निर्वाचनसम्म यी दुवै दलहरूले एउटा यो विकास देला, तपाईँलाई कस्तो लाग्छ?
5: होइन, उहाँहरूले अब निकास दिनै पर्छ, किन भन्दाखेरि एउटा नयाँ सिराबाट नयाँ भिजन सहित छैन अहिलेको यो चेन्ज, एउटा चाहिँ पोलिटिकल जुन सर्कमस्टान्सेस कोर्स छ नेपालको, अब त्यसैको आधारमा चाहिँ अब दलहरूले पनि चेन्ज हुनुपर्छ। दल भनेको कुनै एउटा व्यक्ति विशेषको चाहिँ अब हितसेवा पनि होइन, समग्रमा दल भनेको पनि राष्ट्र नै हो होइन। त्यसो हुँदाखेरि उहाँहरूले अब चेन्ज भएर त्यो बुझ्नु पर्यो, नेतृत्वले पनि यो कुरा बुझ्नु पर्यो, सँगसँगै अब पार्टीभित्रको चाहिँ अब लाखौँ अब कार्यकर्ता तलदेखि माथि सबैले बुझ्नु पर्यो होइन, र हो त्यो गर्दाखेरि चाहिँ अब फाइदा हुन्छ भन्ने चाहिँ मलाई, सबैलाई फाइदा हुन्छ त्यो गर्दाखेरि।
6: हजुर सर, मेरो निर्धारित समय सकिएको छ, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, महत्त्वपूर्ण विचार धेरै धेरै धन्यवाद।
5: नमस्कार,
6: थ्यो एकजना राजनीतिक विश्लेषक, अधिवक्ता, प्राध्यापक पनि हुनुहुन्छ, कानुनका प्राध्यापक पनि हुनुहुन्छ, डाक्टर ज्ञान बस्नेत। हामीले यो पछिल्लो विकसित घटनाक्रम, सरकारले गरिरहेका गतिविधिहरूप्रति किन असन्तुष्टि बढिरहेको छ, सरकार कहाँ हराइरहेको छ, किन यति विघ्न हुरुमलिएको छ सरकार, जनताका आधारभूत पक्षहरूमा आधारभूत अधिकारहरूलाई पनि उसले निर्वाध रूपमा उपभोग गर्न दिइरहेको जस्तो देखिँदैन, अथवा नसकिरहेको जस्तो देखिन्छ। कतिपय जनताका आधारभूत मागहरूलाई सम्बोधन गर्न नसक्ने हो भने यो झन्डै दुई तिहाई नजिकको सरकार प्रतिको जुन विश्वासको ग्राफ छ, त्यो ग्राफ बिस्तारै कमजोर हुँदै जान सक्ने स्पष्ट संकेत पनि देखिएको छ। यो बीचमा प्रतिपक्षहरूले फेरि यति भिन्न चाहिँ आक्रामक भएर लागिरहेको जस्तो देखिन्छ, महाविपत्तिका सन्दर्भमा पनि उहाँहरू आक्रामक भएर टिका टिप्पणी गरिरहेको जस्तो देखिन्छ। यसले के संकेत गर्छ? त्यति मात्रै होइन, अब कूटनीतिक तौरमा पनि नेपालको सन्दर्भमा विभिन्न खालका यो सरकारको बारेमा टिका टिप्पणी भएको जस्तो देखिन्छ। खास गरी अब भारतमा एउटा ब्रिक्स सम्मेलन भइरहेको छ, यो मूलत एउटा महाशक्ति राष्ट्रहरूको एउटा सम्मेलन हुँदै गर्दाखेरि त्यसको एउटा कुनै न कुनै ढङ्गले चाहिँ नेपालको पनि त्यहाँ प्रतिनिधित्व हुनु पर्दथ्यो, त्यहाँ नेपालले पनि त्यसबाट चाहिँ केही न केही लाभ लिनु पर्दथ्यो भन्ने एउटा कूटनीतिक तौरमा उठिरहेको बेलामा नेपालले त्यसलाई चासो नदिएको, अथवा यो ब्रिक्स सम्मेलनकै आयोजक राष्ट्रहरूले नेपालको विषयलाई चाहिँ खासै अनदेखा गरिदिएको हो। हामी कूटनीतिक ढङ्गले यस्ता फोरमहरूमा आफ्ना कुराहरू कुनै न कुनै ढङ्गले त्यहाँ प्रवेश गराउन कहाँ छुकिरहेका छौँ, यो विषय पनि अहिले उठिरहेको छ। कूटनीतिक तहमा यो विषय उठिरहेका बेलामा आजको श्रृङ्खलामा हामीले यिनै विषयवस्तुमा बढी केन्द्रित रह्यौँ। हामीसँग हुनुहुन्थ्यो एकजना राजनीतिक विश्लेषक, प्राध्यापक डाक्टर ज्ञान बस्नेत। आजको सिधा कुरा यति, सिधा कुराबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: कृषि उब्जनी बढाउने होडमा बाली नालीमा विषादी छर्ने काम नगरौं, यसको रासायनिक असरले हाम्रो माटोको उर्वरा क्षमतामा कमी आउन सक्छ, स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
8: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
9: Time check.
10: It's 7 p.m.
9: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Percentios.
1: मित्रता सद्भाव र संस्कृतिको पुल कार्यक्रम हिमाल वारी पारी क्यापिटल मिडिया ग्रुपको विशेष प्रस्तुति कार्यक्रम हिमाल वारी पारी।

नमस्कार, हिमाल वारिपारीमा यहाँलाई स्वागत छ। म प्रस्तोता मीरा साउद। कार्यक्रम हिमाल वारिपारी तपाईँ काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै सीएफएम अनियो .com तथा रेडियो सारङ्गी .com मार्फत पनि हिमाल वारिपारी सुन्न सकिन्छ। श्रोता, कार्यक्रम हिमाल वारिपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा चर्चा गर्छौं। कार्यक्रममा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्ध, एक अर्का देशका पारस्परिक मित्रता र नेपाल चीन बीचको आर्थिक, सामाजिक, सांस्कृतिक, भाषा र चीन झल्काउने विविध सामग्री पनि प्रस्तुत गर्छौं। श्रोता, आजको कार्यक्रममा नेपाल चीन बीचका विभिन्न गतिविधिका साथै चीनलाई चिनाउने एक वृहत परिचय र चिनिया भाषाको गीत रहनेछ। यसका साथै आजको कार्यक्रममा जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू जोखिमबारे भूगर्भशास्त्रविद डाक्टर उपेन्द्र बरालसँगको संवाद पनि प्रस्तुत गर्नेछौं।

सभ्यता नेपाल र चीन बीचको सम्बन्ध भौगोलिक मात्रै होइन, यो ऐतिहासिक रूपमा पनि अनन्त लामो छ। नेपाल र चीनको सम्बन्ध अभिन्न पारस्परिक रूपमा अघि बढ़िरहेको छ। चीनले आर्थिक समृद्धिमा गरेका महत्वपूर्ण उपलब्धिहरू, चीनका भोगाई तथा त्यसबाट नेपालले लिन सक्ने लाभहरू प्रचुर मात्रामा छन्। एउटा छिमेकी राष्ट्र मात्र होइन, चीनले आफैमा गरेको प्रविधिको लाभ नेपालले लिन सक्छ। यो सँगै चीनले नेपालको विकासमा महत्वपूर्ण योगदान पनि गर्दै आएको छ। अबको क्रममा नेपाल चीन सम्बन्धी समाचार गतिविधि।

0: प्रधान सेनापति अशोक राज सिग्देल चीनको साताव्यापी औपचारिक भ्रमणका लागि आइतबार बेजिङ प्रस्थान गर्नुभएको छ। चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर 13-19 हुने यस भ्रमणका क्रममा सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ स्याङसान फोरममा समेत सहभागी हुने कार्यक्रम रहेको छ। नेपाली सेनाका अनुसार यस भ्रमणले नेपाल र चीन बीचको आपसी सैनिक सम्बन्धलाई थप विस्तार गर्नुका साथै सैनिक कूटनीति मार्फत नेपालको समग्र परराष्ट्र नीतिलाई टेवा पुर्याउन महत्वपूर्ण योगदान हुने विश्वास गरिएको छ। बेजिङ प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। त्यसपछि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले विदाय गर्नुभएको छ। प्रधान सेनापतिको भ्रमण अवधिभर उहाँको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुनेछ। प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डीपी10 रसुवाको लेन्दी खोलाबाट भोटेकोशी नदीमा आएको हिमनदीको स्वतन्त्र बहुविषयगत वैज्ञानिक तथा फोरेन्सिक अनुसन्धान गर्न नेपालसँग आग्रह गरेको छ। डीपी नेट नेपालले बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको शीघ्र पुनर्लाभ पुनर्स्थापना तथा सुरक्षित पुनर्वासलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। डिफिनेट नेपालका अध्यक्ष डाक्टर वसन्त राज अधिकारीले हिमाली क्षेत्रमा बढ़दो जलवायुजन्य जोखिमको गम्भीर संकेत रहेकाले लेन्दी खोलाको सिरानमा ठूलो परिणाममा हिउँ बरफ तथा चट्टान सहितको पहिरोबाट हिमबाड़ी उत्पन्न भएको बताउनु भएको छ। उहाँले भन्नुभयो, हिमाली क्षेत्रमा तापक्रम वृद्धिसँगै हिमताल पग्लिने जस्ता जोखिम बढ़िरहेको छ। अहिले आएको बाढ़ीबाट प्रभावित क्षेत्रको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित हुनुहुँदैन। वहाँका अनुसार पुनर्लाभ तथा पुननिर्माणका सबै चरणमा प्रभावित नागरिकको मानवीय मर्यादा, सुरक्षा, जीविकोपार्जन, मनोसामाजिक कल्याण र दीर्घकालीन सुरक्षालाई सुनिश्चित गर्न आवश्यक छ। खास गरी पुनर्वास वैज्ञानिक जोखिम मूल्याङ्कन, जोखिम संवेदनशील भू उपयोग योजना, जीविकोपार्जनको निरन्तरता र आधारभूत सेवामा पहुँचका आधारमा हुनुपर्ने तथा पुनर्वास क्षेत्रमा बसोबास गर्ने प्रभावित परिवारलाई जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने व्यवस्था गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। यसै गरी विपद प्रभावित घर परिवारको विस्तृत र वर्गीकृत तथ्याङ्क प्रणाली स्थापना गरी तथ्याङ्कमा लिङ्ग, उमेर, अपाङ्गता, सामाजिक आर्थिक अवस्था लगायतका विवरण समेट्नुपर्ने र प्रभावितको नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका कागजात हराएको वा नष्ट भएको अवस्थामा शीघ्र पुनप्राप्तिको व्यवस्था गर्नुपर्ने डाक्टर अधिकारीले बताउनुभयो। विशेष गरी नेपाल, चीन, भारत लगायतका अन्य हिमाली देशबीच वास्तविक अवस्थाको तथ्याङ्क आदान प्रदान, संयुक्त वैज्ञानिक अनुगमन, अनुसन्धान, पूर्वानुमान, पूर्व सूचना तथा आपतकालीन प्रतिकार्यमा सहकार्य विस्तार गर्नुपर्ने अधिकारीले बताउनुभयो। हिमालयले सृजना गरेका नयाँ तथा अप्रत्याशित जोखिम सामना गर्न विज्ञान, सुशासन, समुदाय, प्रविधि, पुनर्सूचना, पूर्व कार्य, सुरक्षित विकास तथा सीमापार सहकार्यलाई एउटै राष्ट्रिय पुनरुत्थानशीलता ढाँचामा जोड्नुपर्छ। उहाँले भन्नुभयो, सरकारी तथा निजी क्षेत्रका पूर्वाधारमा जलवायु उत्थानशील लगानी बढ़ाउनुपर्ने, जोखिम संवेदनशील भू उपयोग योजना लागू गर्नुपर्ने तथा स्थानीयदेखि राष्ट्रिय तहसम्म विपद व्यवस्थापन सम्बन्धी नियमन, प्राविधिक मापदण्ड र संस्थागत क्षमता सुदृढ गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। जलवायु परिवर्तन तथा हिममण्डलीय परिवर्तन सम्बन्धी वैज्ञानिक अध्ययनलाई प्रभावकारी बनाउन र त्यसबाट प्राप्त प्रमाणलाई जलवायु अनुकूलन योजना, अन्तर्राष्ट्रिय जलवायु वार्ता तथा हानि एवं क्षति वित्तीय संयन्त्रमा नेपालको दावी सुदृढ गर्न प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ। अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्याय प्रवर्धन तथा जलवायु वित्तमा न्यायोचित पहुँच सुनिश्चित गर्न आग्रह गर्दै उहाँले डिपिनेट नेपालले जलवायु वित्त पारदर्शी र जवाबदेही ढंगले स्थानीय समुदायसम्म पुर्याउनु पर्ने बताएको छ। हिमाली क्षेत्रमा बढ़दै गएको विपद जोखिम व्यवस्थापन, जलवायु अनुकूलन र राष्ट्रिय पुनत्थानशीलताको दीर्घकालीन सुधारका लागि निर्णायक अवसरका रूपमा उपयोग गर्नुपर्ने डिपिनेट नेपालको भनाइ छ। नेपाल चीन उत्तरी कोरोला नाका स्थित लोमान्थाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 राजस्व संकलन भएको छ। रसुवाको भोटे कोशीमा गएको बाढ़ीका कारण केरुङ नाका बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरुङ नाका र तातोपानीका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कुरोलाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़दो रहेको उल्लेख गर्नुभएको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिनमा 27,11,00,000 राजस्व संकलन गरेको छ। भदौ 22 मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालको भनाइ छ। प्रमुख चुडालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन ईभीको भन्सार जाँच पास गई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढ़ी नाका बन्द भएको भदौ 10 पछि भदौ 25 शुक्रबारसम्म कोरोला नाकाबाट नेपाल भित्रिएका 434 कन्टेनर र 641 विद्युतीय सवारी साधनको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। चालू आर्थिक वर्ष 2083-84 साउनदेखि भदौ 25 कोरोला नाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारी साधनको भन्सार जाँचपास गरिँदा 2,31,44,00,000 राजस्व संकलन भएको भन्सार प्रमुख चुडालले बताउनुभयो। भदौ 9 133 कन्टेनर र 163 विद्युतीय सवारी नेपाल भित्रिएका थिए। 2082 भदौ अघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै 12 महिना खुल्ला गरिएको कोरोला नाका गत वर्ष तातोपानी र रसुवागढ़ीका बाढ़ी पहिरो तथा नदी कटानले सड़क अवरूद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ 31 कोरोला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुल्ला गरेको थियो। चिनिया राष्ट्राध्यक्ष सी जिनपिङले नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ। आइतबार सम्मेलनको दोस्रो चरणमा भाग लिँदै वहाँले ब्रिक्स सहयोगको जग सुदृढीकरण र विश्वव्यापी दक्षिणको सुदृढीकरण शीर्षकको महत्वपूर्ण सम्बोधन गर्नुभएको हो। सीले विश्व हाल गहन परिवर्तनबाट गुज्रिरहेको र विश्वव्यापी दक्षिणको सामूहिक उदय बहुध्रुवीयताको लागि प्रमुख चालक शक्ति बनेको कुरा उल्याउनु भएको छ। साथै अन्तर्राष्ट्रिय परिस्थिति जटिल र अस्थिर छ, जसमा एकपछि अर्को गर्दै विभिन्न जोखिम र चुनौतीहरू देखा पर्दै आएका छन्। विश्वलाई स्थिर र सुधार गर्न ब्रिक्स देशहरूले इतिहासमा पहललाई सदुपयोग गर्नुपर्छ। विशाल संख्यामा विश्वव्यापी दक्षिण देशहरूसँग एकताबद्ध हुनुपर्छ र अन्तर्राष्ट्रिय मामिलामा सकारात्मक स्थिर र परोपकारी भूमिका खेल्नुपर्छ, सीले थप्नुभयो। ग्लोबल दक्षिणले संयुक्त रूपमा अन्तर्राष्ट्रिय कानूनको शासनलाई कायम गर्नुपर्छ। साथै सार्वभौम समानता, आन्तरिक मामिलामा अहस्तक्षेप र विवादहरूको शान्तिपूर्ण समाधान जस्ता अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरूको रक्षा गर्नुपर्छ र दोहोरो मापदण्ड बिना अन्तर्राष्ट्रिय कानून र नियमहरूको समान प्रयोग गर्न सुनिश्चित गर्नुपर्छ। उनीहरूले बहुपक्षीयतालाई समर्थन गर्नुपर्छ, संयुक्त राष्ट्रसंघको अधिकार र भूमिकाको रक्षा गर्नुपर्छ, साथै बहुपक्षीय संस्थाहरूको सुधार र प्रभावकारितालाई समर्थन गर्नुपर्छ। विश्व व्यापार संगठनको सही दिशा कायम राख्न सुधारलाई प्रवर्धन गर्नुपर्छ। अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार र सुधार गर्नुपर्छ, साथै विकासशील देशहरूको प्रतिनिधित्व र आवाज उठाउनुपर्छ। उनीहरूले जनता केन्द्रित विकास दर्शनको पालना गर्नुपर्छ र दिगो विकासका लागि संयुक्त राष्ट्रसंघको 2030 एजेण्डाको कार्यान्वयनलाई प्रवर्धन गर्नुपर्छ। उनीहरूले सुरक्षा शासनलाई अगाडि बढ़ाउन परम्परागत र गैर परम्परागत सुरक्षा खतराहरूलाई संयुक्त रूपमा सम्बोधन गर्न, विश्वव्यापी जलवायु शासन सुधार गर्न र व्यापक रूपमा सहमतिमा आधारित विश्वव्यापी कृत्रिम बुद्धिमत्ता शासन ढाँचाको गठनलाई तीव्र बनाउन मिलेर काम गर्नुपर्छ, जसले गर्दा उदयमान प्रविधिहरूले साझा समृद्धिको बाटो उज्यालो पार्न सक्छन्। सी जिनपिङले यो वर्ष चीनको 15 पञ्चवर्षीय योजनाको शुरूआत भएकोमा जोड़ दिनुभयो। 15 पञ्चवर्षीय योजना चीनको आफ्नै विकास खाका मात्रै होइन, यो विश्वको लागि सहयोग अवसरहरूको सूची पनि हो। चीनले उच्च गुणस्तरीय विकासलाई प्रवर्धन गर्ने, उच्च स्तरीय खुलापन विस्तार गर्ने, विश्वव्यापी विकास पहलहरू कार्यान्वयन गर्ने, उच्च गुणस्तरीय बेल्ट एण्ड रोड इनिसिएटिभलाई अगाडि बढाउने, अवसरहरू साझा गर्ने र विश्वका सबै देशहरूसँग समृद्धि सृजना गर्ने तथा विश्वव्यापी दक्षिणमा संयुक्त रूपमा एकता र आत्मनिर्भरताको नयाँ अध्याय लेख्ने कार्य जारी राख्नेछ। साथै उहाँले ब्रिक्स सहयोगलाई गहिरो बनाउन पाँच पहलहरू प्रस्ताव गर्नुभएको छ। यी पाँच पहलहरू भनेको कृत्रिम बुद्धिमत्ताका लागि खुला स्रोत र समावेशी पहल, व्यापार लगानी सहजीकरण पहल, डिजिटल उद्योग सहयोग पहल, स्मार्ट उत्पादन सहयोग पहल र विज्ञान तथा प्रविधि प्रतिभा विकास पहल। शी जिनपिङले जोड दिनुभए अनुसार ग्रेटर ब्रिक्सले महत्वपूर्ण प्रगति र विकास हासिल गर्न यसले व्यावहारिक सहयोगको जग बलियो बनाउनुपर्छ। यसले उदयमान बजारहरूद्वारा समर्थित र विश्वव्यापी दक्षिणलाई जोड्ने फाइदाहरूको लाभ उठाउनुपर्छ। साथै खुला सहयोग र पारस्परिक लाभको पालना गर्नुपर्छ। औद्योगिक र आपूर्ति श्रृंखलाको स्थिरता र सहज प्रवाह कायम राख्नुपर्छ र एकीकृत बजार प्रवर्धन गर्नुपर्छ। यसले नव प्रवर्धन निर्माण गर्नुपर्छ, परम्परागत उद्योगहरूको स्तर उन्नति गर्नुपर्छ, साथै उदयमान उद्योगहरू विकास गर्नुपर्छ भने भविष्यका उद्योगहरूका लागि योजना बनाउनुपर्छ। उदयमान प्रविधिहरूलाई साझा समृद्धिको बाटो उज्यालो पार्न अनुमति दिनुपर्छ। साथै उहाँले 15-15 वर्षीय योजना, चीनको आफ्नै विकासको खाका र विश्वका लागि सहयोग अवसरहरूको सूची दुवै भएको उल्याउनु भएको छ। चीनले उच्च गुणस्तरको विकासलाई प्रवर्धन गर्न, उच्च स्तरीय खुलापन विकास गर्न, विश्वव्यापी विकास पहलहरू कार्यान्वयन गर्न र उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगलाई अगाडि बढाउन, अवसरहरू बाँड्न र विश्वका सबै देशहरूसँग समृद्धि सृजना गर्न तथा संयुक्त रूपमा विश्वव्यापी दक्षिणमा एकता र आत्मनिर्भरताको नयाँ अध्याय लेख्ने सिलसिला जारी राख्ने बताउनु भएको छ। चीनका राष्ट्राध्यक्ष शी जिनपिङले भारतको नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलनको 18 वार्तामा सहभागी हुने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। दुई देशका नेताले खुला र गहन रूपमा विचार आदान प्रदान गर्दै चीन र भारतले साझेदार बन्नुपर्ने कुरामा महत्वपूर्ण विचार व्यक्त गर्नुभएको छ। सीले चीनले सधैँ रणनैतिक उचाइ र दीर्घकालीन दृष्टिकोणबाट चीन भारत सम्बन्धको विकास र विस्तारलाई हेर्दै आएको बताउनुभयो। उहाँले चीन र भारतका राष्ट्रिय अवस्था फरक भए पनि दुवैले एकअर्काको कमी कमजोरी पूर्ति गर्दै एकअर्कालाई समर्थन गर्दै एकअर्काको सफलता हासिल गर्दै संयुक्त विकास गर्न सक्ने कुरा उल्लेख गर्नुभयो। साथै उहाँले चीन भारत सम्बन्धलाई स्थिर र दीर्घकालीन बनाउने विषयमा चार बुधे दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। पहिलो वस्तुनिष्ठ र तर्कसंगत रणनैतिक बोधद्वारा दिशा निर्धारण गर्ने, दोस्रो सहकार्य र साझा जितको अवधारणाद्वारा एकअर्काको सफलता हासिल गर्ने, तेस्रो पारस्परिक सम्मान र समझदारीको राजनैतिक बुद्धिमत्ताद्वारा अवरोध हटाउने, चौथो खुला र समावेशी बहुपक्षीय सहकार्यद्वारा सम्पूर्ण विश्वको हित गर्ने। भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, भारत र चीन दुई ठूला सभ्यताका साथ हजारौं वर्षदेखि आदान प्रदान र सिकाइ गर्दै अघि बढेका छन्। भारतले सधैँ रणनैतिक उचाइ र दीर्घकालीन दृष्टिकोणबाट भारत चीन सम्बन्धलाई हेर्दै आएको छ। चीनसँग प्रतिस्पर्धी नभई साझेदार बन्न चाहन्छ र एक अर्काको विकासलाई चुनौती नभई अवसरका रूपमा लिन चाहन्छ। भारतले स्वतन्त्र र श्वेत परराष्ट्र नीति अवलम्बन गर्दै आएको बताउँदै उहाँले चीनसँगको सम्बन्धको विकास तेस्रो पक्षबाट प्रभावित नहुने बताउनुभयो। उहाँले भन्नुभयो, ताइवान र सिचाङ सम्बन्धी विषयमा भारतको नीति र अडानमा कुनै परिवर्तन भएको छैन र कुनै पनि शक्तिलाई भारतमा चीन विरोधी गतिविधि गर्न अनुमति दिएको छैन। भारत र पारस्परिक सम्मान र पारस्परिक विश्वासको आधारमा चीनसँग उच्चस्तरीय भेटवार्ता कायम राख्न, रणनैतिक संचार सुदृढ गर्न, पारस्परिक लाभको सहकार्य बढाउन, जनस्तरीय आदान प्रदान नजिक बनाउन र दुई देश बीचको सम्बन्धलाई थप विकास गर्न इच्छुक रहेको पनि भारतीय प्रधानमन्त्री मोदीले औल्याउनु भएको छ। श्रोता, हिमाल वारिपारीका श्रृङ्खलाहरूमा हामी नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्रीहरू प्रसारण गर्दै आइरहेका छौं। अबको क्रममा चीनलाई चिनाउने एक सामग्री।
1: मुचको कथा। मुच ईसापूर्व 5 औं शताब्दीतिरका एक चर्चित व्यक्ति हुन्। त्यस बेलाको चीन सरदारहरूले शासन चलाउने धेरै ससाना राज्यबाट बनेको देश थियो। ती राज्यहरू मध्ये छु राज्य एक ठूलो राज्य थियो भने सोङ राज्य एउटा सानो राज्य थियो। त्यति बेला एकजना नामी कारिगर कोङ सु पानले छु राज्यका लागि सजिलैसँग माथि चढ्न सक्ने नयाँ डिजाइनको सिडी बनाइदिएका थिए। खास गरी सुरक्षाका लागि सहरका वरिपरि बनाइराखिएका पर्खालमाथि चढेर जाइ लाग्न खोज्दा यस्तो सिडीलाई तात्कालीन अवस्थामा एक रणनीतिक महत्वको जंगी साधन भने पनि हुन्छ। यस्तो सिडी पाएपछि त्यसको उपयोगिताको जाँच गर्न भनेर छु राज्यले सोङ राज्यमाथि धावा बोल्ने तयारी गर्न थाल्यो। यो खबर सुन्नासाथ मोच नयाँ युद्ध हुन नदिने उद्देश्यले फटाफट 10 दिन 10 रात हिँडेर कारिगर कोङ सु पानसित कुरा गर्न छु राज्यको राजधानी पुगे। उनले निज कारिगरसँग भेटेपछि उत्तरतिरको एकजना मानिसले मलाई दुःख दियो, म तपाईँको सहयोग लिएर उसलाई मारिदिन चाहन्छु भने। कारिगर कोङले यस युक्तिको मतलब नबुझिकन कुरा सुनेर बेखुसी लागे तापनि कुनै जवाफ दिएनन्। मोचले फेरि भने, यस हत्यामा तपाईँको योगदानको कदर स्वरूप म तपाईँलाई धेरै पैसा दिन सक्छु। कारिगरले म नैतिक पक्षमा लागेकाले पैसाका लागि हत्याको काम गर्दिन भने। मोचले त्यसपछि मात्र भने, छु राज्य ठूलो देश हो, त्यसको जनसङ्ख्या धेरै नभए तापनि त्यसको भूभाग विशाल छ, तैपनि यसले दुर्बल र सानो देश सोङ राज्यमाथि आक्रमण गर्न खोज्दैछ। यो त अन्यायपूर्ण युद्ध हो। तपाईँले मुखमा त हत्याको काम नगर्ने कुरा गर्नुभयो, तर युद्ध सुरु भएको खण्डमा तपाईँको नयाँ साधनका कारण कति हो कति निर्दोष सर्वसाधारणहरूको ज्यान जान सक्ला। यो साधन र तपाईँको आफ्नै हातले हत्या गर्नु बीच के फरक छ र? कारिगर कोङले उचित जवाब दिन नसकी सोङ राज्यमाथि जाइ लाग्ने योजना छु राज्यका राजाकै निर्णय रहेकाले वाहन प्रस्तुत गरेकोले मोच तथा कोङ सु पान दुवैजना राजासित भेट्न गए। राजासित भेट भएपछि मोचले सुरुमा युद्धको प्रसङ्ग नउठाइकन एउटा कुराको खुलदुल्ली मेटाउनका लागि म हजुरको हुकुम सुन्न पाऊ कि भन्ने विन्ती गरे। राजाले एउटा प्रश्न सोधेपछि मोचले प्रसङ्गलाई अगाडि बढाउँदै भने, अहिले कुनै मानिसले आफ्नो शानदार बग्गीलाई छोडेर छिमेकीको थोत्रो बग्गी चोर्न खोजिरहेको छ, अनि आफ्ना राम्रा राम्रा लत्ता कपडा छोडेर छिमेकीको च्यातिएर धुजा धुजा भएको वस्त्र चोर्न खोजिरहेको छ, यो कस्तो खालको मान्छे रहेछ हँ? राजाले पनि कुराको भित्री अर्थ नबुझिकन झट्टै भनिहाले, यस मान्छेको चोर्ने रोग छ। मोचले यसै मौकामा फाइदा उठाई तुरुन्तै भने, छु राज्यको भूभाग फराकिलो छ, तर सोङ राज्य भने केवल एउटा सानो देश हो। मानौ त्यो एउटा शानदार बग्गी हो र यो एउटा थोत्रो बग्गी हो। छु राज्यमा उपजहरूले भरिपूर्ण ढुकुटी छ, तर सोङ राज्यमा भने उत्पादनको अभाव छ। मानौ त्यो त राम्रो लुगा कपडा हो र यो भने जीर्ण वस्त्र हो। त्यसैले मलाई लाग्दछ छु राज्यले सोङ राज्यमाथि हमला गर्न खोज्नु र त्यही चोर्ने रोग भएको मान्छेको काम बीच केही फरक देखिँदैन। छु राज्यका राजाले झ्वाट्ट उचित जवाब दिन नसके तापनि, तिमीले ठिक कुरा गरे तापनि कोङ सु पानले मेरो लागि नयाँ सिडी तयार गरिसकेकाले मैले पक्कै पनि सोङ राज्यमाथि केही गर्नुपर्छ भन्ने कुरा उदण्डताका साथ भने। मोचले सानो स्वरमा कुरा थप्दै भने, त्यो सिडी कल्पना गरेको जस्तो क्षमतावान रहेनछ, होइन भने म कोङ

थाले, जसको परिणाम स्वरूप उनले अनेक पल्ट मोर्चाले सफलताका साथ त्यसको प्रतिकार गरेर देखाए। कोङसुपानले हमला गर्न उपयोगी हुने सबै साधन सिद्धाइसके तापनि मोर्चाको सुरक्षा गर्ने उपाय थुप्रै छ। कोङसुपानले आफ्नो हारबाट नचेतिकन चलाई धम्की दिए, तिमीमाथि कसरी विजय प्राप्त गर्ने भन्ने कुरा मलाई राम्ररी थाहा छ, तर म भन्दिन। मोचले ठाडै जवाफ दिए, मलाई पनि तिम्रो सामना कसरी गर्ने भन्ने कुरा राम्ररी थाहा छ, म पनि भन्न चाहन्न। छु राज्यका राजाले यसभित्रको कारणबारे जिज्ञासा राख्दा मोचले स्पष्ट पारे, कोङसुपानको दुराशय मेरो ज्यान लिनु नै हो। मलाई मारेपछि छु राज्यको आक्रमणको सामना गर्न सक्ने सोङ राज्यको अरू कोही पनि छैन भन्ने उनको ठहर छ। तर मैले आफ्नो जुक्ति मेरो शिष्यलाई सिकाउने काम गरिसके। मलाई मारेर पनि सोङ राज्यको सहरको द्वारलाई फोरेर पस्न असम्भव कुरा हो। छु राज्यका राजाले आफ्नो योजना सफल नहुने अवस्था सिर्जना भइसकेको थाहा पाएपछि विवश भएर भने, अब मैले सोङ राज्यमाथि हमला नगर्ने निर्णय गरिसके। हो, यसरी मोचले आफ्नो चतुरता र साहसका आधारमा सोङ राज्यलाई सम्भावित आपत्तिबाट जोगाए। खाली नगर देखाउने युक्तिको कथा। चीनमा सुक ल्याङ भनेको प्राय जसो सबैका लागि परिचित नाउँ हो। यदि कुनै व्यक्तिलाई सुक ल्याङ जस्तै छ भनेर उपमा दिएको हो भने त्यो मानिसको बुद्धिको प्रशंसा गरेको भन्ने अर्थ लाग्छ। अब सुक ल्याङका सम्बन्धमा एउटा कथा सुनौ। ईसापूर्व तेस्रो शताब्दीमा चीनको भूभागमा तीनवटा मुख्य देश थिए, वैराज्य, सुराज्य तथा उराज्य। यस अवधिलाई चीनको इतिहासमा तीन राज्यकाल भनेर चिनिन्थ्यो। यी तीनवटा राज्य बीच बेला बखतमा लडाई भइरहन्थ्यो, तर कसैले पनि कसैलाई स्वाहा पार्न सकेका थिएनन्। सुक ल्याङ सुराज्यका जंगी सल्लाहकार थिए। लडाईमा निपुणताका साथ निर्देशन दिने गरेकाले उनको नाउँ चारैतिर फैलिएको थियो। एकपल्टको कुरा थियो, वैराज्यले सुराज्यको रणनीतिक महत्वको ठाउँ सी छिनमा 10,000 भन्दा पनि कम सैनिकहरू मात्र तैनात गरिएको हुँदा सैनिक शक्ति कमजोर देखिएको खबर पाएपछि महारथी शमा इलाई 1,00,000 भन्दा बढी योद्धा लिएर हमला गर्न पठाएको थियो। सुराज्यले वैराज्यको सेना सी छनतर्फ दौडेर आइरहेको जानकारी पाएपछि राजादेखि लिएर तलका सैनिकहरूसम्म सबै नै अति आतिन थाले। 10,000 सैनिकहरूले 1,00,000 भन्दा बढी शत्रुहरूको प्रतिकार गर्नु त अण्डाले पत्थरसित जुझ्न खोज्नु झै हो, तर सहयोग गर्नका लागि अरू ठाउँबाट फौज ल्याउन पनि भ्याइँदैनथ्यो। सिछन नगर देख्दा देख्दै नाजुक अवस्थामा पर्न लागेको यस घडीमा कठिन अवस्थामा सधैँ नै तीखो बुद्धि देखाउनैका आएका जंगी सल्लाहकार चुक ल्याङमाथि सबैले आफ्नो आशा तेर्साउने गरेका थिए। चुक ल्याङ पनि के गरू कसो गरू भन्ने स्थितिमा पर्न गए, तर गम्भीर स्थितिले यसको सामना गर्ने जुक्ति निकाल्नु पर्छ भनेर उनलाई बाध्य तुल्यायो। चुक ल्याङले अति कपाल दुखाउने गरी चिन्तन मनन गरेपछि अन्तमा एउटा उत्तम युक्ति निकालेका थिए। उनले नगरभित्रका सम्पूर्ण सर्वसाधारण तथा योद्धाहरूलाई केही समयका लागि अन्तै सुरक्षित ठाउँमा सारेर अनि नगरको ढोका पुरै खोलेर अति थोरै मानिस मात्र शत्रुको आगमनका लागि कुरेर बस्न आदेश दिए। धेरै समय नबित्दै वैराज्यका महारथी समाईले सैनिकहरू लिएर उक्त सिछन नगरलाई घेरामा पारे। तर यो नगर कडा सतर्कताका स्थितिमा हुनुपर्ने सोचिए तापनि आफ्ना सामुको दृश्य देखेर उनलाई अति आश्चर्य लाग्यो। नगरको ढोका पुरै खुलेको खुलै छ, त्यसको अग्लो पर्खालमाथिको बुर्जामा पटक्कै रक्षक देखिँदैनन् र केवल एउटा बुढाले कुचो लिएर ढोका अगाडि बढार्ने काम गरिरहेको छ। ठिक उनी अन्यलमा परिरहेका यस बखत पर्खालमाथिको बुर्जामा एक मान्छे देखा पर्यो र भने उनको चिरकालीन द्वन्दी चुक ल्याङ। चुक ल्याङले निश्चित भावनामा आफ्नो लुगा मिलाए अनि त्यसअघि नै त्यहाँ तयार गरिसकेका चङ भन्ने पुरानो बाजाको छेउमा बसी बाजा बजाउन थाले। तत्कालै बाजाको मधुरो धुन माथिको बुर्जाबाट गुन्जिएको सुनियो। वैराज्यका जंगी अधिकृत तथा जवानहरू सबै जिल्ल परे। शत्रुपक्षका प्रशस्त सैनिकहरूको घेरामा परेको नाजुक घडीमा सुराज्यका जंगी सल्लाहकार चुक ल्याङले भने बाजा बजाउन थाले, यसभित्रको रहस्य के होला त भनेर। खोलिएको द्वार तथा बाजा बजाइरहेको चुक ल्याङलाई हेरेर अति चलाख मानिएका महारथी समान यी क्षणभर त अलमलमा पर्न गए। उनले अघिदेखि नै चुक ल्याङले तीखो बुद्धिबारे राम्ररी थाहा पाए तापनि
चुकल्याङले नगरको द्वार पुरै खोलेर 1,00,000 भन्दा बढी आइलाग्ने सैनिकहरूको प्रतीक्षामा बसिरहन आँट

0: गर्नु त बिल्कुलै उनको अनुमान भन्दा बाहिरको कुरा हो। त्यसैले नगरभित्र अवश्य पनि प्रशस्त जवानहरू लुकुछिपी कुरिरहेका छन् भनेर उनले सोचे। त्यस बेला पर्खालमाथिको बुर्जाबाट आइरहेको बाजाको आवाज आँधी बेहरी आउन लागे झैं मधुरो तालका सट्टा गतिशील तालमा सुनिन थाल्यो। समाईले यो सुन्दा सुन्दै यो चुक ल्याङले प्रत्याक्रमण गर्नका लागि फौजलाई परिचालित गर्न खोजिरहेको हो कि भनेर उनको मनमा झनझन बढ्दो शंका आशंका उब्जेर आयो र उनले हतपत्त आफ्नो सेनालाई पछि हट्न आदेश दिए। वैराज्यका हजारौं सैनिकहरू तुरुन्तै त्यहाँबाट हटे र फर्के। यसरी कुनै पनि सैनिकको प्रयोग नगरी सुराज्यको सिछन नगरलाई सकुशल जोगाइयो। यही नै हो चुक ल्याङद्वारा रचिएको खाली नगर देखाउने युक्ति। चुकल्याङको बुद्धि छर्लङ्ग्याउने विषयका अरू धेरै कथा पनि छन्। यी कथा धेरैजसो चीनका प्रसिद्ध प्राचीन उपन्यासकारहरू मध्येको एक तीन राज्यको कथाबाट उद्धृत गरिएका हुन्। यसबारे विशेष अभिरुचि भएमा त्यो उपन्यास पढ्नु बेस हुनेछ।
1: श्रोता, जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू जोखिममा रहेको सन्दर्भमा चिनिया विज्ञान प्रतिष्ठानबाट भूगर्भ शास्त्रमा विद्यावारिधि गर्नुभएका नेपाली विज्ञ डाक्टर उपेन्द्र बरालले चर्चा गर्नुभएको छ। हाल नेपालमै कार्यरत उहाँले लाङटाङमा हिमनदीबाट उत्पन्न बाढ़ीका बारेमा आफ्नो विश्लेषण सुनाउनु भएको छ। हिम पहिरोको उद्गम क्षेत्र नेपालको भूभागमा पर्ने र यो पुष्टि भइसकेको पनि उहाँले स्पष्ट पार्नु भएको छ। बाढ़ीको सूचना चीनले नदिएको भनेर चलाइएको गलत सूचनाको प्रतिवाद गर्दै उहाँले हिम पहिरो कहिले खस्छ भनेर अहिलेसम्म त्यस्तो भविष्यवाणी गर्ने प्रणाली विकास भइ नसकेको र सीमा नजिकैबाट बाढ़ी आएकाले चीनतर्फ पनि ठूलो क्षति पुगेको देखेर पनि चीनलाई बदनाम गर्न नहुने कुरामा जोड़ दिनु भएको छ। अबको पालोमा उहाँसँग गरिएको यो संवाद।
2: हामी चाहिँ हिमालय रिजन भनेको चाहिँ एकदम यङ्गर माउन्टेन, अहिलेको रिसेन्टली बनेको यङ्गर माउन्टेन हो, जुन चाहिँ 50-55 मिलियन इयर्स वर्षदेखि फर्मेसन सुरु भएर बनेको माउन्टेन हो। यो माउन्टेन चाहिँ सेस्मिकली एकदमै एक्टिभ छ र हामी चाहिँ कस्तो ठाउँमा छौँ भने एउटा समतल जमिनमा बनेको भूभाग जुन उठेर माथि अहिले हिमाल बनेको छ, यसले चाहिँ के हुन्छ, चिरा चिरा चिरा परेका भागहरू चाहिँ माथि बनेका हुन्छन्। यसरी चिरा बनेका भागमा चाहिँ अब हामीले भन्ने सुन्ने गरेको इन्डियन प्लेट र एसियन प्लेट भन्ने सुनेको छौँ। अब के भयो भन्दा इन्डियन प्लेटले धकाल्ने क्रम हुँदाखेरिमा यी चिरा यी ढुङ्गाहरू चाहिँ यी बनेका तहहरू चाहिँ के भयो भन्दा यसरी अपलिफ्ट भए। अब अहिले आएको हाम्रो हिमतालको प्रसङ्ग कुरा यहाँनिर जोड्दाखेरिमा के देखिन्छ भने यी चिराहरू जुन यसरी खप्ट खप्ट खप्ट भएर बसेका छन्, यी चिरामा के भयो भन्दा अब यो चिरा टाँसिएर बसेको जुन एउटा चिरा, यो चिरा के भयो भन्दा अब झर्यो। झरेपछि यसले के गर्यो भन्दा यसले ड्यु टु ग्राभिटी हाम्रो जमिनको तान्ने शक्तिले गर्दा के भयो भन्दा यो तल झर्यो। झरेपछि यसरी जम्मा भएको पानीमा यहाँ माथिबाट यसले जम्प हान्यो। जम्प हाने चाहिँ के भयो भन्दा यो समतल एउटा लेभलसम्म हिमताल जम्मा भएर बसेको थियो। अब के भयो भन्दा यहाँबाट झरेको यो ठुलो चिराले गर्दा यो पानी के भयो भन्दा बाउन्स ब्याक भयो। सानो भनौँ, यो सानो पोर्सन सम्भाव केजी अथवा 100 केजी अथवा 1000 केजीको मात्र सानो थियो भने यसले थोरै पानी छछल्काउँथ्यो, हामीलाई थाहा हुँदैन। तर के भयो भन्दा एउटा इनर्मस ठुलो मास आयो, भनेको लगभग तपाईँको 1 किलोमिटर मोर देन 1 किलोमिटर वाइडको मास चाहिँ तल झर्न गयो। झरेपछि के भयो भन्दा यसले ठुलो मासले यसले यहाँ भएको पानीलाई छलछल्काएर ल्याउँदा यो पानीको डिल जुन छ यो डिल पनि भत्किन गई ठुलो मासमा चाहिँ बगेर आयो। यसरी बगेर आउँदा के हुन्छ भन्दा हिमालय रिजन चाहिँ एकदम स्टिप भयो। यसरी तल माथि स्टिप यहाँबाट बगेपछि के हुन्छ भन्दा माथिबाट तल गुड्किँदै जाने कुरा जे कुरा पनि हामीले हेऱ्यौँ भने के हुन्छ भन्दा यो गुड्किने क्रम एकदमै तीव्र गतिमा भयो, जसले गर्दा यहाँ गुड्किएको कुरा यहाँ आइपुग्ने बेलामा यहाँका मान्छेलाई ल गुड्कियो है भन्ने कुरा अर्ली वार्निङ सिस्टमबाट जुन हामीले सेटअप गरेका छौँ, जुन चाइनिज गभर्मेन्टले सेटअप गरेका छ, त्यो सेटअप गरेको पनि योबाट ल भत्कियो भन्दा यहाँका मान्छेलाई जानकारी पाइसक्ने बेलामा के भयो भन्दा त्यो आइसक्यो र उनीहरूलाई स्वाइप आउट गर्यो। र यो चाहिँ कस्तो हुन्छ भने हामी हिमालय रिजन बस्ने मान्छेलाई चाहिँ माथिको पानी जुन छ ड्यु टु ग्राभिटी बगेर तल आउने हिम नदीहरू, बेसिकली हिम नदीमा चाहिँ हिमताल फुटेर आउँदाखेरिमा चाहिँ तलको जमिनमा बस्ने मान्छेहरूलाई चाहिँ सधैँ त्रास नै हुन्छ भनौँ न, एक किसिमको कतिखेर बग्ने हो कतिखेर फुट्ने हो कि भन्दाखेरिमा हामी जुन खोला नदीमा घर बनाउने प्रचलन छ त्यसले गर्दाखेरिमा चाहिँ हामी एक किसिमको त्रासमा नै बसेको. जुन केरुङ जुन यो सोर्स जहाँबाट यो एभलान्स सुरु भयो, जहाँबाट चाहिँ ब्रस्ट भएर आयो पानी र तल केरुङ बोर्डर आइपुग्दाखेरिमा स्टडीहरूले देखाएछ 106 miles पर आवरको स्पिडमा थियो भनेपछि एकदमै ऱ्यापिड स्पिडमा आइरहेको थियो. यो चाहिँ कस्तो पानी मात्र आएको होइन कि त्यसले कस्तो हिमालय रिजनमा भ्याली रिभर भ्याली एकदमै स्टिप सानो हुन्छ र सानो यसरी सानो सर्फेसमा तपाईँको यसरी यो रिभर भ्यालीको यो सानो सर्फेसमा सानो स्पेसमा र टप ग्रेडियन्टमा माथिको इलिभेसनबाट तलको स्पिडमा मोर देन 106 miles पर स्पिडको जुन पानी बगेर आयो, थोरै मास होइन इनर्मस मास बगेर आउँदाखेरिमा चाहिँ के भयो भन्दा तलको मान्छेले जानकारी पाइसक्ने बेला भनेको चाहिँ इट्स नट एडिक्वेट हुन्छ, त्यो चाहिँ भेरी नियर बाई भयो. तर हाम्रो केसमा त्रिशुली बजार अथवा भनौँ तल मलेखु भनौँ तल अथवा चितवन आइपुग्ने बेलासम्ममा चाहिँ वी हेभ इनफ टाइम टु इभ्याकुएट, त्यतिखेर चाहिँ सकिन्छ. तर अब यो केरुङ बोर्डर भनौँ अथवा केरुङ बोर्डरका नजिकैका गाउँहरू जुन हाम्रो नेपाल गाउँहरू छन् उहाँहरूलाई चाहिँ इन्फर्मेसन आइपुग्ने समय चाहिँ एडिक्वेट भएन, सफिसियन्ट भएन, त्यो भएको भएर चाहिँ त्यो एरियाका मान्छेहरूले चाहिँ आफ्नो लाइफ गुमाउनु पर्यो. कर्टेन स्टडीहरूले के देखाएको छ भने त्यो आउटब्रस्ट भएपछि त्यहाँ अर्थक्वेक पनि सेकिङ भयो, सर्फिसियल अर्थक्वेक भयो भनौँ न. त्यो चाहिँ कस्तो भयो भने कत्रो मास झऱ्यो होला भन्दा त्यो मास झर्दाखेरिमा यूएसजीआईएसको अनुसार चाहिँ मोर देन 5 magnitude अर्थक्वेक जेनेरेट भयो लोकली भने चाहिँ इट्स द बिग मास. अब हिडन गर्ने भन्ने कुरा के त्यसमा सम्भवै छैन किनभने इट्स मोर सेकिङ, त्यो सेकिङ भएको पार्ट एभ्रिवेयर इन द वर्ल्ड यु क्यान मोनिटर, हजुरको सेस्मोमिटरमा रेकर्ड भइहाल्छ. र अर्को के हुन्छ भने यो मुभिङ मास चाहिँ यु क्यान वाच फ्रम द सेटेलाइट एज वेल. मेरो पर्सपेक्टिभबाट भन्नुहुन्छ नि हिडन लुकाउने भन्ने कुरा चाहिँ छैन यो साइन्समा यसरी ओपन भएको कुरामा, तर इन्फर्मेसन चाहिँ उहाँहरूले सेयर गर्दा गर्दै पनि इट माइट बी डिले किनभने उहाँहरूले पनि भेरिफाई गरेर देन आफ्टर सर्कुलेट गर्दाखेरिमा हाम्रो सिस्टममा आइपुग्दाखेरिमा चाहिँ इट माइट टेक समय लागेको हुनसक्छ, बट इन माई पर्सपेक्टिभ हिडन चाहिँ नहुनसक्छ. यो कस्तो हुन्छ भने यस्तरी जुन माथिको लेक थियो ग्लेसियर लेक थियो जुन चाहिँ ग्लेसियर मेल्ट भएर बन्छ, त्यो ग्लेसियर लेक चाहिँ कस्तो हुन्छ भने चिरा चिरा परेका जसरी यो मैले यहाँ भने हजुरलाई यो माउन्टेन रिजनमा जसरी यसरी चिरा चिरा पर्छ, यो चिरामा चाहिँ पानी जम्मा भयो, बिस्तारै जम्मा हुँदै हुँदै जान्छ, आइस मेल्ट हुँदै गयो, एउटा त्यसले सेटलमेन्ट पायो, यसले त्यसले भ्याली बन्यो, त्यसमा डिपोजिट हुँदै गयो, पानी सर्टेन लेभलसम्म डिपोजिट भयो. अब के भयो भन्दा यो यसको फेरि फेरि त पुरै माउन्टेन रिजन छ, माथि क्लिफहरू छन्, क्लिफ भएपछि के हुन्छ यो क्लिफ चाहिँ सर्टेन टाइमसम्म रेसिस्टेन्स भयो, अडिएर बस्न सक्यो, तर त्यो चिराहरू जुन हिमालयमा परेका दरारहरूको भित्र चाहिँ के हुन्छ भने आइस मेल्ट हुँदै जान्छ, त्यसले एक्सपान्सन हुँदै गर्दाखेरिमा के गर्छ भन्दा त्यो चिराको ग्यापहरू बढाउँदै जा, तर त्यो ग्याप चाहिँ कुन पिरियडमा झर्छ भन्ने चाहिँ हामीसँग एडिक्वेट नलेज अथवा हामीसँग इन्फर्मेसन छैन. अब कुनै कालान्तरमा होला, कुनै बेलामा राख्न सकिएला, ठुला ठुला ग्लेसियर लेकहरूको वरिपरि चाहिँ मास मुभमेन्ट त तपाईँको मिलिमिटर, आजको भोलि झर्ने त होइन, तर के भन्छ मिलिमिटर डिस्प्लेसमेन्ट एनुअली भइरहेको होला, त्यो मोनिटर गर्न सकियो भने चाहिँ कुनै बेलामा गएर चाहिँ अब यो चाहिँ 1 millimeter, 2 millimeter सर्दैछ है भने चाहिँ अबको 10 वर्षपछि चाहिँ यो 10 centimeter झर्दा इट क्यान रेसिस्ट, यहाँ चाहिँ होल्ड गर्न हुन सक्दैन, यो झर्छ भन्ने कुनै एउटा मेकानिजम बिस्तारै आयो, हामीले सेटअप गर्न सकियो भने विल बी सेफ, हामीले धेरै अगाडि नै नलेज सेयर गर्न सक्छौँ. होइन होइन भने चाहिँ के हुन्छ भने यो चिरा अब त्यो रिजनमा हामीसँग एडिक्वेट इन्फर्मेसन भएन, त्यसले गर्दा यो चिरा सरिरहेको थियो, कुनै बेला कालान्तरदेखि सरिरहेको थियो, तर हिजोको त्यो भयावह स्थिति आउने बेलामा, क्याटास्ट्रोफिक डिजास्टर आउने बेलामा त्यो लास्ट लिमिटमा पुगेको थियो, त्यो झर्यो. झर्दाखेरिमा कति झर्यो भन्दा थोरै मास होइन ठुलो मास नै झर्यो, त्यो चाहिँ अब हामी हिमालय बन्दाखेरिका चिराहरू चाहिँ हिमालय रेन्जमा अब अहिले दरारहरू एमसिटी एमबिटी भन्छन्, मेन थ्रस्ट मेन हिमालय थ्रस्ट मेन बााउन्ड्री थ्रस्ट जुन चाहिँ 2400 kilometers हाम्रो लामो हिमाल रेन्ज छ, त्यो हिमालय रेन्जभरि नै छन् भने ती चिराको पेरिफेरीमा बनेका अरू सब्स्टिट्युट चिराहरू हुन्छन्, साना चिराहरू लोकली, त्यो चिराले गर्दा एउटा टुक्रालाई चाहिँ उसले झार्न सफल भयो र त्यो झार्दाखेरिमा ठुलो मास झर्यो. हामी एकदमै जोखिममा छौँ। हामी चाहिँ के हिसाबमा जोखिम छौँ भने इन्डियन प्लेटले जुन टिबेटियन प्लेटलाई ढकालिरहेछ भन्छौँ, त्यो ढकाल्ने क्रम कुनै समयमा धेरै थियो, भनौँ 40-45 मिलिमिटर 50 मिलिमिटर प्रति वर्षको स्पिडमा उसले तल गइरहेको थियो भने अहिले चाहिँ 18-20 मिलिमिटर प्रति वर्षको रूपमा यो तल गइरहेको छ। यसरी गइरहेको यसमा हजुरले हेर्नुभयो भने के हुन्छ भने यो यसरी इन्डियन प्लेट गइरहेछ, यो एसियन प्लेट भन्छौँ हामी जहाँ चाहिँ टिबेट छ, यहाँ यो चाहिँ इन्डियन प्लेट जहाँ हामी छौँ, यो हिमाल यसरी यहाँ बनिरहेका छन् यो। अब यो ढकाल्ने क्रममा के हुन्छ भने नरम पार्ट चाहिँ जुन हाम्रो क्रस्टको माथिको नरम पार्ट चाहिँ खुम्चिने क्रम भइरहन्छ र साह्रो पार्ट चाहिँ तल गइरहन्छ। भनौँ हामीले यसरी च्यापेर ढुङ्गा हाँचिरह्यौँ भने हाम्रो छाला मासु जति सबै फोल्ड हुन्छ तर हड्डी चाहिँ के हुन्छ त साह्रो हुन्छ, भित्र जान्छ, त्यही मेकानिजमबाट तल गइरहेको हुन्छ। अब यसरी फोल हुँदै जाँदाखेरिमा चिरा बन्ने क्रम कन्टिन्युस भइरहन्छ, हाम्रो ढकाल्ने क्रम गइरहेको छ इन्डियन प्लेट, र तल ढकाल्दै गर्दाखेरिमा एउटा लेभलसम्म त्यसले ढकालिन सक्छ। अब ढकालिन नसकेपछि के हुन्छ त्यसको फोर्स चाहिँ के हुन्छ त बाउन्स ब्याक हुन, एउटा यसले टेन्सन सर्टेन लेभलसम्म टेन्सन बियर गर्छ, नगरेपछि चिरा पर्छ, चिरा पर्छ भूकम्प आउँछ। हो त्यस्ता भूकम्पहरूबाट पनि हामी जोखिममा छौँ। र हिमालमा चाहिँ के हुन्छ भने त्यो सानो भूकम्प जाँदा अलरेडी हामीसँग चिरा चिरा चिरा भएर बसेका छौँ हामी माथि, र त्यो चिरा चाहिँ टुक्रेर तल झर्ने अथवा बनेका तालहरू फुटेर आउने, तालहरू चुहिने, बनेका हाइड्रो पावरका ड्यामहरू चर्किने हुन्छ, एकदमै धेरै हुन्छ। त्यो हुँदाखेरिमा हामी डाउन हिल साइडमा जुन बसेका छौँ, पहाडभन्दा मुनि तल बसेका छौँ, त्यो बसेका हामी चाहिँ के हुन्छ भने अलवेज भनरेबल नै हुन्छ, कतिखेर आउँछ के हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन। अब यो अहिलेको केसमा चाहिँ के भएको पनि हुनसक्छ, किन पनि धेरै डिजास्टर आयो भन्दाखेरिमा माथिबाट त्यसले सेडिमेन्ट बगाएर ल्यायो, एकदम भेलोसिटीमा ल्यायो, ल्याउँदाखेरिमा आफूसँग सबै थोक बोकेर ल्यायो, ल्याएका गमराङ घुम्नु वरिपरिका भएका ढुङ्गा माटा के रुखसुख बिल्डिङ सबै ल्यायो, तर अलिकति स्टिप त्यसको भेलोसिटी कम भयो भनौँ न, स्टिफनेसबाट अलिकति सालोमा गयो, अब त्यो पानीले बोक्न सकेन, बोक्न नसके चाहिँ के हुन्छ भन्दा तल सेटलमेन्ट गरेर ठिक राख र पानी माथि आयो, त्यो गर्दाखेरि 350-350 फिटसम्मको माथि चाहिँ लेदो बग्न गयो, लेदो पानीसँग मिस्यो माथि आयो, तर ठुल्ठुला ग्रेनहरू तल सेटल अनि झन क्याटास्ट्रोफिक बनाउँदै लग्यो त्यसले चाहिँ। हिमताल जुन हिमनदी हिमाल पग्लिएर आएका हिमनदी जुन हुन्छन् ती चाहिँ कस्तो हुन्छन् भने अलवेज भनरेबल, किनभने हिउँ पग्लेर आउने, अहिले हामी ग्लोबल वार्मिङको कुरा गरिरहेछौँ, ग्लोबल वार्मिङमा आइस मेल्ट धेरै हुन्छ र त्यसले गर्दाखेरिमा कुनै एउटा पिरियडमा चाहिँ बिग मास अफ आइस नै एभलान्स भयो भने यो डिजास्टरमा त एकातिरबाट आइस एकातिरबाट ढुङ्गा एभलान्स भयो, सँगसँगै लेदोको रूपमा बगेर आयो, तर कस्तो हुन्छ भने आइसै मात्र एभलान्स भएर आएको केसमा पनि के हुने भयो भने भोल्युम पानीको एकदम म्यासिभ भयो। हाम्रो अर्बनाइजेसन चाहिँ कस्तो छ भने खोलाको डिल डिलमा घर बनाउने, भनौँ हामी भेत्राउती हेरौँ, त्रिशुली रिभरको छेउमा हेरौँ भनेको खोलाको लगभग 50 फिट भन्दा धेरै छैन होला त्यतिमा बाक्लो बस्छ, त्यो हुँदाखेरिमा चाहिँ थोरै मात्र पनि पानी धेरै आउने बित्तिकै के हुन्छ थपिएर आउने बित्तिकै बाढी छिर्नेको, त्यस हिसाबमा चाहिँ अबले हामीले गर्दा अर्बनाइजेसन प्लानिङ गर्दाखेरिमा चाहिँ एटलिस्ट हिमनदीका वरिपरि भएका संरचनाहरूलाई चाहिँ म्याक्सिमम सेफ्टी प्रुफ हुने ठाउँ भनौँ न 200 फिट 300 फिट अथवा 150-200 मिटर माथि मात्रै अर्बनाइजेसन गर्ने, त्यो ठाउँमा चाहिँ नगर्ने भन्ने किसिमको हामीले पोलिसी बनायो भने चाहिँ एटलिस्ट ह्युमन लस चाहिँ हामीले कम गर्न सकिन्छ होला अबका दिनहरूमा, किनभने अब हामीले खोलालाई बन्द गर्ने भन्ने त इट्स नट पोसिबल, हिमनदीलाई नै सुकाम भनेर पनि भएन सकिँदैन भने चाहिँ अब हामीले के गर्ने भन्दा यदि बगेर आयो भने हामी कसरी बस्ने त भन्ने कुरा चाहिँ हुनु पर्यो। अनि एउटा अर्ली वार्निङ सिस्टममा पनि अहिले चाहिँ ल्याकिङ के देखियो भने मैले आफ्नो हिसाबमा चाहिँ के देखेँ भने सर्कुलेसन जुन छ नि भनेको हिमनदी फुटेर आयो भन्दाखेरिमा जस्ट माइकिङ गरेको मात्रै बुझियो नि त, भने चाहिँ यत्रा सोसियल मिडियाहरू छन्, यत्रा कुरा नेटवर्किङ छन्, ती कुराहरूलाई चाहिँ लेम्यानसम्म पब्लिकसम्म कसरी छिटो पुग्न सक्छ भन्ने कुरा चाहिँ हुन पर्यो। म रिसेन्टली चाइनामा चाहिँ यो उन्छन अर्थकै गएको ठाउँमा गएको थिएँ, त्योमा चाहिँ के रहेछ भने एज एन एक्जाम्पल मात्र दिएँ हजुरलाई, त्यहाँ चाहिँ माथि म्यासिभ ल्यान्डस्लाइड चाहिँ रकफल भइरहँदो रहेछ, त्यो ठाउँमा चाहिँ के राख्नु भएको रहेछ भने उहाँहरूले डिजिपिएस भन्छ त्यो मुभमेन्टलाई क्यालकुलेट गर्ने हुन्छ, मिलिमिटर एकदमै न्यानोमिटर पनि क्यालकुलेट गर्छ, त्यो हुँदाखेरिमा मुभ हुँदैछ है माथिको भने अब झर्दैछ भनेपछि डाँडाबाट साइरन बज्दो रहेछ, मुभमेन्ट भएपछि इट्स अब डेन्जर है झर्न सक्छ भने त्यो साइरन बज्ने बेलामा के हुँदो रहेछ भने त्यो कम्युनिटीमा भएका मोबाइल युजर्स हुन्छन् उनीहरूका अटोमेटिकली अलार्म बज्दो रहेछ, भने चाहिँ के भन्दा मान्छेले त्यो अलार्म बजेपछि इट्स मुभिङ है भने चाहिँ आफू सतर्क हुन पाए हो. त्यस्तै हामीले पनि हिमनदीहरूका पेरिफेरी बस्ने मान्छेहरूलाई चाहिँ के हुन एउटा नेटवर्किङ बनाएर त्यहाँ अलार्म बज्दाखेरिमा उसको मोबाइलमा अटोमेटिकली अलार्म बजोस् र त्यो अलार्म बज्दाखेरिमा चाहिँ ऊ भाग्न सकोस् एउटा कुरा. र एउटा जनचेतना पनि एकदमै कमी देखेँ मैले. अभियसली यो माथि मान्छे कस्तो भने टिकटक इन्स्टा अथवा जुन छ नि हाम्रो सोसियल मिडियामा भिडियो बनाएर भाइरल हुने अथवा पैसा कमाउने हो के हो उहाँहरूको टार्गेट त्यो चाहिँ एकदम म्यासिभ दिएको बाढी आइरहेछ हजुरले पनि देख्नु होला पुरा भिडियो बनाएर अब मान्छे लगिसक्यो हो त्यस्तो चाहिँ एकदमै धेरै देख्यो. त्यो कुरा पनि हामीले कसरी हुन्छ अलिकति मिनिमाइज गर्नुपर्ने दोज लाइक चाइनिज पिपल उहाँहरूलाई पनि यति ठुलो क्याटास्ट्रोफिक डिजास्टर हुन्छ यो पेरिफेरीमा यसरी झर्छ भन्ने उहाँहरूको पनि थिएन हिस्टोरी. किनभने किन पनि बुझ्न सकिन्छ हामीले भन्ने अब ओला मिडियामा रिसर्चमा केही देखेँ तर किन पनि बुझ्न सकिन्छ भने उहाँहरूले यो क्याटास्ट्रोफिक डिजास्टरबाट नट ओन्ली वी आर अफेक्टेड दोज लाइक चाइनिज पिपल उहाँहरूले पनि लाइफ लस गर्नुभयो हामीले देखेका छौँ जल भिडियोमै देखिन्छ हामीले भनेपछि यो चाहिँ उहाँहरूले पनि स्टिल दे आर फेसिङ हाम्रो पनि स्टडीमा केही ल्याकिङ छ कि भन्ने कुरा उहाँहरू हुनुहुन्छ. उहाँहरू चाहिँ अब नयाँ टेक्नोलोजी नयाँ कुरा एडप्ट गरेर दोज रिजनमा चाहिँ नयाँ इन्स्ट्रुमेन्टेसनहरू इन्स्टल गरेर हुन्छ कि अथवा नयाँ रिसर्चहरूलाई प्लान गरेर हुन्छ कि यसमा चाहिँ लसलाई एटलिस्ट मिनिमाइज गरौँ भन्ने पर्सपेक्टिभबाटै हुनुहुन्छ उहाँहरू चाहिँ. अब मैले योमा अन्तिममा एउटा के कुरा जोड्न चाहेँ भने यो चाहिँ कसरी आएको हुनसक्छ भन्ने जोड्न चाहेँ भने एउटा स्विमिङ पुलमा सामान्य रूपमा तपाईँ र म हाम फाल्यौँ भने के हुन्छ भन्दा त्यो स्विमिङ पुलको थोरै पानी मात्र छचल्किन्छ. तर त्यही स्विमिङ पुलको ठाउँमा यदि हामी बाथटब थियो सानो मास र बाथटबको जुन बाथटबले अकुपाई गर्ने स्पेस छ त्यसमा तपाईँ र म हाम फाल्यौँ भने के हुन्छ एउटा कल्पना गरौँ भनेपछि त्यो पानी छचल्किएर तालपरे बाथटब फुटाएर निस्केला तर के हुन्छ भन्दा त्यहाँ भएको पानी सबै स्वाइप आउट भएर बाहिर आउँछ र यो डिजास्टर पनि त्यस्तै भयो. एकातिरबाट ढुङ्गा एभलेन्स भयो रक मास पुरै एभलेन्स भयो एकाबाट आइस एभलेन्स भयो र त्यो दुइटा एकैचोटि झर्दा के भयो भन्दा त्यो हिमतालमा भएको पानी चाहिँ के हुन्छ त एकैचोटि स्वाइप आउट भएर बाहिर जसले गर्दा त्यसको हिमतालको बोर्डरमा जुन त्यसलाई होल्ड गरेर राखेको त्यसको बााउन्ड्री छ बााउन्ड्री लाइन पनि ब्रेक हुन गयो. त्यसले गर्दा म्यासिभ मास चाहिँ निस्क्यो. त्यो निस्केको मास डाउन हिल मुभमेन्ट भयो. यदि स्लोपमा थियो जेन्टल स्लोपमा थियो भने स्लोली मुभ हुन्थ्यो खासै फरक पर्थ्यो. तर एउटा स्टिप स्लोपमा भएको कारणले गर्दा त्यसले भेलोसिटी एकदमै गेन गर्न पायो र स्वाइप आउट गर्नलाई चाहिँ धेरै लग्यो. यो हिमताल चाहिँ स्टडीले देखाए अनुसार हाम्रो बोर्डर लाइनमा पर्यो माथि जुन हाम्रो हिमालय रिजन छ हिमालय रिजनको माथि लाइनमा पर्यो र त्यो हिमनदी चाहिँ कसरी बग्ने भयो भन्दा थ्रु टिबेट भएर बग्ने भयो हाम्रो रिजनमा पर्यो. तर यसको स्लोप चाहिँ के भन्दा कतातिर पानीको फ्लो बग्ने भयो भन्दा साउदर्न स्लोप हुँदै नेपाल आउने भयो फेरि घुमेर नेपाल चिने भयो. त्यस कारणले गर्दा यो रिजनमा एभलेन्स भयो जुन नेपाल र चाइनाको बोर्डरको रिजनमा र विस्फोटन त्यहाँबाट सुरु भयो पानीको बहाव सुरु भयो जुन चाहिँ के हुँदै त चाइना हुँदै फेरि नेपाल प्रवेश.
1: श्रोता कार्यक्रम हिमाल वारिपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा चर्चा परिचर्चा गर्छौं. आज पनि हामीले यस्तै विषयमा चर्चा गर्यौं. हवस् त आजका लागि कार्यक्रम यति नै. अर्को श्रृंखलामा थप विषयवस्तु सहित उपस्थित हुनेछौं. तबसम्मका लागि सहकर्मी विक्रम अधिकारी सहित म प्रस्तुता मीरा साउद विदा हुन्छु. नमस्कार.

तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
2: गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
3: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
3: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौ नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
4: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512 40934।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: भूकम्प कुनै पनि बेला आउन सक्छ. सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ. भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं.
2: सामाजिक सचेतनाका लागि क्यापिटल FM 92.4 MHz.
3: Time check.
4: It's 8 p.m.
5: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: तपाईँहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
7: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: Capital FM 92.4 Saint Person to use.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार इवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानी कि तापक्रम, दोस्रो फ्युल अर्थात आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौ र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: Four megahertz.

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषधि खाएछ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98 5 12 40 9 34।

धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी Capital FM 92.4

0: सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज। प्रिभेन्सन इज बेटर देन क्योर, यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन, तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम, र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कूल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खाएछु, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो।

0: जसका लागि चाहिन्छ विशेष सिप र तालिम र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कूल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालिले, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौ र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
6: Megahertz.

प्रिभेन्सन इज बेटर देन क्योर. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम. र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर. मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन. 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ.
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ. अहिले चाहिँ म पयटार बस्छु. समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने. वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ.
4: मेरो तोला कान्त सुना पर्वतदेखि. मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई. आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ.
1: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ. मोबाइल 98512 40934.

0: Capital FM 92.4 Saint Person to Use
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेजिट

0: हेलोवीन।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
2: गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
3: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
3: त्यस सरसँग गएर यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि
2: देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
0: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98 5 12 40 9 34।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: Sample 92.4 megahertz.

0: प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: क्यापिटल FM 92.4।

0: महिला हिंसा र महिलाहरू माथिको दुर्व्यवहार कानून विपरीत हुन्छ। त्यसैले यस्ता व्यवहार नगरी सभ्य परिचय बनाउनु सबैको कर्तव्य हुन्छ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: टाइम चेक,
3: इट्स 11 PM।
2: दिस टाइम चेक इज ब्रॉट टू यू बाय हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: विभिन्न प्रस्तुतिहरू तथा गीत संगीतका साथमा आजको 18 घण्टाको नियमित प्रसारण यही समाप्त हुन्छ।
1: भोलि बिहान 5 बजेदेखि राति 11 बजेसम्म हाम्रा नियमित प्रस्तुतिहरूका साथमा यहाँहरूको सेवामा पुनः उपस्थित हुने नै छौ।
0: यहाँहरूको जीवन सुखमय बनोस्।